0: अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोसी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी अवरात र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7514 जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ निरूङ हिमालबाट करिब 2000 फीट चौड़ा ग्लेशियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किदा भोटेकोशीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुंगाहरूको मिश्रण 7000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: सोच। एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमाना जोड़िएको पल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ। सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमाना जोड़िएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुई वडाध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन्। अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका 7 जना बेपत्ता छन्। पालिकाका 5 कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन, राहत व्यवस्थापन, विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ।
2: भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका 8 जनाको शव पाल्पामा ल्याइएको छ। विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको 3 अस्पतालमा ल्याएर राखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा 4 जना, मिशन अस्पतालमा 2 र लुम्बिनी मेडिकल प्रभासमा 2 जनाको शव राखिएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो। बाँकी रकम शनिबार थपिएको हो। विभिन्न ब्यांक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो। सहयोग रकम संकलन हुने क्रम जारी छ।
2: मर्स्याङदी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्स्याङदी नदी किनारमा साइरन जडान गरिएको छ। पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुँदे निर्देशन दिनुभएको छ। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुँदे निर्देशन दिनुभएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्

0: शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ। बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन्। बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ।
5: अब खेल र खेलाड़ीका खबर। भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकूद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ। राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकूद एरिनामा नेपालका लागि प्रार्थना, श्रद्धांजलि र समर्थनका सन्देश सार्वजनिक भएका छन्।
4: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। हाम्रा बस्ती विकास, भौतिक पूर्वाधार, प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन्। जीवनका यावत पक्षीय संघर्षदायी नै छन्। हिमालमा हिउँ पहिरो, पहाड़मा पहिरो, नदी किनारमा बाढ़ीको प्रकोप, समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन्। नदी जीवन हुन्, विद्युतका स्रोत हुन्, सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन्। यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ। यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन्। जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरातमा पार्न सक्ने हुन्छ। नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्।
5: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ। विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन्। नेपालले आफ्ना तर्फबाट अनुगमन तयारी र सुरक्षित बसोबासको नीति कड़ाईका साथ लागू गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ। विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन, अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो
4: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 14 गते आइतबार, सन् 2026 अगस्त 30 तारीक भदौ कृष्ण पक्षको द्वितीय तिथि।
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
4: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्ष

0: चिकित्सकहरूबाट।
1: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटे कोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अपनाउन आग्रह।
0: बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा।
1: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन।
0: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै, अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
1: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जीत।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म। प्रवेश परीक्षा 2083/31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा खबरको सिलसिला। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा, नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढ़ी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई रोकिएको छ। बाढ़ी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको 4 दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ़न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इफानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढ़ी कामदार अझै बेपत्ता छन्। 5 वटा प्रमुख आयोजनाहरूबाट मात्रै 215 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशुली क्षेत्रबाट झण्डै 350 जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढ़ी, लाङटाङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। 4 दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ। अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस सहित स्थलगत समन्वयमा जुटेका छन्।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको भनेर बाढ़ी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै विपद प्रभावित हुँदा विवरण संकलन, पीड़ितको उद्धार तथा राहत व्यवस्थापन, पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढ़ीपछि पालिकाका 12 कर्मचारी सम्पर्क विहीन छन्। यसैबीच बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ, 7514 जनाको उद्धार भएको छ।
3: भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपायाको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरूवारोग फैलने जोखिम देखिएको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाया बाढ़ीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा, झाडा पखाला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, त्यसै गरी हेपाटाइटिस ए र ई, डेंगे, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सर्वरोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढ़ीग्रस्त क्षेत्रमा बिना काम भीड़भाड़का लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्। पशु सभामा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अप्नाउनु भनेका छौं। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले सब वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाई छ। अब त्यसमा केन्द्रित भएर काम शुरू गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच बाढ़ी प्रभावित क्षेत्रका कतिपय पीड़ितको घरमै औषधि पुरिएको छ, अस्पतालमा पनि अभाव भएको छ, त्यसैले सुत्केरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटेकोशीको बाढ़ीमा पनि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरेर कानूनी प्रक्रिया पूरा गर्ने, फोरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृंखलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा फेरि बाढ़ी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई, जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह, घरमै औषधि पुनिदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा, सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,00,000 रूपियाँ संकलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ। सहयोग रकम संकलन हुने क्रम पनि जारी रहेको छ।
4: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रूपियाँ अर्थात 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अरू पुनर्स्थापनाका लागि पौने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्ले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्याङ्कन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ।
6: गाँठका कुरा।
5: हजारौं वर्ष अघि अहिले जस्तो पैसा थिएन। पैसा नभए पनि हाम्रा पुर्खा थिए। रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो। पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात बार्टर सिस्टम भनिन्छ। प्रस्तुत छ गाँठका कुरा श्रृंखलाको दोस्रो भाग।
4: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो। समाज र समुदाय छरिएको थियो। कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो। मौसम अनुसार पशुपालन पनि विविध थियो। किसानले अन्न फलाउँथे, गोठालाले दूध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपडा बुन्थे, कसैले औजार बनाउँथे। तपाईसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ। मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ। दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो। तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए। एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपडा चाहिएको छ, कपडा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ। अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाऊ भन्यो, व्याकुताको धार नै पुर्याउने गाह्रो। सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन साह्रो। साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो। मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठूलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए। यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो। हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो। त्यसैले कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्भर धातुका सिक्का चलन चल्तीमा आए। आज हामी मोबाइलको एक क्लिकमा हजारौं रुपियाँ लेनदेन गर्छौ, तर त्यो सुविधा आउनु अघि धन भन्नु धान, नुन, पशु, जमिन र कल कारखाना थिए। पैसाको विकास वस्तु साटा साटलाई सजिलो बनाउने माध्यमका रूपमा हजारौं वर्षमा भएको हो। आज हामीसँग पैसा छ, तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो र त्यो माध्यम समयसँगै बदलिँदै गयो। तर कथा यतिमै सकिँदैन। अब प्रश्न उठ्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो? यी सबैको कथा गाँठका कुराको अर्को श्रृंखलामा लिएर आउनेछौ।
5: गएको भदौ 10 गतेको रसुवा बाढ़ीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार पारी झण्डै 250 कन्टेनर बाटोमै अलपत्र परेका छन्। बाढ़ीले बगाएका र भन्सार पारी बाटोमा अलपत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढ़ी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल शुरू हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपड़ा, जुत्ता चप्पल, फलफूल, काजु, किसमिस लगायतका भाई मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। रसुवा नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढ़ाउनु पर्ने व्यवसायीको माग छ।
4: चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढ़ेको हो। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टील तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रूपियाँ बराबरको फलाम, स्टील तथा तिनका उत्पादन निर्यात भएकोमा चालू आर्थिक वर्षको यसै अवधिमा बढ़ेर 2,03,79,00,000 रूपियाँ पुगेको छ। यो 472.59% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढ़ेको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा
1: डिस्को खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका दशमा रहेको दादीलेको पाखमा जस्ताले छाएको एउटा मात्र घर छ, वरिपरि अरू घर छैनन्। तल हेर्यो भने भोटेकोसीले बस्ती बगाएर थुपारेको गेगरान मात्र देखिन्छ। पक्की घर डुबेका छन्, पारिपट्टिका संगला घरहरू पनि सुनसान देखिन्छन्। तर दाविलेको पाखोमा रहेको साँगुरो घरमा बाढ़ीपछि पाहुना भने टुटेका छैनन्। बाढ़ी आएकै दिन गएको भदौ 10 उत्तर गया माध्यमिक विद्यालयमा अध्ययनरत 31 विद्यार्थी र शिक्षकले समेत त्यहाँ ओत पाए। 81 बाढ़ी आएपछि बल्ल तल्ल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भएका थिए। त्यस दिन उनीहरूका लागि यही घर सुरक्षित आश्रय स्थल बनेको थियो। वरपर घर नभएकाले बाढ़ी पीड़ितहरूका लागि यो घर अहिले भोक प्यास मेटाउने मात्र नभई रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढ़ी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि यो घर एक किसिमको सेल्टर जस्तै बनेको छ। घरधनी प्रेमबहादुर र उहाँका श्रीमती मैया तामाङ अशक्त हुनुहुन्छ। प्रेमबहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्नुहुन्छ। मैयाको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने घाँस बासको व्यवस्था गरिरहनु भएको छ। भोको पेट राख्नुहुन्न। त्यस क्षेत्रमा सरकारको समेत उपस्थिति छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबाव नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढ़ाउने नीति लिएको छ। वाशिङटनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कार्यवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाव दिनु रहेको विश्लेषकहरूको भनाइ छ। युद्ध शुरू भएको 6 भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार तथा क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः शुरू गराउन कूटनीतिक प्रयास गरिरहेका छन्।
5: अब खेल खबर। न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलांगा र योआने बिसाले गोल गरेका छन्। गएको हप्ता लिभरपुलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलांगाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएका छन्। खेलको 62 मिनटमा उनले निको गोन्जालेज र अमार डेजिसको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 मिनटमा बिसाले गोल गर्दै न्यू क्यासलको जित पक्का गरे। टोटनहमले सिजनको शुरूआती 2 खेलमै लगातार हार बेहोरेको छ।
4: रक्काया कैरनमा अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती मध्य प्रदेशका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। गएको 12 घण्टामा गोर्खामा सबैभन्दा बढ़ी 120 मिलिमिटर पानी परेको छ। यसैगरी सिन्धुपाल्चोक, कास्की, म्याग्दी, दार्चुला र कञ्चनपुर लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: भोटेकोशी बाढ़ीका कारण क्षति पुगेका मोबाइल टावर मर्मतपछि फेरि सञ्चालनमा आउन थालेका छन्। सेवा प्रदायक नेपाल टेलिकम र इन्सेलले प्रभावित जिल्लाहरूमा रसुवा र नुवाकोटका विभिन्न ठाउँका मोबाइल टावर मर्मत समारपछि सञ्चालनमा ल्याएका छन्।
4: रसुवा र नुवाकोटमा 11 वाणिज्य बैंकका 17 भन्दा बढ़ी शाखा रहेकोमा भोटेकोशी बाढ़ीले सबैमा पूर्ण रूपमा क्षति पुर्याएको छ। ती शाखामा करिब 4 अर्ब 35 करोड़ निक्षेप र 2 अर्ब 42 करोड़ रूपियाँ ऋण प्रवाह छ। यो तथ्याङ्क बैंकहरूको रसुवा र नुवाकोटका स्याफुबेसी तथा टिमुरी शाखामा रहेको निक्षेप र कर्जा प्रवाहको हो। आजको कान्तिपुरमा खबर छ।
5: डाँडाको बस्ती वरपर उभिँदा पनि सिरिङ्ग हुने डरलाग्दो भीड़ अनि त्यही भीड़को पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती। भीरमा बुट्यान फाँडेर बनाइएको जमीनमा पसिना बगाएर वर्षभरि दुःख गर्दा पनि मुस्किलले 6 महिना खान पुग्छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 ब्रुसबाङका 36 परिवार बाँकी 6 महिना ज्याला मजदूरी, कन्दमूल र अनिकालसँग जुधिरहेका खबर नयाँ पत्रिकामा छ।
4: रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा पहिरोमा पुरिएकी करिब 6 वर्षीय बालिकाको घटनाको दोस्रो दिन अस्ति 60 घण्टापछि जीवितै उद्धार गरिएको छ।
5: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा आवेदन दिएका 76,000 भन्दा बढ़ी नेपाली युवाको कोरियन भाषा परीक्षा असोजभित्र सञ्चालन हुने भएको छ।
4: परिवारसँग काठमाडौँको भिरकुटी मण्डपमा जारी 18 नाडा अटो सो 2026 घुम्ने योजना बनाएकाहरूले मेड इन नेपालको आकर्षणमा ध्यान केन्द्रित गरेका खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। अहिले पनि नाडा अटो सो चलिरहेको छ।
5: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले बगाएर धादिङ पुर्याएको सेफ तोड़फोड़ गरी नगद रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई नियन्त्रणमा लिएको छ।
4: काया कैरनमा अब पालो उखानको
5: समयले सबै कुरा मिलाइदिन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटेकोशी नदीमा फेरि बाढ़ी आएको भन्दै धादिङसम्म सतर्कता अप्नाउन आग्रह।
4: तर अहिले ठूलो बाढ़ीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई। बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा।
5: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन।
4: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
5: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जीत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला मिथ्या सूचना फैलाउने प्रवृत्ति र बच्ने उपायसँग यो कार्टुन सम्बन्धित छ। यो कार्टुनले जनचेतना जगाउन खोजेको छ। यहाँ रूखमा बसिरहेको लाटोको सूर्यले भन्दैछ, मुख बन्द कान खुला राखौं, मिथ्या सूचना र भ्रमपूर्ण सामग्री शेयर नगरौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पुष्टि भएका आधिकारिक सूचनामा मात्रै विश्वास गरौं।

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: औ लाउरेहरू हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ,
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 बोङटिङमा किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो, संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 09577208 98422-99-96-96-96-96-96-96-96-96-96-96-98-96-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98-96-98 सङ्खुवा सफा।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
6: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभटेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, टप टप त्यहीबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-78-33-33।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
12: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो दुध के साह्रो घिउ पर्ने। हे कान्छी घिरेमा तित्री बोट, जति पकाए नि मान्दिन कान्छी के छ र मेरो खोट।
13: नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: जा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा बोसुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्ला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्फा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्य।

अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी शोध केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभा पोखरी गाउँपालिका 1 र 2।

0: 89 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852773676 इमेल pmamp.piu.sanghuasabha@gmail.com वेबसाइट www.pmamp.sanghuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संघुवा सभा
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखे सल्लै बेगर के क्वाक बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया

0: हानुमाया शेर्पा, पाँचखापुन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा, हाल कुवेत,
1: मिडिया प्रेमी निमु शेर्पा, पाँचखापुन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा,
0: पूर्वेली आकाश राई, भोजपुर, हाल मलेसिया,
1: सपना सासंखर, माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा,
0: जीवन फाबिन, सभा पोखरी गाउँपालिका 4 संखुवा सभा, हाल मलेसिया,
1: अभागी राजकुमार भुजेल, अरुण गाउँपालिका 3 त्याउली भोजपुर,
0: सुजाता यखा इलुङबाङ, धर्मदेवी नगरपालिका 7 आँखी संखुवा सभा, हाल मोरङ,
1: लिम्बु विजय, पाँचखबर नगरपालिका 1 कुसुवा संखुवा सभा, हाल मलेसिया,
0: अनिता गदाल बराइली, धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा,
1: सुरत राई तुम्छा, पौवादुमा गाउँपालिका 5 भोजपुर, हाल मलेसिया,
0: जुनिता चामलिङ राई, फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर, हाल कुवेत,
1: बिरबल तामाङ, साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर,
0: रवि पहाडी, मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा, हाल मलेसिया,
1: गजेन्द्र राई, साल्पा चिलिसो गाउँपालिका 4 भोजपुर,
0: अर्जुन यखा, धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा,
1: समीक्षा जोशी, तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
0: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका 10 खराङ संखुवा

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको यो व्यवसायलाई तपाईँले हप्ताको साथी दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको समय अवधिमा सुन्दै आउनु भएको छ। र यो व्यवसाय तपाईँको विशेष शुभकामना सङ्गाल्ने व्यवसाय हो। यो कार्यक्रम तपाईँले त भनौँ होइन हप्ताको साढे दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजनमा जोडिएर साथ दिनु भएको छ। विशेष गरी व्यवसायमा म जम्मा हाम्रा 20 जना मिडिया प्रेमी साथीहरूलाई सम्झाउन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला एकदम बिहानीको बसाइ नै छ, यता चैनपुरतिर अहिले बाहिर मन्द मन्द घाम लागिरहेको अवस्था छ, त्यति क्लियर घाम लागेको छैन। यति बेला के गर्दै हुनुहुन्छ, कतिपय साथीहरू त ओछ्यानतिर सुतिराख्नु भएको होला, कतिपय साथीहरू यति बेला आफ्नै काममा बाहिरतिर पुगिराख्नु भएको होला, कतिपय साथीहरू घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला खाना बनाउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ भने तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ यदि हामीलाई सुन्दै हुनुहुन्छ भने हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज भने चाहिँ हामी आइतबार व्यवसायमा छौँ, व्यवसायमा हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ, देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू उहाँहरूसँग पनि जोडिनेछौँ। प्रवासी मनहरूले चाहिँ हामीलाई फोन गर्नुपर्ने हुन्छ, हाम्रो वाट्सएप नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने तपाईँले वाट्सएपमा पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँ देशभित्र हुनुहुन्छ भने तपाईँले चाहिँ आज वाट्सएपमा कल गर्नु पाउनुहुने छैन, देशभित्र हुने साथीहरू जहाँ जहाँ हुनुहुन्छ जुन जुन ठाउँमा हुनुहुन्छ तपाईँले हामीलाई फोन लाइन होइन हाम्रो स्टुडियोको मोबाइल नम्बरमा तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ। म फेरि पनि एकपटक बताउँछु, 98 40 68 68 23 को लाइन तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत तपाईँलाई शुभकामना सन्देश दिनुभन्दा अगाडि तपाईँले यति बेला फेसबुक अटो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँको आफ्ना विशेष शुभकामना सन्देश राख्नै पर्नेछ भने पनि तपाईँले कमेन्ट मार्फत लेखेर पठाउनुहोला, हामी छोटोमा भए पनि तपाईँको ती कमेन्टहरूलाई व्यवसायमा म वाचन गर्नेछु। र कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज भदौ 14 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, भदौ 14 गते आइतबार जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, 98 40 68 68 23 को लाइन खुल्ला छ। म भने कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु, गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत थियो, मेरो देश रोइरहेको छ। सीता श्रेष्ठ विक्रम थापाको आवाजमा रहेको गीतलाई मैले कार्यक्रमको आरम्भमा राखेको थिएँ, पहिलो सांकेतिक कोसेली र गीतपछि पुनः स्वागत छ। र अब भने तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840 6063 23 को लाइन खुल्ला छ। अब भने म ढिला गरेन, म तपाईँहरूकै कलतर्फ लाग्छु। आजको लागि फर्स्ट 10 लकी कलर साथी हाम्रो वाट्सएप नम्बरमा हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ सेवा, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नेपाल घर पास्तर फेदिम हालको भेटबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि। अनि के छ हाम्रो जुनिताजीको खबर खबर सुनाउनुहोस् न, यस समयमा के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ भनेपछि अब यति बेला आराम गर्ने तर्खरमा हुनुहुन्छ। हजुर ल, एकदम मजाले आराम गर्नुहोला अनि आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
1: अनि त्यसै गरी हुनुहुन्छ साउदीतिर हुनुहुन्छ जन्तरी छोरा कृष्ण तामाङलाई पनि आजको दिन चाहिँ सुगमको कामना धेरै माया सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी सरस्वती हुनुहुन्छ पर्सि जुन थालिङ्गी नृत्य सिंह किरो सुन्दर शङ्कर लिम्बू पशुपुर सुरेश गमन त्यति नै बाँदर अन्त ठुलो

0: मा गएर दुध कटाले भने आज तपाईँ राष्ट्रपतिको सामना गर्दै माया मिठो सम्झना भन्दै म सुविधा हुन चाहन्छु है त
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई पास्टर फिल्म गढवै हालको बेटबाट उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फ लाग्छु कोही साथी लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते गुड मर्निङ कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ
2: स्वागतको लागि धन्यवाद
1: हजुर बोल्दैछु सरस्वता पोखरेल बुटवालबाट के छ नि हाम्रो सरस्वताजी बिचमा हराउनु भयो यो समयमा के गर्दै हुनुहुन्छ कता हुनुहुन्छ हजुर मेरो पनि खबर खबर सबै ठिकै छ राम्रै छ भन्नुपर्छ भनेपछि यति बेला घरतिरै हुनुहुन्छ बसी बसै छ है हजुर हजुर ल अनि आउनुभयो कार्यक्रममा खुसी लाग्यो सरस्वताजी व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लाग है
2: हुन्छ ल धन्यवाद खासमा हजुरलाई धेरै धेरै सम्झना सँगै शुभ दिनको कामना गर्न चाहन्छु
1: अनि
2: साथीहरूमा भन्नुपर्दा यति बेला सुन्दै हुनुहुन्छ होला सिस्नु बस्ती जीवन फागुन प्यारी मान्छे दिलसराई मायाले सम्झिँदा काल धर्मरा सम्झिने हुनुहुन्छ सिसोताङ अनि पूर्वी ल्याकाश राई त्यसै गरी हुनुहुन्छ निमा शेर्पा सरिन्छ सिसोताङ भइहाल्नुभयो त्यसै गरी लिम्बू विजय सुरज राई तुम्सा हुनुहुन्छ कृष्ण तामाङ अनि अब लगायत धेरै धेरै साथीहरू हुनुहुन्छ विशेष चेतनमा प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूलाई
1: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सरस्वता पोखरेल बुटुवालबाट उहाँसँग म छुटे उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला वाट्सएप नम्बर तर्फ लाग्छ कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कृष्ण तामाङ तपाईँलाई कार्यक्रममा स्वागत छ है त हजुर अनि के छ तपाईँको खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ हजुर भनेपछि आज त्यतिकै ड्युटी जानु भएन सुतिराख्नु भएको छ है हजुर हाम्रो पनि खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ यति बेला संसार सभातिर मौसम पनि ठिकै छ बाहिर घाम लागिरहेको छ भन्नुपर्छ है त हजुर ल हुन्छ आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ
3: शुभकामना सन्देश राख्नु पर्दा त सर्वप्रथम त हजुरहरूलाई आज एकदम शुभ रहोस् भन्न चाहन्छु अनि चिसीमा त मात्रै भर्खरै कल गर्दा हुन्छ मामु चिनिता चामलिङ अब उहाँलाई पनि गुड नाइट शुभ छ पनि भन्न चाहन्छु अनि पापा हुनुहुन्छ जीवन भावे बाजे विजय अनि बोजू हुनुहुन्छ मिना चामलिङ उहाँहरूलाई पनि आज एकदम शुभ रहोस् भन्न चाहन्छु अनि त्यसै गरी इलामतिर हुनुहुन्छ गुनु तुलसा राई हो अनि त्यसै गरी सुनिता गुरुङ अस्मि सुतान निमा राई वरुण चञ्चले सानुमाया शेर्पा अनि सरस्वता पोखरेल हाम्रो राजु राई काला सर अनि त्यसै गरी हाम्रो सानो कमला राई काली
1: मुटेलाका हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ शङ्ख सभा वाना घर भइहाल यति बेला चाहिँ साउदीबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर हजुर गुड मर्निङ नमस्ते सेवा सेवाहरू कार्यक्रममा स्वागत गरे हाम्रो राइनी दिल्सालाई हजुर हजुर ल सुन्छ अनि कता कुटी हुनुहुन्छ एकदमै अलिकति हामी हामी परिरहेको छ तपाईँलाई त नि हजुर बिर्सेर एक्लै हलो कि हलो भन्नुभयो कि क्या उताबाट हजुर हजुर एकदम फोन लागेपछि फोन लागेपछि अन्ततिर ध्यान दिने होइन, फोन लाइनमा ध्यान दिने होइन, कुनै कुनै बेला होडमा पनि बस्नुपर्छ होइन, अब कुनै कुनै बेला एकैचोटि कल उठ्न सक्छ दुवैतिरको, त्यो पनि अलिकति ख्याल, मैले पनि अब कुनै कुनै बेला झुकिएर दुईतिरै कल उठाइदिन्छु होइन, त्यही भएर पनि होडमा बस्नुपर्छ कुनै कुनै बेला फोन लागेपछि अनि एक त ध्यान दिनुपर्छ है त। हजुर हजुर, ला केही छैन, कहिले काहीँ यस्तै हुन्छ, झुकिनु पाइन्छ। अनि के छ दिलसाजी, कार्यक्रममा आइपुग्नु भएको छ, तपाईँको खबर खबर सुनाउनुहोस् न।
0: मेरो खबर एकदमै ठिकठाक छ, सन्चै आरामै भन्नुपर्छ हिजो आज। अनि अब मौसमको कुरा गर्नुपर्दा अहिले चाहिँ अब घाम पनि खासै छैन होइन, तर अब घाम चाहिँ आज अलिक लाग्छ कि जस्तो चाहिँ मौसम चाहिँ भइरहेको छ, सधैँभन्दा अलिक क्लियर छ। अनि अब शीतल शीतल अब रमाइलो छ, मेरो लागि एकदम राम्रो मौसम छ अहिलेको बिहान
1: चाहिँ। हजुर, भनेपछि मौसम एकदमै राम्रै छ, ठिकै छ है, एकदम अब शीतल शीतलै छ होइन।
0: हजुर, अनि तपाईँलाई चाहिँ मेरो नौ दादा पारिदिएको प्याटी कल्पना नाले नमस्ते सेवा भन्दै हुनुहुन्छ है।
1: ल हुन्छ, उहाँलाई पनि गुड मर्निङ नमस्ते सेवा सेवा र छ है त मेरो तर्फबाट।
0: तपाईँकै स्विट भोइसबाट पनि सुनिँदा पनि मजाले स्विट गरिसक्नु भयो यो बेला, अब उहाँ पनि अब पछि पछि बहिनीको पछि पछि आउनुहुन्छ नि।
1: हजुर आउनुहुन्छ, पक्कै आशा गरौँ है त।
0: हजुर
1: ल हुन्छ, आउनुभयो लो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ ल।
0: हुन्छ, अब सर्वप्रथम बोल्ने हजुरको लागि विशेष गरी शुभ दिन कार्य सफलताको धेरै शुभकामना भन्न चाहन्छु। अनि मैले खेती र प्याराजाती मित्रहरूलाई पनि विशेष शुभ दिन कार्य सफलताको धेरै धेरै शुभकामना। अनि मैले किसानको फुलमा राई म त्यो दिशा प्यारी सार्छ, अनि एकदम मेरो प्यारी भन्दा प्यारी साथी युनिसा प्लस सपनालाई विशेष शुभ दिनको शुभकामना। अनि दादा हरिस नानी बस्नेत, अनि भर्खरै कल गर्ने मेरो प्यारी नाना जिनका जन्मदालाई चाहिँ शिक्षा क्षेत्रको कामना नाना आफ्नो राम्रो केयर गर्नु लाई भन्न चाहन्छु। अनि भर्खरै कल गर्नुहुने दादा नै हुनुहुन्छ हाम्रो कृष्ण तामाङ दादा जीवन साबेन, अनि दादा ढक्कल धर्मराज, अनि नाना कल्पना हुनुभयो। अनि आज ए हिजो जन्मदिन मनाउने टाप्रोदेखि प्यारी साथी तुलजा कटवाललाई जन्मदिनको धेरै धेरै शुभकामना ढिलै भए तापनि। अनि अब प्यारी साथी अस्मी सुतङ लगायत थुप्रै साथीहरू चाहिँ सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दैछु। नमस्ते भाइ।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग पनि म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला व्हाट्सएप नम्बरतर्फ लाग्छु म, पालै पालो गर्छु आज। कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुर घर भइहाल मलेसियाबाट सुजन थापा बोल्दै हुनुहुन्छ। के छ हाम्रो सुजनजी, तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, आज छुट्टी भर्खर भर्खरै उठ्नु भयो है? हजुर हजुर, ल एकदमै मजाले बनाएर खानु होला। अनि सन्चै आरामै हुनुहुन्छ नि? हजुर ल, सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ, हामी पनि सबैजना ठिकै छौँ, आरामै छौँ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि राख्नुहुन्छ?
3: विशेष गरी हजुरलाई अनि रेडियो अरुण एफएम अल इन्डिया टिमलाई आजको बरस भन्न चाहन्छु। अनि मैले त घरतिर हुनुहुन्छ, बाबा मम्मी भाइलाई पनि एकदम विशेष आजको दिन सुहोस् भन्न चाहन्छु। अनि साथीहरू हाम्रो कृष्ण लामा हुनुहुन्छ, उहाँले विशेष आज दिन सुहोस् भन्न चाहन्छु। मेरो कैलाशलाई एकदम आजको दिन सुहोस् भन्न चाहन्छु। मेरो अस्ति सुतानलाई पनि भर्खर दिन सुहोस् भनेर
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुजन थापा, भोजपुर घर भइहाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। यति बेला अर्को जना मित्र हुनुहुन्छ फोन लाइनमा, हेलो नमस्ते।
4: हजुर गुड मर्निङ नमस्ते।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत गरे हजुरलाई।
4: हजुर थ्याङ्क यू, म खरङबाट बोल्दैछु, सुमिता।
1: हजुर खरङबाट बोल्दै हुनुहुन्छ सुमिता याखा, अनि तपाईँ पनि सुमिता, म पनि सुमिता, दुईजना सुमिता सुमिता भएपछि म चाहिँ यता चैनपुरतिर छु, अब खरङबाट चाहिँ को बोल्नुभयो होला नि? हजुर त्यस्तै होला हो है, मेरो घर चाहिँ खरङ हो, हाल बसोबास चाहिँ चैनपुर हो होइन, अब कहिले काहीँ यसो हुन्छ नि त। अनि के छ हाम्रो अब मनिषाजीको खबर खबर?
4: एकदमै ठिकै छ, अब कोदो रोप्नलाई जाँदैछु भनौँ न।
1: हजुर भनेपछि कोदो रोप्नको लागि मेलोतिर जाँदै हुनुहुन्छ?
4: मम्मीहरूको कोदो रोप्नु पर्ने थियो, हामी जाँदैछु, बर्खर बर्खर उठेर हिँडेको।
1: हजुर भनेपछि निन्द्रामै हुनुहुन्छ कि के हो तपाईँ? लडिन्छ, बिस्तारै जानु होला है, बाटो चिप्लो चिप्लो छ, सम्भवतः पानी परेन।
4: म चाहिँ लड्दिनँ भनौँ न, अब निन्द्रा पनि कुरा गयो, सुँगुरलाई चारो सबै सबै गरेर अब हिँडेको भनौँ न।
1: हजुर हजुर,
4: खबर के छ, सन्चै हुनुहुन्छ?
1: मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ, म पनि सन्चै आरामै छु भन्नु पर्यो है त।
4: हजुर
1: ल हुन्छ, आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौ, कसको लागि
4: शुभकामना सन्देश राख्नुपर्दा तपाईँ टेक्निसियनमा आफ्ना मित्र र हाम्रो अरू नेफेम हो, इन्टरटेनमेन्ट अभिषेक कार्य सफलताको धेरै शुभकामना, अनि मिठो सम्झनाको कामना पनि गरे। ओके यर वेलकम, अनि दिदी सानो कमललाई अभिषेक कार्य सफलताको धेरै शुभकामना, व्यक्त गर्नु राख्यो दिदी अञ्जना शेर्पालाई अभिषेक कार्य सफलताको धेरै शुभकामना, व्यक्त गर्नु नाना सुन राई दिदी सबैलाई अभिषेक कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, अनि त्यसै गरी मामा सन्तोष शेर्पालाई अभिषेक कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, हजुर साथी कार्यक्रम सम्पूर्ण साथीलाई अभिषेक कार्य सफलताको धेरै शुभकामना।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट अभागी मनिषा पै आउनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देशहरू राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा हुनुहुन्छ एकजना मित्र। हेलो नमस्ते, हेलो गुड मर्निङ, नमस्ते हजुर। हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट कसको आवाज होला? हजुर भोजपुर सालपासिली छु, घर भइहाल कुवेतबाट सुस्मिता नाछिरिङ बोल्दै हुनुहुन्छ। के छ हाम्रो सुस्मिताजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, रुममै बसिराख्नु भएको छ? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कुराकानी भयो। यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
5: आजको दिन शुभ दिन तपाईँ सबैको पनि शुभकामना भन्न चाहन्छु, अनि हिजो मात्रै थियो मेरो प्यारो भाइ बहिनीको चाहिँ जन्मदिन भएको थियो, जन्मदिनको धेरै शुभकामना बधाई भन्न चाहन्छु। आजकै तिनै यात्रामा हुनुहुन्छ मेरो मामा, तपाईँबाट गाई मौसम अनि मामीसम्मको यात्रामा हुनुहुन्छ, सबै यात्रा राम्रोसँग जानु होला, आफ्नो ख्याल गर्नलाई मामी अनि दाई भन्न चाहन्छु। अनि अगरमतिर हुन्छ म प्याज छोराजीको नाचेरी अनि नाना दुर्गा छोराजीलाई पनि अर्को दिन भन्न चाहन्छु र मिठो माया भन्न चाहन्छु, सुन्तुलो बहिनी दिदी बहिनी काम गर्दा छोरीमा छान्दा दुईजनालाई एकदम सुखो दिन भन्न चाहन्छु। अनि साथी गर्नु पर्दाखेरि छोटो दिन भन्न चाहन्छु, अघिल्ला पनि फोन गरिदिएँ त्यो कृष्ण तामाङ पनि आज दिन छोटो दिन भन्न चाहन्छु, अनि डेङ्गु विजयलाई पनि त्यो दिन छोटो दिन भन्न चाहन्छु, अनि सानो माया शेर्पा आफ्नो प्यारलाई पनि आज दिन छोटो दिन भन्न चाहन्छु, अनि अस्तिको तामाङलाई पनि आज दिन छोटो दिन भन्न चाहन्छु, अनि उसको के हुन्छ माइक यसरी भानु अनि सुन्दो हुनुहुन्छ होला माइतीलाई पनि आज दिन छोटो दिन भन्दै त जति पनि मैले सुस्मिता छिरिङ भनेर चिन्नुहुन्छ
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सालपासिले छु भोजपुर घर भइहाल यति बेला कुवेतबाट सुस्मिता नाचिरिङ म उहाँसँग छुटेँ। यति बेला फेसबुक अडियो लाइभमा कमेन्टहरू धेरै छ, ती कमेन्टहरू पनि मैले व्यवसायमा वाचन गर्नुपर्ने हुन्छ। शान्ति विषयले गुड मर्निङ भन्नुभएको छ, राजकालीकोटीले हेलो हाई गुड मर्निङ नमस्ते, मि झापाले हिरो राजकालीकोटे बिर्ता मोड झापा जस नाउ युएबाट सुन्दैछु, शुभ दिन अल भन्नुभएको छ। रेखा सिलिङ, रेखा सिलिङ हुनुहुन्छ, हेलो गुड मर्निङ, म पनि सुन्दैछु है, पाँच थर थाप्रु क्याम्पसबाट क्याम्पस मुडेबाट रेखा सिलिङ हो, मिस यु ओल भन्नुभएको छ। त्यसै गरी यति बेला रिमा थामीले शुभ दिन सबैमा भन्नुभएको छ, भने यति बेला लिम्बू विजयले ट्याप ट्याप अल गाइज भन्नुभएको छ, एकदमै सपोर्ट गर्नुहुन्छ हाम्रो लिम्बू विजयजी, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अनि उहाँले लिम्बू विजयको कमेन्ट छ, गुड मर्निङ अल माई फ्रेन्ड्स, ह्याभ अ गुड डे ओल भन्नुभएको छ। दिलु सानो याम्पूले पनि यति बेला गुड मर्निङ भन्नुभएको छ। दुखी कल्पनाले पनि यति बेला हेलो गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ भने यति बेला लिम्बू विजयले सेयर गर्नुहोला सबै सबैलाई भन्नु सेयर गर्नुहोला धन्यवाद सबै सबै साथीहरूलाई लाइफलाई सेयर हानौ भन्नुभएको छ उहाँले। त्यसै गरी कल्पना साम्पाङले हेलो गुड मर्निङ नमस्ते भोजपुर गर्वै हाल यति बेला काठमाडौँबाट हो कल्पना साम्पाङ। आज शुभकामना सन्देश राख्नुपर्दा दादा इतराम चौधरीलाई ढिलै भए पनि जन्मदिनको विशेष शुभकामना, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राई त्यसै गरी लाइक गेट वेल सन भन्न चाहन्छु भन्नुभएको छ उहाँले र सबै सबैमा शुभ दिन भन्नुभएको छ। लक्ष्मण मगरले पनि यति बेला गुड मर्निङ नमस्ते हजुर सुमिता मिस के छ खबर भन्नुभएको छ, मेरो खबर ठिकै छ, म चाहिँ तिनजुर मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर प्याङ्क्रीवास दुई धनकुटा हाल मलेसियाबाट सुन्दैछु है, नाम छुटेको सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। रेखा हुनुहुन्छ सरी रेसा हुनुहुन्छ, रेसाजीले पनि मिस यु ओल भन्नुभएको छ। त्यसै गरी लिम्बू विजयले लगायत सबैलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ, ल ठिक छ। त्यसै गरी सुमन गुरुङले अल साथीहरूलाई मिस यु भन्नुभएको छ। त्यसै गरी यति बेला सिम्पल सरिना हुनुहुन्छ उहाँले गुड मर्निङ मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरी सुस्मिता नाचरिङले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते मी सुस्मिता नाचरिङ भोजपुर गर्वै हाल कुवेतबाट सुन्दैछु है, आज यात्रामा हुनुहुन्छ मम्मी दाई खानबारी बाट भोजपुरसम्मको शुभयात्रा भन्छु भन्नुभएको छ। त्यसै गरी उहाँले धेरैजना साथीहरूको नाम पनि मेन्सन गर्नुभएको छ, सबै सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी संगीता छितलिङ संगीता हुनुहुन्छ हेलो ब्युटिफुल के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मेरो खबर सबै ठिकै छ राम्रै छ, तपाईँको के छ सम्झना छ सबै सबैमा भन्नुभएको छ उहाँले पनि। त्यसै गरी यति बेला एक्सन विराज राई हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते इट्स मी एक्सन विराज फ्रम भोजपुर ह्याप्पी बर्थडे टु यु अलमोल गुरुङ एन्ड ह्याभ अ नाइस डे भनेर उहाँले पनि धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबै सबैमा शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँले पनि अन्यर गर्छु। हेलो नमस्ते हजुर शिवारू नमस्कार गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुमी लिम्बू तेह्रथुमबाट, कार्यक्रममा स्वागत छ है हजुरलाई। हजुर हजुर ल हुन्छ, अनि के गर्दै हुनुहुन्छ सुमीजी व्यवसायमा
6: अहिलेको समयमा? घरेसी काम गर्दै हजुरलाई
1: सुन्दै हजुर भनेपछि एकदमै घरेसी काममै व्यस्त हुनुहुन्छ, फोन ट्राई पनि गर्नुभयो जे होस् फोन पनि लगाइसक्नु भएको छ है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
6: शुभकामना सन्देश हजुरलाई प्रान्तिक मित्रलाई शुभदिनको कामना गरे आशिष लाइन बस्ने ठकाल धर्मराज अनि जन्मदिनको तयारीमा रहनुहुने राजेश कुमार माझीलाई जन्मदिनको रत्न भाग थापा युवराज सुप्रेस अन्तर ठकाल र वरुण चन्चलीलाई शुभदिन हजुरलाई नमस्ते।
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू। त्यसै गरी यति बेला कमेन्टलाई कुलुङ पञ्चले लेख्नुभएको छ गुड मर्निङ भन्नुभएको छ। सरु छेत्री पनि यति बेला हेलो गुड मर्निङ प्यारी के छ सन्चै हुनुहुन्छ, म पनि मजाले प्रोग्राम सुन्दैछु बुटुवारबाट सरस्वती पोखरेल हो भन्नुभएको छ। त्यसै गरी यति बेला विष्णु कुमार तामाङले गुड मर्निङ यता माथिबाट है सुन्दैछु सबै सबैमा शुभ दिन भन्नुभएको छ। रोमन मोक्तान तामाङ हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते फ्याफुल लामो भोजपुर म भोजपुर जेन्जी भोजपुर गर्वै हाल साथ समुद्र पारेको देशबाट रोमन मोक्तान तामाङ मेरो घर परिवारमा सम्झना छ र सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी सुरज राई तुम्साले पनि ह्याभ अ नाइस डे अल भन्नुभएको छ। सम्झना रुङबाङसाले पनि यति बेला गुड मर्निङ नमस्ते खाना बनाउँदै प्रोग्राम सुन्दैछु है सब पोखरीबाट। त्यसै गरी उहाँले लेख्नुभएको छ शुभ यात्रा सन्देश कुलुङ एन्ड गेटवेलसन प्यारी माया सानु माया शेर्पालाई भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट साथीहरूको धेरै नै अगाडि छुटेको रहेछ, म मेरै फोनबाट हेर्दैछु होइन, मेरै फोनबाट साथीहरूको कमेन्टहरू म रियाक्ट गर्दैछु होइन, दुईतिरबाट भयो नरिसरिनुहोला। त्यसै गरी यति बेला ढकाल धर्मराजले पनि लेख्नु भएको छ नमस्ते गुड मर्निङ, म ढकाल धर्मराज बिरतामर जापा गर्वै हाल दुबईबाट आज जन्मदिन मनाउने इलामकी बहिनी मुना लम्सल तिमल सिन्हा र फुची कमला गौतम झापाका संसारकर्मी साथीहरू विजय शेखर र शेखर भट्टराई र रवि किरणलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। चन्द्रमाई तामाङले हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ, हजुर गुड मर्निङ म पनि सुन्दैछु है यता पाँच भवनबाट शुभ दिनको कामना सबैमा भन्नुभएको छ। किशोर कोही हुनुहुन्छ उहाँले नमस्ते हजुर म पनि सुन्दैछु काठमाडौँबाट हो सबै सबैमा शुभ दिन भन्नुभएको छ। सिर्जना मुखिया त नभनौँ सिर्जना तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु भोजपुरबाट भन्नुभएको छ। भने सन्जु शेर्पा हुनुहुन्छ उहाँले पनि नाइस डे अल माई फ्रेन्ड सन्जु शेर्पा फ्रम तेह्रथुमबाट सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म फेरि पनि गीततर्फ लाग्छु। यति बेला दोस्रो सांकेतिक कोशीले यो नेपाली शिर उचाली बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म छोटो विश्राम राख्नेछु, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रालि, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852445741।
3: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछिस् त।
4: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069772।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने,
6: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: हजुर, कार्यक्रम शुभ सन्देश मार्फत राखिएको छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुनी रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने यति बेला हामीलाई फेसबुक लाइभ मार्फत पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइ निकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी फेरि पनि म विशेष धन्यवाद व्यक्त गर्दै गर्दै म ढिला गर्दिनँ, म फोन लाइन तर्फै मोडिन्छु। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सानो सरगमजी, तपाईँलाई कार्यक्रममा स्वागत छ है त।
1: धन्यवाद।
0: हजुर, ल हुन्छ। अनि के छ यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, खबर ठिकै छ, राम्रै छ। रेडियो सुन्दै बसिरहनु भएको छ है। हजुर, मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ। वेदर एकदम मजाले घाम लागिरहेको छ बाहिर, सब ठिक ठाक छ भनौँ न है। हजुर, ल आउनु भयो कार्यक्रममा। यो सयमा तपाईँको शुभकामना सन्देश तर्फै लाग है।
1: अनि त्यसै गरी आज यात्रामा हुनुहुँदो रहेछ मम्मी अनि दाइ मौसम खातबारीबाट खातामा सामानको, उहाँहरूलाई शुभयात्रा राम्रोसँग आउनु होला, आफ्नो केयर गर्नु होला भन्नु है। अनि त्यसै गरी हजुर म है छोरी चाहन, अनि अघि भर्खर फोन गर्दै हुनुहुन्थ्यो दाना सुस्मिता नाचरिङ लाजलाई तिमी सम्पूर्णलाई शुभ दिन भन्दै जान्छु बाबाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो सरगम राई उदयपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमै। हेलो, नमस्ते। हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बेनु बिनी त शाशङ्कर, कार्यक्रममा स्वागत छ। तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? हजुर, बसिराख्नु भएको छ है। हजुर, अनि के छ खबर, खबर सुनाउनुहोस् न। भनेपछि खबर ठिक ठिकै छ, घाटीमा केही समस्या छ है, आफ्नो ख्याल गर्नुहोला। म ठिकै छु, राम्रै छु भन्नुपर्छ है त। हजुर, हस् हुन्छ, पक्कै पनि म आराम कुशल नै रहने कोसिस गर्नेछु। अनि आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
2: हुन्छ, मेरो शुभकामना सन्देश पार्टीको फर्स्टमा हजुर गाडी दिन सोधराओस् भन्न चाहन्छु। अनि एउटा सङ्क्रमतिर मलाई रुरी सम्झिरहेको छ भन्न चाहन्छु। अनि सङ्क्रममा कल्पिरहेको छ भाइ आफ्नो कार्य सबैलाई शुभकामना, यो हुनुहुन्छ दिदी अनि बहिनी। अनि अस्तिको दिनमा चाहिँ मलाई हुने मेरो सर मम्मीलाई पनि शुभकामना छ है। अनि
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। यति बेला साथी हुनुहुन्थ्यो बिनु बिन्दा शाशङ्कर, सङ्खुवा सभा पाँच कमनको साथी, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई अनियर गर्छु। हेलो, नमस्ते।
3: हजुर, नमस्ते, नमस्कार, शुभ बिहानी।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, शुभ बिहानी। कहाँबाट बोल्दै हुनुहुन्छ?
3: मोरङको रत्नमाईबाट शङ्कर ढाका।
0: हजुर शङ्करजी, कार्यक्रममा स्वागत छ है त हजुरलाई।
3: धन्यवाद।
0: हजुर हजुर, ल हुन्छ। अनि के छ, तपाईँ यति बेला के गर्दै हुनुहुन्छ?
3: बसिबसाइ नै हो, कार्यक्रमको पर्खाइमा हो, फोन लाग्छ, फोन उठ्छ, रुम जान्छ, फोन उठ्दैन, कता कता चोटो छ,
0: हजुर भनेपछि यति बेला ठिकै छ, राम्रै छ खबर खबर, हामीलाई सुन्दै हुनुहुन्छ है।
3: हजुर, घाम लागिरहेछ मजाले आज त।
0: हजुर, घाम लागिरहेछ, ल ठिक छ, आउनुभयो कार्यक्रममा। यो सयमा तपाईँका शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, फर्स्ट अफ अल त हजुरलाई हाम्रो प्राविधिकमा रहेर साथ दिनु गर्नुहुने प्राविधिक मित्रलाई पनि शुभ जीवन भन्न चाहन्छु, शुभ दिनको कामना गरौँ। अनि यता साथीहरू भन्नुपर्दा हुनुहुन्छ रत्नबहादुर थापा, सुनिल लिम्बू, आशिष नयन, जीवन कार्की,
0: तपाईँको शुभकामना सन्देश राख्नु होला।
3: यो बेला जो दृष्टिले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई शुभ जीवन भन्दै बिदा हुन्छ।
0: साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल, म उहाँसँग छुटेँ। कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यर गरिहाल्छु। हेलो, नमस्ते।
4: हेलो जी, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, चैनपुरबाट वर्षा मगर। राम राम वर्षाजी, कता हराउनु भयो बिचमा? ओहो, मोबाइल बिग्रिरहेको थियो, त्यही भएर हराउनु भयो है? हजुर, ल, केही छैन, आज बल्ल आइपुग्नु भएको छ। अनि के छ तपाईँको नयाँ नौलो खबर खबर, उन्नति प्रगति के कस्तो भएको छ? हजुर, ठिकै छ, राम्रै छ है? हजुर हजुर, ल हुन्छ, आउनुभयो, खुसी लाग्यो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
4: अनि मेरो मम्मी उहाँलाई अनि अझ हाम्रो मामा चाहिँ अलिक बिरामी हुनुहुँदैछ, नबिनाले म चाहिँ राम्रोसँग निकै हुनु होला भन्नु चाहेँ। अनि अहिलेको समयमा त्यो जति चाहिँ अहिले देखिँदैन, आजको सम्पूर्णलाई आजको दिन सुधारोस् भन्ने जान्छु। नमस्ते, टिकरी बाबा।
0: हजुर, नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो वर्षा मगर चैनपुरबाट, यति बेला मिलन घायल मुटु हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते, शुभ दिन सबैमा, दोहा कतरबाट है भन्नुभएको छ। दिलसा राईले पनि नमस्ते ठुली रिठी भन्नुभएको छ। सुमिता सेवाइरोमा राइनी ग्रिन सिटी इलामबाट राइनी दिलसा हो भन्नुभएको छ। शुभ दिन डियर मित्र आर्यलाई, अनि सबैमा शुभ दिन, बाई बाई भन्नुभएको छ। ल, ठिक छ, कमेन्टको लागि यति बेला कोही मित्र

0: चाहिँ पालोमा पर्नु भएको छ? हजुर हजुर, ल एकदम मजाले अब कति बेला हुन्छ पालो आउँछ अनि मतलब यो मेलतिर गएपछि त अलिकति पालो पर्खनु नै धेरै टाइम लाग्छ है, धेरैजना साथीहरू हुन्छ होइन, त्यही भएर पालो पालो गर्नु पर्यो है। हजुर एकदमै गाह्रो छ, ढिलो ढिलो उठ्नुभयो, जितिहाल्नु भयो, केही छैन, अब बिस्तारो जानुहोस् न तपाईँको, अब छ नि अझै टाइम होइन र? हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: विशेष गरी अब तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना हुन चाहन्छु। अनि आज जन्मदिन मनाउने एकदम प्रिय साथी हाम्रो अमृत सोलन हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि विशेष त हाम्रो आशिष नयन बस्नेतलाई एकदम मिठोमा सम्झना अनि कार्य सफलताको धेरै धेरै शुभकामना। हाम्रो ढकाल धर्मराज चमन मक्तान तामाङ पूर्वेली आकाशाई अनि सरस्वता पोखरेल सुमी लिम्बू लगायत धेरै साथीहरू हुन्छ, अब जो जतिले अहिले प्रोग्राम सुनेर बसिरहनु भएको छ, सबै सबैलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्दैछु। बाई बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हेलो नमस्ते, हजुर हजुर नमस्ते, गुड मर्निङ, किन कता हो, कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु कमला गाले काठमाडौँबाट, कार्यक्रममा स्वागत छ कमलाजी। हजुर भनेपछि एकदमै अब कल लाग्यो, उठेर बोल्न खोज्दाखेरि टेबलमा ठगेर लड्नु भयो भनेपछि त आज गाह्रै छ कि के हो तपाईँलाई पनि? ल ल बिस्तारै बिस्तारै कुद्नु न, केही छैन, म्युटमा राखेर कुद्दा नि भयो, मैले यताबाट बोलाउँछु होइन, फेरि धेरै एकछिन मतलब लामो समयसम्म म्युटमा राख्नु पनि हुँदैन। हजुर ल, अनि के छ तपाईँको खबर, खबर सुनाउनुहोस् न। हजुर खाना बनाउँदै हुनुहुन्छ, खबर सबै ठिकै छ, राम्रै छ, ल सधैँभरि यस्तै रहनु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: फर्स्टमा त हजुर अनि रेडियो अरिनोल इन्टरटेनको लागि पनि माया सम्झना, शुभ दिन, कार्य सफलताको शुभकामना भन्नु चाहे।

0: हजुर नमस्ते टेकियर भाई भाई साथी हुनुहुन्थ्यो यति बेला कमला गले भोजपुर घर भैहाल काठमाडौँबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर सुनिसक्नु भएको छ. आजको लागि लास्ट टाइम लकी एकजना साथी लाइनमा हुनुहुन्छ. हेलो नमस्ते. हजुर गुड मर्निङ नमस्ते. कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर रेनिसाजी कार्यक्रममा स्वागत छ है हजुरलाई. के छ नि तपाईँको खबर यति बेला के गरिदिनुहुन्छ?
1: अहिले त म घरकै कामहरू गर्दै अहिले कल्चर
0: हेरेको हजुर. भनेपछि खबर ठिकै छ, राम्रै छ, घरेसी काममै व्यस्त हुनुहुन्छ है? हजुर ल एकदमै खुसी लाग्यो. अनुभव कार्यक्रममा हामी अन्तिमतिर छौँ, तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है.
1: हुन्छ तपाईँलाई पनि धेरै शुभकामना गरे. अनि आज जन्मदिन मनाउनु हुँदैछ साथी जगत मगर अनि अलिसा खत्री अनि मिठोलाई चाहिँ पनि जन्मदिनको अवसरमा धेरैभन्दा धेरै शुभकामना भन्न छ है. अनि आउने दिनमा जन्मदिन राखेको छ हाम्रो राजेश कुमार माझी र नि आशालाई अझै जन्मदिनलाई धेरै शुभकामना. अनि एलिसा र आनालाई चाहिँ शोभायात्रा भन्छु. अनि धनखेर सामी हुनुहुन्छ जिनालाई पनि शुभदिनको कामना गरे. प्रवीण मगर हुनुहुन्छ, विपिन किरण अनि अन्जना बाँकी रामा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूले शुभदिनको कामना गरे.
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर साथी हुनुहुन्थ्यो रेनिसा राई. उहाँसँग म छुटेँ र थप साथीहरूसँग म कुराकानी गर्न सक्दिनँ. अब भने चाहिँ यति बेला फेसबुक अडियो लाइभतिर कमेन्टहरू धेरै छ, कमेन्टहरू म रिड आउट गर्नेछु. यति बेला मिडिया प्रेमी राई अनिसाले गुड मर्निङ नमस्ते भोजपुरबाट हो सबैमा शुभदिन भन्नुभएको छ. विशाल सिंह हुनुहुन्छ, उहाँले पनि मिठो सम्झना सबै सबै साथीहरूमा भन्नुभएको छ. मेरो प्यारो मान्छे तिमी यो आइडीबाट गुड मर्निङ अल भन्नुभएको छ. निर्मला वनेम हुनुहुन्छ, हाई सुमिता सिस गुड मर्निङ नमस्कार सबैमा मिठो माया सम्झना छ है भन्नुभएको छ. मिलन खत्रीले पनि यति बेला लेख्नु भएको छ गुड मर्निङ, म पनि भोजपुर कुलुङ भोजपुर कुनालुङबाट सुन्दैछु है भन्नुभएको छ भने

सपना तामाङ मोक्तान हुनुहुन्छ। उहाँले हेलो गुड मर्निङ नमस्ते सुमिता मि सपना यता पाँच कमनबाट सुन्दैछु है सबैमा शुभ दिन भन्नुभएको छ। सुस्मिता राई सुस्मिता लिम्बू हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ। बिनु विनिता शासङकर हुनुहुन्छ उहाँले पनि गुड मर्निङ हेभ अ नाइस डे अल भन्नुभएको छ। कुमारी योङहाङ लावतीले पनि गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ भने यति बेला भावना मगरले गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी निर्मला राईले पनि हेभ अ ग्रेट डे अल सुन्दैछु मोरङबाट है भन्नुभएको छ। त्यसै गरी क्रिस्टियन मनिला हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ। त्यसै गरी जमुना कार्की हुनुहुन्छ उहाँले व्यवसायमा लेख्नु भएको छ हेलो नमस्ते सुन्दैछु मोरङबाट पूजा लकान्द्री भन्नुभएको छ। पूजा लकान्द्री हो हजुरहरूमा शुभ दिनको कामना भन्नुभएको छ। त्यसै गरी अनि अन्य क्षेत्रको शुभकामना राख्नुपर्छ भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा नाम छुटेको सबै सबैमा शुभ दिन भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि र अब पनि यति भन्दै भन्दै तपाईँलाई कमेन्टको लागि पनि धन्यवाद दिँदै दिँदै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट मैले पनि बिदा मागेर जाने बेला भइसक्यो। यति जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन भोलिको दिनमा तपाईँको फोन अवश्य लाग्नेछ केही अनि अर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने जम्मा हाम्रा 20 जना मिडिया प्रेमी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट फेरि पनि तपाईँहरूमा आज भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता याका आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते तपाईँको

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM अहिले बिहानको 8 बज्यो।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हर पल
0: हर
1: तपाईं सँगै।
2: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बस डिजिटल प्लेटफर्म मार्फत पनि धेरै ठाउँहरूबाट प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूबमा नेपाली नेटवर्क टीभीबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz समेत प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी यतिखेर रसुवामा आएको बाढ़ी र त्यसको कहरका विषयमा हामीले तपाईहरूलाई जानकारी गराइ पनि रहेका छौं र विशेष गरी अहिलेको अवस्थामा जसरी रसुवामा बाढ़ी आएको छ, त्यो बाढ़ीले निकै ठूलो जनधनको क्षति भएको छ। अप्रत्याशित रूपमा आएको बाढ़ीका कारणले गर्दाखेरि सरकारले समेत राम्रोसँग अलर्ट हुन पाएन। हाम्रा ती पूर्वानुमान प्रणालीहरू पनि त्यति धेरै सक्रिय हुन पाएनन्। चीनमा समेत यसले त्यति धेरै चीनले समेत यसलाई थाहै पाउन सकेन। त्यहाँ पनि निकै ठूलो हताहतीको एउटा स्थिति बन्यो। त्यसैले गर्दाखेरि नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौं जसरी अब यो विनाश र यो प्रलयकारी महाबाढ़ी आयो र यो बाढ़ीबाट नेपालले अब के सिक्ने। यस्ता खालका धेरै बाढ़ीहरू नेपालमा आज मात्र होइन, हिजोदेखि आउँदै गरेका थिए। भूकम्प नेपालमा आउँदै गरेको थियो। हाम्रा पूर्व तयारीका अवस्थाहरू र जलवायु परिवर्तनका कारणले आएका यी महाविपत्तिका अवस्थाहरूले गर्दाखेरि नेपालको पछिल्लो स्थिति निकै दयनीय र नाजुक बनेको छ। यतिखेर शवहरूको संख्या धेरै छ। शवको संख्या धेरै हुँदाखेरि शवलाई खाडलमा फुर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सृजना भएको छ। शव बेर्ने प्लास्टिक हामीसँग छैन, त्यसका लागि भारतसँग गुहार माग्नुपर्ने एउटा परिस्थितिको सृजना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौं। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी छ। विनाशबाट पार सिक्ने, अझै भाग्यकै भरमा बस्ने भन्ने खालका विषयहरू यतिखेर जोडिएर आएका छन्। सुरुङमा फँसेकाहरूको उद्धार गर्न विदेशी टोली प्रभावित क्षेत्रमा गइसकेको छ। भोटेकोसी महाविपत्तिले निम्त्याएको यो स्थितिलाई सरकारले यसमा अलिकति ढिलाइ गरेको छ। आदरणीय श्रोता, यो ढिलाइ गर्न हुन्थेन किनभने भारत र चीनका तालिम प्राप्त गोताखोरहरू र सुरुङबाट पनि उद्धार गर्ने त्यो संयन्त्रलाई चाहिँ नेपालमा ल्याउनुपर्ने टाइममै समयमै ल्याउनुपर्ने एउटा परिस्थिति थियो, तर त्यो समयमा ल्याउन सकिएन। यसका कारणले गर्दाखेरि सुरुङमा फँसेकाहरू जीवित हुने आशा लामै समयसम्म अहिलेसम्म पनि रहिरहेको छ। त्यहाँबाट धेरै नागरिकहरू त्यहाँ पनि फँसेका छन्, धेरै मजदूरहरू त्यहाँ फँसेका छन्, जलविद्युतकामा कार्यरतहरू कर्मचारीहरू त्यहाँ फँसेका छन्। त्यसैले गर्दाखेरि सुरुङभित्र फँसेकाहरूलाई चाहिँ कसरी उद्धार गर्न सकिन्छ, त्यसका लागि पनि पहल गर्नुपर्ने आजको टटकार आवश्यकता छ। र सुरुङमा देखिएको जुन दृश्य छ, त्यहाँ सुरुङको केही मिटरसम्म जुन लेदो जस्तो त्यो पदार्थ गेग्रान देखिएको छ, यो लेदो र यो गेग्रानका कारणले गर्दाखेरि निकै ठूलो एउटा समस्या सृजना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। सुरुङभित्रको बाढमा फँसेकाहरूको चाहिँ तत्काल उद्धार हुन नसक्दाखेरिका समस्याहरू पनि धेरै छन्। दलदलका बीचबाट जीवितको खोजी यतिखेर भइरहेको छ। 675 शव फेला परेका छन्। 7514 जनाको उद्धार गरिएको छ। 2498 जना यतिखेर सम्पर्क विहीन छन्। अहिले पनि त्यहाँको स्थिति अलिकति अप्ठ्यारो रहेको भन्ने खबर हामीले प्राप्त गरिरहेका छौं। आदरणीय श्रोता, यतिखेर तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि मुवाकोटको विदुरमा बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले एउटा फेसबुक स्टाटस लेख्नु भएको छ। खोला एकदमै ठूलो भएर आएकाले सबैजना सुरक्षित स्थानमा जानुहोला। हामीले त्रिशुली आसपास विदुरको सिंगो गाउँलाई नै खबर गरेर सुरक्षित स्थानमा लाँदैछौ। धादिङ, गोर्खा, चितौन, रसुवा प्लिज स्टे अलर्ट भनेर ज्वाला संग्रौलाले चाहिँ लेख्नु भएको छ। यो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदले अहिले त्यहाँको खोला फेरि एउटा चेतावनी दिइरहेको छ, अलिकति बढ़िरहेको छ भन्ने खालको विषय पनि आएको छ। त्यसैले गर्दाखेरि खोलाको बहाव चाहिँ बढ़िरहेको भन्ने खबर आएकाले सबैजना चाहिँ सुरक्षित रहनुहोला। यो प्राकृतिक विपत्ति हो, यो प्राकृतिक विपत्तिलाई भन्न सकिँदैन, यो बाजा बजाएर आउँदैन। यो निकै ठूला गेग्रान सहित पानी सहित आउने एउटा स्थिति भएको नाताले गर्दाखेरि चाहिँ यो विपत्तिका बारेमा वा यो विपत्तिसँग चाहिँ सबैजना जुझ्नुको अन्य कुनै विकल्प छैन। यो विपत्तिसँग, महाविपत्तिसँग सबैजना चाहिँ एकजुट भएर लड्न सक्नुपर्दछ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। पुनर्निर्माणमा मात्रै खर्ब बढ़ी खर्च लाग्ने अनुमान गरिएको छ। धेरै तहस नहस भएको छ, धेरै संरचनाहरू भौतिक संरचनाहरू तहस नहस भएका छन्। यो परिस्थितिले गर्दाखेरि अब सरकारले जुन किसिमले उद्धार र राहतको कामहरू गर्नुपर्ने हो, जुन तरिकाले अगाडि बढ़ाउनु पर्ने हो, त्यो ढंगले चाहिँ काम गर्न सक्यो कि सकेन, जनताले सरकार भएको अनुभूति गर्न सके कि सकेनन्, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। हेलिकप्टर देखेपछि जनताहरू अलिकति उत्साहित हुने गरेका छन्। सब राख्ने थैलोसम्मको अभाव भएको कुरा हामीले बताइ नै रहेका छौं पटक पटक। रसुवा बाढ़ेपछि मानवीय संकट पनि छ, अब त्यहाँ चाहिँ विभिन्न किसिमका प्रकोपहरू, रोगहरूको पनि स्थिति आउन सक्ने, झाडापखालादेखि लिएर विभिन्न सरुवा संक्रमण रोगहरू लाग्न सक्ने पनि स्थिति छ। त्यसैले चितवनको जंगलमा धेरै शवहरू, करिब करिब 250 पहिचान हुन नसकेका शवहरूलाई त्यहाँ पुर्ने काम भएको छ। प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 जम्मा गर्ने, दैनिक उपभोग्य सामान निशुल्क बस तथा आवासको सुविधा को व्यवस्था गरिएको कुरा पनि आएको छ। काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 चाहिँ जम्मा गर्ने बताएको छ। खोजी सकिएको छैन, शवको यात्रा पनि रोकिएको छैन। सबैभन्दा पीड़ादायी अध्याय अझै बाँकी छ, धेरै शवहरू अझै भेटिन सक्ने एउटा परिस्थिति छ, किनभने सम्पर्क विहीन भएकाहरूको धेरैको संग हताहती भएको हुन सक्ने भन्ने खालका आकलनहरू पनि आएका छन्। अब हामी आशा गरौं, प्रे गरौं, सुरुङभित्र फसेकाहरूको चाहिँ उद्धार सहजै तरिकाले होस्। त्यो कारणले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
3: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
4: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साख्य।
1: टेलिफोन नम्बर 0295701123।
3: मोबाइल नम्बर 9841067622।
2: यतिखेर हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं नेपाल सरकारका उपसचिव शान्ति महत जोडिनु भएको छ। महतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा हामी यहाँलाई स्वागत गर्न चाहन्छौ। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ सर।
2: यसभन्दा अघि पनि हामीले कुराकानी गरेका छौं महजी, तपाईँ किनभने यतिखेर निकै ठूलो महाविपत्तिको सामना देशले गरिराख्नु परेको छ, यहाँहरू लगातार काममा खटिनु भएको छ, अपडेटमा हुनुहुन्छ, अहिलेको सबैभन्दा पछिल्लो अपडेट के हो? रसुवामा चाहिँ अझै के कति बेपत्ता छन्, होइन कति जिल्ला चाहिँ प्रभावित भएको पछिल्लो स्थिति छ, कतिजना सुरुङभित्र फँसेको छ, आधिकारिक तथ्याङ्क के छ अहिले?
5: अहिलेसम्मको तथ्याङ्क यो गत रातिसम्मको तथ्याङ्क हो। यसमा चाहिँ रसुवाको जुन अस्ति 10 गतेको भोटेको सुबारी सम्बन्धी चाहिँ अब खोज राहत उद्धार सम्बन्धी अपडेट नै छ। विशेष गरी अब यहाँले भन्दाखेरि धेरैवटा नै जिल्लाहरू प्रभावित भइसकेका छन्, यो तनहुँ, नवलपुर पूर्व पश्चिमसम्म पनि र अझ त्योभन्दा तल तलसम्म पनि लास्टहरू धेरै नै देखिएको पनि यहाँहरूलाई जानकारी छँदैछ। अब मैले मानवीय क्षतिको कुरा गर्दाखेरि हिजो रातिसम्मको सब फेला परेको 675 जनाको लास फेला परेको छ। त्यसमा सबैभन्दा बढी चितवनमा फेला परेको छ भने अरू समग्र रूपमा अब त्यसपछि चितवन चाहिँ नवल परासी पूर्वमा 165, यसरी हामीले जुन डेटा नै पब्लिस गरिसकेका छौँ। अब सम्पर्क दिनको कुरा गर्दाखेरि सम्पर्क दिन त हामीले खास अझै पनि एक्ज्याक्ट डेटा त भन्न सक्ने अवस्था छैन, तैपनि विभिन्न जुन त्यो रसियामा रहेका कार्यालयहरू, त्यसपछि जस्तै नेपाली सेना, नेपाल प्रहरी, भन्सार अध्यागमन लगायतका अनि हाइड्रो पावरहरूमा, त्यसपछि वित्तीय संस्थाहरू र जस्तै त्यहाँबाट जिल्ला प्रशासनबाट प्राप्त जानकारी, त्यहाँ जहाँ टिपाउनु भयो आफन्त हराएको भन्ने, र त्यो सँगसँगै विदेशी पर्यटकहरूको समय संख्यालाई जोड्दाखेरि अहिले 10 करिब 2500 भनौँ न, अब डेटा र 2498 छ। मैले अघि पनि भने यो एक्ज्याक्ट चाहिँ नहुन सक्छ, मिसिङको संख्या थपघट हुन सक्छ, बन्न पनि सक्छ, करिब 2500 जतिको छ।
2: सम्पर्क विहीन भएको अवस्था भनेको 2500
5: करिब 25 थियो क्या हाम्रो हिजोको डेटामा, त उयो चाहिँ 98 छ। तर मैले अहिले पनि भने यो चाहिँ अझै एक्युरेट चाहिँ होइन, एक्युरेट डेटा त अब बिस्तारै अपडेट हुँदै जान्छ। अब हामीले मिसिङ ठिक छ, घाइतेहरूको संख्याको कुरा गर्दाखेरि अहिलेसम्म 219 चाहिँ घाइते हुनुहुन्छ, जसको केही चाहिँ डिस्चार्ज भएर जानु भएको छैन, केही चाहिँ अन्य विभिन्न अस्पतालहरूमा उपचारहरू हुनुहुन्छ।
2: रेस्क्यु कति जति भयो?
5: रेस्क्यूको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा अहिले अलिकति हाम्रो रेस्क्यूको संख्या चाहिँ अब नेपाल सरकारको नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टर पनि धेरै नै परिचालन भइराखेको छ, र त्यो अनुसार हामीले 10 गते सुरुको घटना भएको दिनदेखि हिजोसम्मको अपडेटमा चाहिँ 7,514 विदेशी र नेपाली भयो, जुन चाहिँ नि ग्रान रेस्क्यू र एयर रेस्क्यू गरेर 7,514 रेस्क्यू गरेको छ। त्यहाँमध्ये विदेशीहरू चाहिँ 227 हुनुहुन्छ, हेलीबाट उद्धार गरिएको। र अस्तिको र हिजोको दिन गरेर चाहिँ जुन यो हाइड्रो पावरको सिलिङमा अलिकति समस्या नै थियो, त्यहाँबाट निकाल्नको लागि अझै पनि थियो हाइड्रोको त्यो सिलिङभित्र चाहिँ भर्खरै अब खन्ने काम, ड्रिल गर्ने काम सुरु भएको छ हिजो, त्यो गरेर चाहिँ सिलिङभित्रको चाहिँ 191 अस्ति र हिजो 88 गरेर 279 जना चाहिँ हेलीबाट उद्धार गरिएको छ भने अझ जारी छ, त्यो आज पनि त्यो काम जारी नै हुनेछ।
2: अब अहिलेको यो पछिल्लो तथ्याङ्कले चाहिँ सुरुङमा फसेकाहरू के कति हुन सक्छन् र उहाँहरूको चाहिँ जीवितै उद्धार गर्ने सम्भावना, चिनियाको टोली पनि, तालिम प्राप्त टोली नेपालमा आइसकेको भन्ने खालका पनि खबरहरू आएका छन्, यो के हो म्याम?
5: यस्तो छ, अब पहिला चाहिँ अब अलिकति यो चिनिया हाइड्रोको कुरा गर्दाखेरि चाहिँ अलिकति त्यो हाइड्रो अब अरू पनि छन् छैन त, पहिला चाहिँ कस्तो हो भन्दा पहिला बाहिर देखेका अलिक सहज रूपमा निकाल्न सकिने, उद्धार गर्न सकिने ठाउँहरूको गर्दै गएर अहिले चाहिँ त्यो सुरुङहरू पनि पुरिएको, लेदर डेगेजहरूले पुरिएको र त्यसमा ड्रिल गरेर भित्रै निकाल्नु पर्ने, अहिले त झन् अलिकति अक्सिजनै पनि ड्रिल गरेर अक्सिजन पनि पठाइसकेको भन्ने पनि जानकारी छ। अनि त्यही भएर अब हामीले अहिले अलिकति अप्ठ्यारो ठाउँ भएकाहरूको पनि गरिरहेका छौँ। पहिला चाहिँ हेली पनि जस्तो अलिकति समस्या कस्तो भयो भन्दा हेर सेवा गर्ने मास्क साइडहरूमा चाहिँ हेली पनि लान नसक्ने, जस्तो बढी हावाको बेग त्यहाँको मौसमले गर्दाखेरि हाई क्यापासिटीको हेलिकप्टर लान नसकेको र सानो सानो लाँदाखेरि चाहिँ 8-10, 5-7 त्यस्तो मात्र ल्याउन सकिने भएर त्यतिको बाटो क्षमताको हेलिकप्टर जान सक्ने, ठुलो जान नसक्ने समस्याले गरेर पनि धेरै उद्धार गर्न नसकिएको एकैपटक थियो भने अहिले नेपाल सरकारले चाहिँ अब अलिक अगाडि नै यो जति हल्ला भए अनुसार पछिल्लो अवस्थामा विदेशी सहयोग आएको भन्ने त्यस्तो होइन, इन्डिया र चाइनाका ले चाहिँ अब पहिलादेखि नै सहयोग, आकाशमा पनि एयर ट्राफिकहरू धेरै हुने, त्यसो गर्दाखेरि अब तुरुन्तै फेरि विदेश मोबिलाइज गर्नलाई पनि अब पहिला आफ्नो एक्चुअल सपोर्ट चाहियो हो कि होइन भन्ने कुरा पनि हुन्छ, तर यति भन्दै गर्दाखेरि हाम्रो हामीले ढिला गरेर सहयोग मागेको चाहिँ होइन, अहिले बेलामै मागिसकेका छौँ र उहाँहरू पनि मोबिलाइज भइसक्नु।
2: एउटा मजी यो सुरुङभित्र फसेको संख्या चाहिँ यो फरक फरक आइरहेको छ, अहिलेसम्म पनि यो किन यकिन हुन सकिरहेको छैन, ठ्याक्कै संख्या भन्ने छैन सुरुङभित्र अहिलेसम्म रहेको? अब
5: होइन त्यो त यस्तो छ, अब मैले आधिकारिक निकायबाट बोल्दाखेरि त मैले हावाजाली संख्या भन्ने कुरो हुँदैन होइन, अब त्यहाँ चाहिँ सुरुङभित्र मैले अघि पनि भनिसकेँ कति सुरुङको त उद्धार पोइन्ट कहाँबाट खनेर ड्रिल गरेर काँडा सुरु गर्ने भन्ने नै समस्यापूर्ण थियो, र अहिले चाहिँ अब अन्य क्षेत्रमा गरेर त्यहाँ पनि जहाँ बढी अप्ठ्यारो जान अप्ठ्यारो थियो, अहिले यहाँहरूले धेरै भिडियो पनि हेर्न सक्नुहुन्छ, आफूलाई नै घाँटी घाँटीसम्म आएर पुरिदासम्म पनि उहाँहरूले कोसिस गरिराख्नु भएको छ, त्यो त्यति हामीले यहाँबाट हेरिगति सहज छैन, त्यही भएको भएर त्यहाँभित्र पनि एक्ज्याक्टली यति भन्न सक्ने हाम्रो आधिकारिक निकायबाट अनुमान गरेको तथ्याङ्क हामीसँग छैन।
2: अब कतिपय परिवारहरूले चाहिँ आफ्नो आफन्त जीवित छन् कि छैनन् भन्ने जान्न पनि खोजिरहेका छन्, परिवारलाई नियमित र आधिकारिक सूचना दिने त्यस्तो संयन्त्र प्रभावकारी हुन सकेका छ यो बीचमा?
5: यस्तो छ, यहाँले भनेको जस्तै हामीले धेरै विषयहरू चाहिँ हामीले आफ्नो वेबसाइट र फेसबुक पेजमा चाहिँ निरन्तर अपडेट गरिरहेका छौँ, हामीले सम्बन्धित सिडिओ कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, यसमा जुन हस्पिटलहरूमा ल्याएर उपचार गरेका विषयमा स्वास्थ्य मन्त्रालयहरू, नेपाल प्रहरी, नेपाली सेनाबाट डेटाहरू अपडेट लिएर हामीले अहिलेसम्म कतिको उद्धार गरियो, डेड बडीहरू कति छन्, यो उद्धार गरेर ल्याएकाहरूको कुन कुन हस्पिटलमा उपचार भइराखेका छ, उहाँहरूको विशेष गरी नाम सहितको अनि सेल्टरहरू कहाँ कहाँ छन् भन्ने लगायतका विषयमा र अहिले थप अपडेट चाहिँ नेपाल प्रहरीले चाहिँ जति सबहरू फेला परेका छ त्यो मध्ये केही सबहरूको करिब 400 जति सबहरूको चाहिँ उहाँहरूले 300 देखेको छ मैले, करिब 400 जति उहाँहरूले चाहिँ पिक्चर सबको पिक्चर सहित चाहिँ आफ्नो वेबसाइटमा अपलोड गरिसक्नु भएको छ। त्यो लिङ्क हामीले प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा पनि सेयर गरेका छौँ, जसबाट केही मानिसहरूले आफ्नो आफन्तको पहिचान गरेर नेपाल प्रहरीसँग अनुरोध पनि गरिसक्नु भएको, जानकारी पनि प्राप्त भएको छ। तर हामीले सकेसम्म सूचनाहरू चाहिँ जति सक्दो अपडेट गर्ने कोसिस गरिरहेका छौँ।
2: अब अहिले चाहिँ यो तालमाथि फेरि जमेको कुरा र ताल फुट्ने जोखिमका कुराहरू अहिले यो संचार माध्यमदेखि लिएर केही सामाजिक सञ्जालतिर राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले अपडेट गरेको देखेका थिए, फेरि खोलाको बहाव बढ्न सुरु गरेका छ, तपाईँहरू सतर्क रहनुहोला भन्ने खालका पनि इन्फर्मेसनहरू आइरहेका छन्। माथिको अवस्थिति के छ भनेर केही कोर्डिनेसन भयो सिनियरसँग वा चाहिँ हाम्रै संयन्त्रले केही काम गर्यो अहिले यो बीचमा?
5: यस्तो छ, हिजो अस्तिको एकचोटि चाहिँ माथिको जुन ताल फर्मेसन भएको छ अहिले जुन अस्ति अहिले घटनाले त्यो बाढीको घटनाले चाहिँ जब यो हिम पहिरोबाट तल ताल क्रिएट भएको छ त्यो ताल चाहिँ नि बिस्तारै भरिँदै गएको र त्यहाँबाट चाहिँ लिक भएर पानी लिक भएर चाहिँ सामान्य अवस्थाभन्दा अलिकति पानीको बहाव बढेको भन्ने नै थियो, त्यो चाहिँ त्यति आत्तिहाल्नुपर्ने अवस्था छैन भनेर सम्बन्धित विज्ञहरूले डिएचएमले पनि भन्नुभएको थियो र हिजोसम्मको अवस्था हेर्दा चाहिँ अस्तिको भन्दा पनि अलिक कम भन्ने थियो। तर आज बिहान करिब 5:45 बजेतिर मैले पनि सूचना पाए अनुसार चाहिँ अहिले नेपाल प्रहरी जुन रसुवाको नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार चाहिँ अहिले केही बाढीको बहाव बढेको र बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने खालको यो अब मैले अपुष्ट भनौँ होइन
2: होइन केही सामाजिक सञ्जालमा चाहिँ त्यहाँ भएका नागरिकहरूले लेखिरहेको स्थिति
5: यो चाहिँ डिएचएमले पनि हामीसँग सेयर गर्नुभएको छ, त्यही नै हो अहिलेसम्म मैले जानकारी। तर त्यसमा उहाँले भन्नुभएको छ यो ठुलो चाहिँ होइन, केही मात्रामा चाहिँ के अरे बहाव पानीको तह अलिकति बढेको देखिएको छ, सतर्कता त अप्नाउनु पर्छ नै, तर त्यो ठुलो बाढी चाहिँ आएको छैन भन्ने खालको सूचना।
2: अब दिन बित्दैछन्, करिब 10 गतेदेखि अब 14 गतेसम्म आइपुग्दाखेरि केही समस्याहरू, केही साहसिक कामहरू र नागरिकहरूलाई उद्धार गर्ने त्यहाँ फँसेकाहरूलाई चाहिँ निकाल्ने काम चाहिँ नेपाल सरकारबाट राम्रै भइरहेको छ, त्यसको प्रशंसा पनि भइ नै रहेको छ, तर अब आजदेखिका निर्णायक कामहरू चाहिँ कसरी अगाडि बढ्छन् भन्ने के छ?
5: अब यस्तो छ, हामीले एउटा निर्णायक काम भनेको मैले अघि यहाँहरूलाई भने एउटा सुरुङमा फस्ने चाहिँ हामीले सुरुङभित्र फसिरहनु भएको जस्तो प्रायतहरूको उद्धार नै छ हाम्रो सबैभन्दा प्रायोरिटीमा एक नम्बरमा भने अर्को नम्बर भनेको जुन माथिपट्टि यो अलिकति हाइटमा अझै पनि जङ्गलतिर पनि रेस्क्यु गर्न पनि कोही हुनुहुन्छ कि भनेर जुन हेलीबाट बढी हावा त्यहाँ चाहिँ बढी वाइन चाहिँ फ्लो हुने भएर हेलिकप्टर पनि राम्रोसँग जान नसकेको कुनै ठाउँ गइ पनि राखेको छ साना हेलिकप्टर त त्यहाँ पनि अझै हेर्ने हिजो पनि रेकि गरिसकेका छन् त कति ठाउँमा छ छैन भन्ने विषय आज जहाँ जति जे जति बाँकी हुनुहुन्छ त्यो ठाउँको रेस्क्यु नै हो एक नम्बरको प्राथमिकता भने अर्को चाहिँ अहिले राहतका विषयहरू पनि त्यति नै हामीले अब हिजोसम्मको कुरा गर्दा करिब 40 ट्रकहरू खाद्य गैर खाद्य सामग्रीहरू चाहिँ सम्बन्धित प्रहरी जिल्लाहरूमा काठमाडौँबाट मात्रै गएको छ भने 7 वटा भन्दा बढी हेलीबाट पनि रिलिफका सामग्रीहरू पठाइसकेको छ। अब त्यसलाई चाहिँ हामीले अहिले चाहिँ अलिकति रसुवामा चाहिँ बाटो जान अप्ठ्यारो हुने भएको भएर यता नुवाकोटलाई बढी फोकस गरेर स्टोरेज गरेका थियौँ भने अहिले चाहिँ बिस्तारी अब हिजोदेखि नै रसुवातिर पनि वितरण कार्य चाहिँ सुरु भइसकेको छ भने अब अर्को म्यानेज गर्नुपर्ने अलिकति च्यालेन्जिङ विषय चाहिँ अब डेड बडीको पनि अलिकति च्यालेन्ज छ।
2: डेड बडीलाई त कता त्यहाँ जङ्गलमा पुरिएको कुरा पनि निकै व्यापक आइरहेको छ।
5: अहिले मैले पनि ठ्याक्कै उ त छैन, मैले हिजो पनि मैले जानकारी नै पाएको हो, त्यसमा चाहिँ चितवन जिल्ला प्रशासन कार्यालयले चाहिँ हाम्रो यो सब व्यवस्था सम्पन्न सम्बन्धी निर्देशिका र इन्टरनेसनल मापदण्ड अनुसार चाहिँ प्रक्रिया पुरा गरेर चाहिँ सबहरू चाहिँ डेट घाट त्यहाँको जङ्गलमा चाहिँ अहिले व्यवस्थित रूपमा पछि चाहिँ अब आफ्नो प्रभावित परिवार प्रभावितको परिवारहरू
2: अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने नि यो जस्तो राहत र उद्धारको काम राहतको काम अब किनभने बाँचेकाहरूलाई खाद्यान्न चाहिन्छ होइन लत्ता कपडाहरूदेखि लिएर अब केही त्रिपालहरू टेन्टहरू साँझ बिहानको खानाहरू त्यो चाहिने सम्भावना हुन्छ तर धेरै राहतहरू सरकारले हेरद्वार प्रणालीबाट जाने भनिहाल्छ तर कतिपयले सामाजिक सञ्जालमा पैसै उठाएर पनि आफू व्यक्तिगत रूपमा पनि सहयोग भन्दै गइरहेको र कता यो भनौँ न त्यो समान हिसाबले वितरण नहुने एउटा परिस्थितिको सृजना हुन सक्छ. नुवाकोटमा धेरै राहत थुप्रिया छ तर धादिङमा पनि हिजो म सुन्दै थिएँ धादिङमा त्यति धेरै नपुग्ने स्थिति अनि रसुवामा त झन् पुगेकै छैन भन्ने खालको पनि स्थिति छ. यसलाई चाहिँ तपाईँहरू कसरी लिनुहुन्छ कसरी हेर्नु भएको छ?
5: यसरी छ सर. अब हाम्रो अहिले चाहिँ नि हाम्रो कार्यविधि अनुसार चाहिँ वन विन्डोबाट जाने नै भन्ने छ. जस्तो डुप्लिकेसन नहुने काहीँ पाउनेले नपाउने नपाउनेले पाइरहने भन्ने विषयहरू हुन सक्छ. त्यही भएर एउटा आधिकारिक निकायबाट कोअर्डिनेटेड म्यानरमा गयो भने चाहिँ सबैले न्यायिक रूपमा पाउँछन् भन्ने हो. तर अस्तिको यो चाहिँ कस्तो भन्दा यो नर्मल अवस्थाको बेलामा चाहिँ त्यो विषय हो. तर अहिले तत्काललाई यो घटना छ जुन चाहिँ अहिले धेरै नै ठुलो प्रभाव परेको छ. हामीले वन विन्डोबाट जाँदाखेरि पनि अलिक डिले हुन्छ कि भन्ने किसिमले के भनिराखेका छौँ भन्दा हाम्रो माननीय ज्यूले पनि भन्नुभएको छ सर्कुलर गर्नुमा चाहिँ हामीलाई पनि त्यही विषय हाम्रो मेकानिजमले पनि त्यसरी नै गरेका छ. तर त्यो भन्दैमा हामीले एकदम हाताजाले जसलाई पाए त्यसलाई हामीलाई इन्फर्म नगरी स्वीकृति नलिक जहाँ पाए पनि जाने भन्ने चाहिँ होइन. तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि राहत सङ्कलनको लागि चाहिँ भनेर त्यहाँ एउटा डिसिजन हाम्रो फ्ल्यासै गरिसकेका छ सूचना आधिकारिक व्यक्ति सम्पर्क व्यक्ति भनेर उहाँहरूले चाहिँ कलेक्सन गर्ने अनि कुन प्रोसेसबाट जाने हो भन्ने कुरा उहाँले लिड गरिराख्नु भएको छ अहिलेको हकमा. र मैले अघि यहाँलाई भन्ने विषय चाहिँ अब अरू सङ्घ संस्थाहरूले दिन चाहनुहुन्छ व्यक्तिले दिन चाहनुहुन्छ भने पनि उहाँहरूले चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गर्ने यहाँको हकमा यहाँबाट उता लाने हो भने यदि उतै हो भने चाहिँ हाम्रो नुवाकोटको बट्टारमा ब्यारेकमा मैथली ब्यारेकमा चाहिँ स्टोर गरेको विषयहरू छ त्यही ठाउँमा लगेर उहाँहरूले चाहिँ त्यो एउटा हाम्रो टिम छ जुन राहत मोबिलाइज गर्ने टिम त्यो टिमलाई चाहिँ प्रोसेस अनुसार ह्यान्डओभर गर्ने र त्यही अनुसार चाहिँ स्थानीय पालिका र सिडिओको सम्बन्धमा वितरण गर्ने भन्ने छ.
2: हस् यहाँको महत्वपूर्ण समयका लागि र जानकारीका लागि धेरै धेरै धन्यवाद शान्ति महजी नमस्कार. उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रवक्ता एवं सूचना अधिकारी शान्ति महत. आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ. विश्रामपछि पुनः उपस्थित हुने.
6: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
7: ल ल आमा, म तु गए तु आए.
6: होइन, आजै आइपुग्छस् र?
7: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि.
8: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा. प्रोपाइटर आशिष साख्य. टेलिफोन नम्बर 029570128. मोबाइल नम्बर 9852045741.
2: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ. भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
9: धन्यवाद स्वामीजी.
2: अब नेपालमा आएको यो महामारी महाविपत्तिमा चाहिँ नेकपा एमाले कहाँ छ, तपाईँहरू के गर्दै हुनुहुन्छ यो विपत्तिको लागि?
9: सबभन्दा पहिला त म यो भोटेको सीमा 10 गते आएको अकल्पनीय अप्रत्याशित जुन बाढी हो त्यसले मुलुकको एउटा दैनिकीमा असाध्यै ठुलो गम्भीर प्रभाव पारेको छ. त्यसबाट चाहिँ धेरै ठुलो सङ्ख्यामा जनको क्षति भएको छ, धनको त्यत्तिकै क्षति भएको छ, एकदमै अपूरणीय क्षति भएको छ भन्दा फरक पर्दैन. यो प्रकारको क्षतिबाट आफ्नो जीवन समाप्त पार्न बाध्य हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु. अहिले पनि आफ्नो परिवारको सदस्य बेपत्ता भएको अनि खोजबिनका लागि पनि यत्रो दिन रोदन गर्दा पनि कही कतै पत्ता नलागेको यो भयानक खालको जुन दुर्घटना भयो यसबाट चाहिँ शोकाकुल बन्नुभएका सम्पूर्ण नेपालीहरूप्रति म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु र यो दुखद घडीमा राज्यको तर्फबाट पार्टीहरूको तर्फबाट नागरिकहरूको तर्फबाट सबैको तर्फबाट जे जस्ता प्रयासहरू भइरहेका छन् त्यो सबै प्रयासहरूप्रति पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु आभारी व्यक्त गर्न चाहन्छु स्थानीय केन्द्र र प्रदेश सरकारले यो समस्याबाट जनतालाई उन्मुक्ति दिनका लागि समस्याहरू समाधान गर्नका लागि बेपत्ता नागरिकहरूको खोजबिन गर्नका लागि विस्थापितहरूलाई राहत वितरण गर्नका लागि जे जस्ता क्रियाकलापहरू भइरहेका छन् ती सबै अपूर्ण छन् अपुग छन् तथापि पनि जे जस्तो प्रयासहरू ज जसले गर्नुभएको छ ती सबै स्थानीय सरकारप्रति पनि प्रदेश सरकार केन्द्र सरकारप्रति पनि म आभारी व्यक्त गर्न चाहन्छु जहाँसम्म तपाईँले नेकपा एमालेको प्रश्न गर्नुभयो यस्तो बेलामा चाहिँ खास गरी हामीले चाहिँ पार्टीको कुरा भन्दा धेरै माथि उठेर नै अलिकति सोच्नुपर्छ तर पनि नेकपा एमाले सुरुवातबाटै यो घटनामा असाध्यै चिन्तित छ सुरुमै हामी तत्काल बैठक बस्यो पार्टी केन्द्रीय सचिवालयको पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष आफै आउनुभयो र अध्यक्षता गर्नुभयो त्यसपछि हामी 11 गते नै पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी नुवाकोट पुग्यौं नुवाकोटमा चाहिँ म आफै पनि त्यो टोलीमा सहभागी भएको थिएँ हामी त्यहाँ गएर त्यहाँको वस्तुगत अवस्था आफ्नै आँखाले हेर्यौं बाहिर बसेर कुरा गर्नु र आफैले हेर्नुमा अलिकति फरकै हुँदो रहेछ खेमजी हामीले हेर्यौं अवलोकन गर्यौं त्यहाँ
10: स्थानीय पार्टी साथीहरूसँग
9: संवाद गर्यौं र त्यसपछि चाहिँ हाम्रो तत्कालै भोलिपल्ट नै हाम्रो त्यही दिन युवा संघको टोली नुवाको प्रस्थान गरेर चाहिँ माननीय क्षितिज थेबे युवा संघको इन्चार्ज हुनुहुन्छ अध्यक्ष महाराज गुरुङ लगायतको टिम गएर चाहिँ त्यहाँ हेर्यो अवलोकन गर्यो र त्यसपछि फर्केर आइसकेपछि अहिले युवा संघको टोलीले झन्डै 8-10 गाडी राहत संकलन गरेर भोलि त्यहाँ प्रस्थान गर्दैछ फेरि त्यो टोली त्यसपछि अर्को दिन 11 गते नै अनेरा सुईको टोलीले चाहिँ केही सामानहरू लिएर गएर नुवाकोटमा चाहिँ सरकारी संयन्त्रसँग परामर्श गरेर केही त्यहाँको जिम्मेवार निकायलाई बुझाएर फर्केको छ त्यसै गरी चाहिँ भोलेन्टियर फोर्स हाम्रो पार्टीको 24 अन्तिमको जनसंगठन हो त्यो जनसंगठनबाट चाहिँ पुष्प श्रेष्ठ त्यसको अध्यक्षको नेतृत्वमा चाहिँ राहत सामग्री लिएर चाहिँ त्यहाँ पुगिसकेको छ रसुवाघाट त्यसै गरी अलिक बढी पीड़ा भएको रसुवाघाटमै अनेरा सुईका पूर्व नेता प्रकाश पौडेल अहिले एमालेकै उहाँ कार्यकर्ता हो प्रकाश पौडेलजीको नेतृत्वमा पनि एउटा टिम त्यहाँ गएको छ रसुवा गएको छ यसरी हेर्दाखेरि चाहिँ नेकपा एमालेको सम्पूर्ण जनसंगठनहरूको तर्फबाट स्थानीय पार्टी कमिटी जस्तो कि नुवाकोटको पार्टी कमिटी अध्यक्ष बद्री मैनालीको नेतृत्वमा इन्चार्ज केशव पाण्डेको नेतृत्वमा चाहिँ त्यहाँ क्रियाशील भएर सम्पूर्ण काममा चाहिँ खटिरहेको छ रसुवामा चाहिँ हाम्रा स्थानीय जन चलन त छ तर पनि सामान्यतया आफन्तहरूलाई चाहिँ अलिकति केही न केही उहाँहरू अहिले त्यहाँ भौतारिरहनु भएको छ प्रताडित हुनुहुन्छ हामीले त्यहाँ देख्यौं म आफै आफ्नै आँखाले देखेँ मैले त्यहाँ स्थानीय समुदायहरूसँग मान्छेहरू खोजबिनको खाली लाग्दो अवस्था अरू जिल्लाबाट पनि थुप्रै मान्छेहरू त्यहाँ जानुभएको आफन्तहरू बेपत्ता भएको कस्तोसम्म चाहिँ भयावह अवस्था देखिन्छ भन्नुहुन्छ भने बच्चालाई स्कूल पुर्याएर आमा वा बाउ वा चाहिँ दिदी दाजुहरू फर्केका छन् त्यसपछि चाहिँ तपाईँको बच्चा बेपत्ता छ घरका मान्छे यथावत छन् एउटा समस्या अर्को समस्या चाहिँ तपाईँको बच्चा एक्लै घर फर्कियो बाँचेर सरले चाहिँ त्यहाँ हतारमा चाहिँ सूचना गर्नुभयो बाँच्यो यता घर आउँदाखेरि घरमा कोही मान्छे घर पनि छैन बाबामा पनि छैनन् त्यस्तो मात्रै नभएर वारिपारी कस्तो भने सबै पुल भत्किएका छन् शिरदेखि पुछारसम्मका अनि त्यसपछि चाहिँ वारीको बच्चा पारी पढ्न गएको छ बच्चा पनि बाँचेको छ, बाबा पनि बाँचेका छन्, तर पनि भेटघाट छैन, आउने जाने स्थिति छैन। यस्तो खालको चाहिँ तपाईँको अकल्पनीय प्रकारको घटना घट्यो, त्यसका लागि त पूर्व तयारी स्वाभाविक रूपमा त्यही प्रकारको नहोला भन्ने त सोचिँदैन।
10: सुरुङमा पनि धेरै फसेका छन् होइन, सुरुङको निकाल्नका निम्ति तालिम प्राप्त छैनन्, त्यहाँ लेदो छ, गेग्रान छ, तपाईँले त्यहाँ भिडियो दृश्यहरूमा पनि हेर्नु भएको होला। अब चिनिया टोलीले कति उद्धार गर्छ, आज चार दिन भइसक्यो, सुरुङभित्रको कति नागरिक बेपत्ता छन् भन्ने सरकारसँग तथ्याङ्क छैन भन्दा निकै महापुरले
9: कस्तो भयो भनेदेखि तपाईँको अब यो प्रकारकै घटना होला भन्ने त सोचिएन। त्यस कारणले गर्दा पनि सुरुङभित्रको उद्धारको बारेमा त्यति धेरै चाहिँ पूर्व तयारी थिएन होला। अलिअलि केही विदेशबाट पनि केही प्राविधिकहरू आएका छन्, खास गरी सुरुङभित्र चाहिँ कोरियाको, चीनको, भारतको, जापानको, थुप्रै अरू देशका पनि त्यहाँ चाहिँ कामदारहरू फसेको देखिन्छ। हाम्रै नेपालीहरू पनि धेरै फस्नु भएको छ। स्वाभाविक त्यहाँ चाहिँ विशिष्ट प्रकारको टेक्निसियन आवश्यकता पर्छ, त्यसबाट त्यही खालको म्यान पावर अरू देशबाट पनि ल्याउनु पर्ने बाध्यता छ। त्यो खालको विदेशीहरू उहाँहरू पनि चासोका साथ आउनु भएको छ उद्धारका लागि, तर पनि अब त्यतिले मात्रै पनि पार लागिरहेको अवस्था छैन। अब सुरुङमा चाहिँ त्यही प्रकारको लेदो पसेको भए कतिपय सुरुङमा मान्छे त्यही नै पुरिसकेको स्थिति रह्यो। अब अलिकति मान्छे पुर्ने तहको होइन, अलिअलि मात्रै लेदो पसेको छ भने कतिपय मान्छेहरू जीवितै पनि हुनुहुन्छ त्यहाँ अहिले। ड्रोनबाट पनि ड्रोनभित्र पसाएर पनि हेर्ने प्रयास चाहिँ त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिरहेको छ, त्यो देखिन्छ। अलिकति के हो भने ध्यान दिनुपर्ने कुरा चाहिँ सरकारको तर्फबाट अलिकति केन्द्रीकृत प्रकारको एउटा कमाण्ड स्थापना गर्ने र त्यसको नेतृत्व चाहिँ अलिकति सिभिलियन प्रशासनले गर्ने, त्यो कुरामा ध्यान दिन सक्यो भने अलिक सहज हुन्छ। नेपाली सेनाको नेतृत्वमा छ, त्यहाँ चाहिँ ठुलो ताडबार छ, सहज पहुँच छैन, मान्छेहरू बाहिर गेटमा यसो नाम टिपाउने, मेरो पनि फलाना हराएको छ भनेर टिपाउने बाहेक अरू केही गर्न सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि अलिकति त्यसलाई चाहिँ मान्छेहरूले कमसे कम पनि मेरो फलाना नाता, मेरो फलानु मान्छे हराएको छ, या चाहिँ मेरो फलानु गाउँको मान्छे हराएको छ भनेर सहजताका साथ सरकारको कुनै निकायमा जनताले भन्न पाउने सम्मको अवस्था चाहिँ अलिक सहज भइदियो भने धेरै राम्रो हुन्छ भन्ने त्यहाँ जाँदाखेरि हामीलाई अनुभूति भयो, म स्वयंलाई पनि त्यो अनुभूति भयो त्यहाँ देख्दाखेरि। त्यस कारणले गर्दाखेरि के हो भने सरकारी निकायका ठुल्ठुला मान्छेहरू त्यहाँ गएर त्यहाँको प्रशासनलाई, त्यहाँको सिडिओलाई, त्यहाँको डिएसपीलाई, त्यहाँको सुरक्षा निकायलाई अल्म ल्याउनु या चाहिँ उनीहरूलाई इन्गेज, अब किनभने स्वाभाविक मन्त्री गइसकेपछि सिडिओले त त्यहाँ चाहिँ पछ्याउनै पर्यो, सहयोग गर्नै पर्यो, त्यसले गर्दा अनावश्यक इन्गेज गराइराखेको अवस्था पनि छ। राहतका नाममा कतिपय संघ संस्थाहरू काम देखाउनका लागि गएर कोअर्डिनेसन नगरिकन एक्कासी त्यतिकै काम गर्ने कुराले पनि त्यहाँ अवरोध सिर्जना गरेको छ। त्यसो भएको हुनाले चाहिँ के गर्नुपर्छ भने त्यो सिधा सिधी एउटै कमान्ड मार्फत चाहिँ त्यो हुनुपर्छ। त्यो सोझै प्रदेश वा चाहिँ स्थानीय सरकारसँग समन्वय गर्यो भने सबभन्दा राम्रो राह, सबभन्दा सजिलो त स्थानीय सरकारसँग समन्वय गर्यो भने राम्रो हुन्छ। त्यसो भएको हुनाले चाहिँ अलिकति कोअर्डिनेसनको समस्या त्यहाँ देखिएको छ राज्यको तर्फबाट, यद्यपि गरेको छैन।
10: गृहमन्त्री त अब त्यही गएर सुरुङमै गएर गृहमन्त्रीले चाहिँ त्यहाँ होइन निकाल्ने इसका भेटरदेखि लिएर त्यहाँ निकै ठुलो मेहनत गराउनु भएको छ नि त होइन।
9: होइन त्यो एकदमै फेक कुरा हो, त्यो चाहिँ भारतको उत्तराखण्डको भिडियो, पहिला कहाँको भिडियो रहेछ, त्यो भिडियो हालेर चाहिँ उहाँ गृहमन्त्री हुनुहुन्छ भनेर अँध्यारोमा भिडियो खिच्दाखेरि त अनुहार देखिँदैन। मैले पनि त्यो भिडियो हेरेँ, त्यसको फ्याक्ट चेक गर्दाखेरि चाहिँ त्यो वास्तवमा हुँदै होइन रहेछ, उत्तराखण्डको भिडियो रहेछ। त्यो प्रकारका भिडियोहरू पोस्ट गरेर चाहिँ गृहमन्त्रीज्यू खट्नु भएको छ भन्ने कुरा चाहिँ त्यो गलत सूचना हो। त्यसले वास्तवमा राम्रो कुराको सरकारका लागि पनि राम्रो गर्दैन, त्यो पोस्ट गर्नलाई पनि राम्रो गर्दैन, स्वयं गृहमन्त्रीलाई पनि राम्रो गर्दैन। उहाँ चाहिँ के हो भने कुनै पनि देशको मन्त्री, प्रधानमन्त्री भनेको चाहिँ त्यहाँ गएर मान्छे इन्गेज गर्ने कुरा भन्दा पनि नीति बनाउने ठाउँमा बसेर, कमान्ड सम्हाल्ने ठाउँमा बसेर, नीतिहरू बनाइदिएर मान्छेलाई त्यही अनुसारको चाहिँ डिप्लाई गर्ने, खटाउने, काममा लगाउने कुरा चाहिँ कुशलता हुन्छ। त्यो चाहिँ अनावश्यक त्यहाँ गएर चाहिँ उहाँले मान्छे इन्गेज गराउने कुराले चाहिँ झन् बढी डिस्टर्बेन्स भएको छ, अनि अनावश्यक रूपमा उहाँको महानता देखाउनका लागि सुरुङभित्र छिरेको चाहिँ फोटो, उहाँ उत्तराखण्डको कहाँको विदेश फोटो हालेर, भिडियो हालेर प्रचार गर्नु बेतुकको कुरा हो, त्यसले चाहिँ कसैलाई पनि राम्रो गर्दैन।
10: हस् विशालजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
9: एउटा जाँदा जाँदै मैले भन्नुपर्ने कुरा के हो भन्दाखेरि मेरो जिल्ला खोटाङका पनि 10-11 जना व्यक्तिहरू हराइरहनु भएको अवस्था छ। नेपाली सेनामा काम गरे, नेपाल प्रहरीमा काम गर्ने, विभिन्न हाइड्रो पावरमा काम गर्ने र कतिपय चाहिँ अहिले यो बेला चाहिँ गोसाईकुण्ड घुम्न जानुभएका उहाँहरूको परिवार आफन्तहरूको लागि चाहिँ म पनि खोजी कार्यमा लागिरहेकै छु। एक दुईजना चाहिँ भाइहरू सकुशल हुनुहुन्छ भन्ने पनि आइरहेको छ, आशिष राई, त्यसै गरी चाहिँ एकजना जन्तेढुङ्गा गाउँपालिकाको भाइ पनि त्यसै गरी चाहिँ फेला परेको भन्ने आइरहेको छ। तर पनि नेपाली सेनासँग त्यहाँ विभिन्न निकायमा प्रयत्न गर्दा पनि खोजबिन गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। म चाहिँ मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जो जो बेपत्ता हुनुहुन्छ उहाँहरूलाई अझै पनि हामी खोजबिनमा लागेकै छौँ भन्ने कुराको अलिकति आश्वस्त बनाउन चाहन्छु। धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने पनि कामना गर्न चाहन्छु। र सिँगै नेपालमा परेको यो विपत्तिमा एक ढिका भएर पार्टी आस्था विचार दृष्टिकोण यी सबै कुराभन्दा माथि उठेर एक ढिका भएर उद्धारमा राहतमा पुनर्स्थापनामा र यस्तो घटनाहरू अब कहिल्यै नहोस् भन्ने कुरामा ध्यान दिएर चाहिँ अगाडि बढ्न म सबैलाई आग्रह गर्न
10: चाहन्छु। वाग्दु नेकपा एमालेका नेता विशाल भट्टराई आजले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
11: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
12: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
11: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
12: ए लु जचाउन जानुपर्छ काका।
11: जान त जानु तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
0: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
13: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँकुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
14: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
13: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
14: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
0: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295701292, फोन नम्बर 98423453019।
10: यतिखेर हाम्रो बीचमा वातावरण एवं प्रकोप बीच डाक्टर दीपक विक्रम थापा हुनुहुन्छ। उहाँ चाहिँ बाढी प्रभावित महाविपत्ति को प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत रूपमा चाहिँ त्यहाँको अध्ययन गरेर र अझ भनौँ भूगर्भको हिसाबले नेपालमा फ्लड जोन नै हो यो चाहिँ, कहिले भूकम्प जान्छ, कहिले बाढी जान्छ, कहिले भुचै जान्छ भनेर पटक पटक अध्ययन अनुसन्धान गर्दै आउनु भएका उनी डाक्टर थापासँग हामी कुराकानी गर्दैछौँ। डाक्टर थापा, यहाँलाई नेपाली बसमा स्वागत छ, नमस्कार, गुड मर्निङ।
15: नमस्ते हजुर।
10: अब तपाईँ बाढी प्रभावित क्षेत्रमै पुग्नुभयो, त्यहाँको समग्र कुरालाई चाहिँ नजिकबाट निहाल्नु भयो, अहिलेको पछिल्लो अवस्था चाहिँ के छ त्यहाँ?
15: अहिलेको पछिल्लो अवस्था चाहिँ अब सबैलाई जगजाहेर नै छ, अब यो महाविपत्ति परिसकेको अवस्था हो होइन, जसमा चाहिँ अहिले अब रेस्क्यूको किनभने फर्स्ट 72 आवर्स चाहिँ हामीले अब रेस्क्यूकै लागि भनेर बढी छुट्याइरहेको हुन्छौँ। अझै पनि हामीसँग आशा छ होइन, विभिन्न ठाउँमा फँसेका व्यक्तिहरू चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्छ, अथवा हामीले पनि कतिपय ठाउँमा जसमा चाहिँ अजातमा परेका व्यक्तिहरू जुन हाम्रो मानवीय हिसाबमा नदेखिएका मान्छेहरू पनि अब यो विषम परिस्थितिमा देखेर हामीले सम्पर्कमा लिएर आउन सक्छौँ अथवा उद्धार गर्न सक्छौँ भन्ने कुरा नै त्यहाँ चलिरहेको छ होइन। अब कतिपय हकमा चाहिँ व्यक्ति विशेषहरू पनि अब कस्तो पनि छ भने कतिपय गाउँहरू, एउटा गाउँको उदाहरण पनि मैले दिएँ यहाँलाई, एउटा पुरै गाउँ सोखापै हुने अवस्थामा थियो, जसमा चाहिँ 50 जना व्यक्तिहरू छेवामा पारिपट्टि गाउँमा गएको अवस्थामा ती 50 जना व्यक्तिहरू चाहिँ बाँचेको अवस्था। अर्को ठाउँमा कस्तो पनि देखिएको छ भने स्कुलमा पारिपट्टि गएर स्कुलमा गएका तर अब बच्चाहरू चाहिँ पारी नै खसेको होइन, वारी चाहिँ पेरेन्ट्सहरू रहनु भएको अभिभावकहरू चाहिँ वारी नै बसेको तर त्यो पारी र वारी चाहिँ अझै पनि जोड्न नसकिएको अवस्था। अब कतिपय हकमा चाहिँ मेडिकल अटेन्सन भएका मान्छेहरू पनि यत्र तत्र भएको र एयरलिफ्टले मात्रै सबै ठाउँमा सम्भव नभएको. अब लौटो भन्ने पनि हामीले अब धादिङकै हिसाबमा हामीले 6 पक्की पुल र 12 चाहिँ हाम्रो झोलुङ्गी पुल त्यहाँ बिग्रिएको अवस्था छ. अब त्यो सञ्चालनमा आउन नसक्ने अवस्था छ. किन त्यस्ता अवस्था हेरिकन अहिलेको अवस्थामा हामीले कामहरू निकै नै बाँकी छन्, समय हामीसँग निकै नै थोरै छ. अब फेरि यसो भन्दै गर्दा काम नभएका पनि होइनन्, काम भइरहेका छन्. तर कतिपय हिसाबमा हामीले समन्वयको कुराहरू चाहिँ कतै न कतै छुटेको हो कि अथवा यसमा चाहिँ हामीले कतै न कतै हाम्रो लगानी अपुग हो कि भन्ने खालका भाष्यहरू पनि हामीले यदा कदा अब देख्न थालेका छौँ होइन. जसमा चाहिँ अब हामीले व्यक्ति विशेषहरूमा पनि अब कस्तो पनि यो फेरि चाडपर्व पनि समय रहेको, गोजाई खोल्न जाने व्यक्तिहरू पनि माथि रहेको र मानसरोवर जाने पनि रुट केही रहेको अवस्थामा पनि हामीले क्याजुअलिटी चाहिँ अलिकति बढी देख्न पाएको नै अवस्था यस्तो छ अहिले हजुरको अवस्था चाहिँ
10: होइन. अब यो जस्तो फ्लड आयो माथि होइन तलतिर त्यो सुरुङमा कतिपय मान्छेहरू चाहिँ अहिले पनि हराइरहेको थुनिएको भन्ने खालको पनि विषय आएको छ. अब यो समग्रमा हेर्दाखेरि चाहिँ त्यो यो कस्तो अवस्था हुन सक्छ, त्यहाँ चाहिँ धेरै मानिसहरू थुनिएको भन्ने छ नि त होइन सर.
15: हजुर हजुर.

0: कुरा गर्दाखेरि टनेलमा म आफै पनि माथि रतुवामा पुग्दाखेरि चाहिँ कस्तो भएको थियो भने हाम्रो अब सेनाबाट उद्धार गरिरहेको हेलिकप्टरबाट एक जर साहबले आफै पनि रेकी गरेर आउँदाखेरि कुन कुन ठाउँमा चाहिँ सम्भावित हिसाबमा मान्छेहरू फसेका हुन सक्छन् भनेर गाउँले नै लिएर गएर त्यहाँ रेकी गराउँदाखेरि एक दुई ठाउँमा देखिएको अवस्थामा उहाँले गएर हात हल्लाइरहेको अवस्थामा देखेको हिसाबमा उहाँले आफैले बास्केटवाला त्यतिखेर रेकी गर्न जाँदा बास्केटमा भएको र पछि गएर बास्केट बोकेर गएर आफैले पनि रेस्क्यु गरेर आउनुभएको म आफैले मेरो सामाजिक सञ्जालबाट पनि सम्प्रेषण गरेको छु. अब यसो भन्दै गर्दाखेरि कस्तो भन्दाखेरि हामी नागरिक स्तरबाट पनि त्यो समयमा अब यसलाई राज्यको जति पनि हुन सक्छ यो क्लाइमेट चेन्जका आधारले पनि भएको भनेर नि हामीले गर्न सक्छौँ किनभने यो बिएसएफले जति पनि फर्म भइराखेका छन् अब त्यसलाई ट्रिगर गर्ने विभिन्न कुराहरू हो. एक त भूकम्पै हुन सक्ला अथवा माथिबाट झरेको कुनै एउटा चट्टानी स्वरूपको जुनै पनि हुन सक्छ. ट्रिगरिङ इफेक्ट जे भए पनि यो अल्टिमेटली जे भयो एउटा ग्लोबल वार्मिङको फेनोमेनबाट क्लाइमेट चेन्जको इफेक्ट चाहिँ हुन जान्छ.
1: अस्तिको त यो कुराहरू अस्तिको फ्लड चाहिँ यो कुन गतिले आयो यो कस्तो प्रकारको भएर आयो चीनले समेत यसमा त्यति धेरै जानकारी प्राप्त गर्न सकेन उता पनि निकै ठुलो हतातिर बेपत्ताको खबरहरू छन् होइन यो कस्तो खालको हो अहिले केही तपाईँको अनुभवले तपाईँको चाहिँ अध्ययनले यसलाई यो कस्तो खालको आएको हुनसक्छ भन्ने केही त्यस्तो छ?
0: यस्तो छ अध्ययनको हिसाबले अब मैले एकदमै डेफिनेट भएर त भन्न सक्दिनँ किनभने अझै पनि यो अध्ययनको विषय पनि छ. सिरिया पक्षबाट पनि त्यही नै भनिराखेका छन् हामीले पनि हेर्दाखेरि डिरेक्टली जेसिनले चाहिँ मात्रै त्यो भूकम्पीय हिसाबले आएको अथवा माथिबाट चट्टान झरेर त्यसको कम्पन चाहिँ त्यति आएको भन्ने कुरा अहिले यस्तै हिसाबमा भनिसकेको अवस्था छैन. तर मैले माथि झुन्चेबाट जुन हिसाबले तल्लो क्षेत्रमा मैले हेरेँ सामान्य बहाव भन्दा हजुरको केही नभए पनि 300-400 गुणा माथि आएको छ कि त्यसले के देखिन्छ भने तपाईँले अब त्यो चाइना गेटमा नि देख्नुभयो होला एकदमै ठुलो गेटका साथ त्यो गेटै पनि उछिनेर माथिबाट पानी गएको अवस्था छ. के देखाउँछ भन्दाखेरि यो सामान्य अवस्थाको फ्लड होइन यो विषम परिस्थिति यो अलिकति फरक ढङ्गकै हो यसलाई अलिकति अध्ययन गर्न जरुरी छ. मैले अहिले यतिकै सहज तरिकाले मैले अहिले भनिराख्नु भन्दा पनि यसलाई अध्ययन गरेर यसबाट चाहिँ निकै निस्किसकेपछि मैले केही बोल्दा चाहिँ त्यसको न्यायचित हुन सक्छ.
1: होइन यो फ्लडको यो अनुमान चाहिँ मानव चीनले पनि गरेका थिएन होइन त्यसो भए
0: थिएन थिएन अब चीनले नै गरेको भए त उसले पनि यो ट्रान्सबाउन्ड्रीको हिसाबले अब कति अब यो हामीले पहिल्यैदेखिबाट एउटा के भनिरहेको छौँ भने ट्रान्सबाउन्ड्री बााउन्ड्री अब्जर्भिङ सिस्टम चाहिँ हामीले कायम गर्नुपर्छ भनेर भनिराखेका छौँ. यदि हुन्थ्यो भने चाइनाको पनि त्यो भेग जहाँ चाहिँ त्यति धेरै कन्टेनरहरू बसिरहेको अवस्थामा त त्यहाँ पनि इभ्याकुएसन त हुन्थ्यो होला नि मानव गुण हताहती त हुन दिँदैन त्यो होला नि त. त्यही भएर नि अहिले पछिल्लो समय निगरानी बढी बढेको छ. अब चाइनाले पनि कुनै किसिमको वार्निङहरू जस्तै हिजोकै दिनमा पनि अलिकति फरक ढङ्गबाट त्यहाँ आएर नेपाल सरकारले शुद्ध ल है माथिको हकमा पानी बढ्दैछ अरे भनेर भनेको तर हामी त्यही थियौँ बढेको चाहिँ अवस्था होइन होइन त्यो अवस्थामा चाहिँ उहाँहरूले त्यो सूचनाहरू दिनुभयो. तर कहिले काहीँ के हुन्छ यस्तो सूचना दिइराख्दाखेरि त्यो हाम्रो पहिला एउटा च्यालको कहानी थियो नि अब आयो आयो भन्ने आएन आयो आयो भन्ने आएन. हेर्नुहोस् हिजोको मानवीय क्षति जुन अस्ति
1: हामीले सिडिओले नै जानकारी दिएको भन्ने खबरहरू पर्यो नि होइन
0: डेफिनेटली यहाँ कतिपय हकमा सामाजिक सञ्जालमा चाहिँ केही पनि थाहा भएन भनेर भनेको छ. माथि झुन्चेबाट आएको खबरलाई शुद्ध व्यवस्था कस्तो भएछ भने नि त्यहाँ नागरिक स्तरमा मैले बुझ्दै गर्दाखेरि कस्तोसम्म खबर आएको छ भने खबर आएको पनि हो तर उहाँहरूले के बुझिदिनु भने आजभन्दा 2 वर्ष अगाडि जुन लेभलको चाहिँ पानी बहाव बढ्छ त्यो लेभलको बहाव हुन्छ त्यही भएर खासै बस्तीमा असर हुँदैन भन्ने हिसाबले उहाँहरू मोबाइल लगायतका डिभाइसहरू गएर हेरिदिनु भयो. कतिले वाट्सएप पनि गर्नु भएन कौसीमा गएर बसिरहेको अवस्थामा पनि यो सब कुरा हेर्दाखेरि के भयो भने त्यही समयलाई त्यही स्यालकै कथा भयो त्यो अन्तिममा धेरै जस्तो हाताहाती हुने पनि त्यो तरिकाले नै भएको थियो. कतिपय हकमा चाहिँ अब थाहा पाएर कतिवटा स्कुलले त त्यहाँका प्रधानाध्यापकले नै आफैले नै विद्यार्थीहरू भगाएर कति ज्यान जोखिममा भएका ज्यानहरूलाई पनि उहाँले बचाउन सफल भएको छ. अनि नागरिक हिसाबमा हामीले कति चिन्तन गऱ्यौँ यस्ता खालका कुरालाई कति सिरियसली लियौँ भन्ने खालका कुरा पनि रह्यो कि त्यही भएर अब कतै न कतै अब हामीसँग ल्याकतले भ्याएको काम गरेका छौँ जस्तो लाग्छ मलाई होइन. तर सरकारी तवरबाट पनि कतै न कतै हामीसँग फेरि एकदमै राम्रो गऱ्यौँ भन्ने भन्दा पनि कतै न कतै हामीले यो तिनी तवनी पनेलमा कतिजना मान्छे थिए र त्यहाँबाट कति निस्के अथवा तीभित्र बसेको भन्ने कुरा त हामीसँग त्यो रियल टाइम डाटा हुन्छ भने हामीले त्यहाँबाट नि मोनिटर गर्न सक्छौँ.
1: डाटै छैन धेरै ठाउँमा कन्फ्युजन छ डाटा
0: हजुर त्यही त. त्यही भएर हामीले यस्ता खालका कुरालाई अब यो उद्धार गर्ने क्रममा पनि मैले के देखेँ भने सङ्घीय अब जुन सरकार छ सङ्घीय सरकारले चाहिँ काम नगरेको होइन.

0: मैले तपाईँलाई तपाईँसँग कुरा गर्दै गर्दाखेरि जलविद्युत आयोजनाबाट मात्रै अझै 898 जना चाहिँ सम्पर्क विहीन भनेर आइरहेको छ खबर भर्खरै।
1: त्यही त हो, यसरी यदि यथोचित हिसाबमा 800 हो भने त अब हामीले के गर्नु पर्यो त, मानव जीवनलाई प्रायोरिटीमा राखेर त्यो हिजोदेखिबाट खोलिनु पर्थ्यो नि त होइन। मैले भन्न खोजेको अब यसलाई यसरी पनि बुझ्नुहोस् है, म जुन हेलिकप्टरबाट उद्धार गरिराख्दाखेरि त्यहाँ नेपाली सेनाले खेप्नु परेको प्रेसर कस्तो थियो म तपाईँहरूलाई एउटा दुईवटा उदाहरण पनि दिन्छु। एक खालको व्यक्ति आउँछ जसले चाहिँ त्यहाँ फलाना ठाउँमा मान्छे बसेको छ रे रेको भरमा कुरा लिएर आउँछ, अनि त्यहाँ स्थानीयले पनि धेरै प्रेसर दिएका हुन्छन् त्यहाँ 100 फस्या छ रे भनेर। अब त्यही रेको भरमा के भयो अरे त, अब एकदमै प्रेसर आइसकेपछि ल त्यो क्षेत्रमा चाहिँ त्यही स्थानीयलाई नै उडाएर चाहिँ हामीले त्यहाँ हेरौँ न त भनेर लिएर गएको अवस्थामा एकजना मान्छे पनि नभएको अवस्था हेर्नुहोस् है। अब यो कस्तो अपुष्ट जानकारीले पनि धेरै हदसम्म हामीसँग भएको रिसोर्सेस चाहिँ के भयो सहयोगमा आएन है। सो अब अहिले कतिपय ठाउँमा चाहिँ कस्तो पनि सुन्यो भने घरमाथि मान्छे बसिराखेका छ अरे, किन बाहब घटेर एकदमै लगभग न्यून अवस्थामा आइसक्दा पनि घरमाथि मान्छे छ अरे अहिले पनि निस्किन सकेका छैन अरे भनेर भनिराख्दा त्यो ठाउँको अहिले उद्धार भन्दा पनि दलदलमा फसेको चाहिँ उद्धार गर्ने हो नि त। तर के हुन्छ हुँदो रहेछ भने यो यस्तो घडीमा चाहिँ तपाईँलाई आफ्नो प्रब्लम चाहिँ ठुलो लाग्छ हेर्नुहोस्, त्यो कौशुमा बस्ने पनि प्रब्लमै हो हेर्नुहोस् होइन, त्यो दलदलमा फसेकोलाई पनि आफ्नो प्रब्लम आफै ठुलो भयो हेर्नुहोस्। अनि बाढी आयो भनेर सिन्ने अवस्था छ अवस्था हेर्नुहोस् है त्यो ठाउँमा। अनि त्यही भएर अब कतिपय ठाउँमा त यस्तो दर्दनाक कुरा पनि भन्नुभयो, एकजना हाइड्रो पावरमा काम गर्ने साथी बल्ल बल्ल बाँच्नु भएको छ, उहाँले मलाई भन्नुभएको अवस्था के भने मैले मेरो साथी मरेको अवस्थाको त्यो साथीको कपडा निकालेर मैले लगाएर अहिले आएको सर भनेर भन्नुभयो क्या। त्यस्तो खालका विडम्बना बोकेका कहानीहरू मैले धेरै सुन्न पाएँ होइन। त्यसको अर्थमा अब यो कतै न कतै तिन तहको सरकारमा अहिले स्थानीय सरकारले आफ्नो रिसोर्सले किनेको कामहरू गरिराखेका छ, प्रदेश सरकारले पनि म आफै पनि अब प्रदेश सरकारले मलाई चाहिँ विपद व्यवस्थापनको लागि उहाँहरूले आबद्ध भएर कोअर्डिनेसन टिममा यहाँले लिड गरिदिनु पर्यो भनेर उहाँहरूले मलाई भन्नुभयो, म अहिले बागमती प्रदेशबाटै काम गरिराखेका छु। हामीले चाहिँ के गर्यौँ भन्दाखेरि त्यो काममा चाहिँ हामीले के कुरामा ध्यान दियौँ भन्दाखेरि सङ्घीय सरकार र अब यो प्रादेशिक हिसाबमा समन्वय चाहिँ त्यति देखिएन के, त्यही भएर हामीले चाहिँ प्रदेशले के गर्यौँ भन्दाखेरि सङ्घीय सरकारले के कुरा चाहिँ गर्न नसक्ने अथवा हाम्रो रिसोर्सले भ्याउने कामहरू हुनसक्छ भनेर भनिराख्दाखेरि चाहिँ हामीले वैकल्पिक मार्ग जुन अहिले मैले अघि नै कुरा गरेँ, गोसाइकुण्ड लगायतको मानसरोवरको क्षेत्रहरूमा गइरहेको व्यक्तिहरूलाई

0: अहिले बिहानको 9 बज्यो।
1: पहिले मुख्य खबर कृष्ण भीरमा कारणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी प्रशिक्षण भएका छन्। यसैबीच भटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज 5 दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरुङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलस्तर बढ़ेपछि काठमाडौँ मुगलिन सड़क खण्ड पुनः रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पुनः रूपमा रोकिएको गजुरी प्रहरीले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलस्तर बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलस्तर खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरोध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अल्पत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोशीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका समेत उच्च सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष

0: छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0142-88-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98-98
2: पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल संचालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वागले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमपाल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लमानताङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लमानताङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी कियेभ नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाई छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारूद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगिया रहेको वाईएसडीक्यूएएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्कविहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन। साली नदीको सिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीजन्य विपद व्यवस्थापनमा 4,54,14,787 रूपियाँ सहयोग गर्ने भएको छ। बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न हिजो बोलाइएको 57 कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपड़ा, इण्डक्सन सहित भाँडा वर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिण्डर, एम्बुलेन्स, यातायातका साधन, सब वाहन, एक्सावेटर, जेट मेसिन लगायत साधन र सामग्री तथा आवश्यकताका जनशक्ति व्यवस्थापन गर्न विपद व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अल्पत्र रहेका यात्रुहरूको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो दुई बालबालिका, 9 महिला र 8 पुरूष गरी 19 काठमाडौँ ल्याएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। हिजोदेखि दुईवटा गाड़ीको व्यवस्था गरिएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढ़ीग्रस्त क्षेत्रमा 4 सब वाहन समेत परिचालन गरेको छ। महानगरपालिकाका मेयर सुनिता डंगोलका अनुसार विपद व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्न 4 सब वाहनको व्यवस्था गरेको हो। बाढ़ी पीड़ितका लागि नेपाल आँखा कार्यक्रम तेलगंगा आँखा प्रतिष्ठानले 1,01,00,000 आर्थिक सहयोग गर्ने भएको छ। बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि तेलगंगा आँखा प्रतिष्ठानले रकम सहयोग प्रामजी दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन्। बाढ़ी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निशुल्क आँखा उपचार गर्ने निर्णय समेत भएको विज्ञप्तिमा भनिएको छ। र हाँसे बेंगे र ख्यालठटा सहित दिवंगतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा 8 रात 9 दिन मनाइने साय अर्थात गाईजत्रा पर्व हिजो बेलुकी भैरव मन्दिरबाट परालको तहामचा निकालेर प्रदर्शन गरी फरक ढंगले मनाइएको छ। पहिलो दिन बिहान तलेजुम भवानीको साया निकालेसँगै शुरू भएको गाईजात्रा आफन्तको सम्झनामा परम्परा अनुसार बिहान भालेको डाकुसँगै तलेजु भवानीको साया नगर परिक्रमा गर्ने परम्परा छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री दैवी कोषमा 5 बढ़ी रकम संकलन, आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावितका लागि काठमाडौँ महानगरले 4.5 करोड़ रूपियाँ सहयोग गर्ने, अल्पत्र यात्रुको उद्धार गर्न निशुल्क यातायात र भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाईजात्रा पर्व शुरू। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: भर्ना खुल्यो सङ्खुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702108 98421-25969 98422-52496 98423-96686 र 98426-778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 मा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने
6: लाखे सल्लाह बेगर के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 मा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई शङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम शङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई शङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन शङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 98520550079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98537376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
3: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेरसको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर 6, संखुवा सभा, प्रोप्राइटर मेघराज साख्य।
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 98421066022।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

104 जना नेपाली सहित 49 जना भारतका, 33 जना लाटभियाका, 18 जना अमेरिकाका, 15 जना बेलायतका, 6 जना अस्ट्रेलिया र क्यानाडाका, 4 जना दक्षिण अफ्रिकाका, 3 जना जर्मनी, मलेसिया र रूसका रहेका छन्। त्यस्तै इन्डोनेसिया, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड र न्यूजील्याण्डका 2-2 जना र फिनल्याण्ड, हंगेरी, कजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका 1-1 जना रहेको जनाइएको छ। चीनी अधिकारीहरूले बेपत्ता भएका विदेशी नागरिकहरूबारे चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासहरूलाई जानकारी गराइसकेका छन्। आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा छैनन्। पृथ्वी राजमार्ग अन्तर्गत थादिङको कृष्णभिरमा सड़क फाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षा र बाढ़ीका कारण सड़कको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभिरमा सड़कको जग नै खस्किएर भाँसिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि काठमाण्डुबाट बाहिरिने र मुगलिन हुँदै काठमाण्डु भित्रिने सयौं सवारी साधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। ट्राफिक प्रमुख पाण्डेले सड़कको अवस्था गम्भीर रहेकाले तत्काल मरमत गरी सुचारू गर्न केही समय लाग्ने जानकारी दिएका छन्। आज बिहानैदेखि त्रिशुली र नारायणी नदीमा जलसतह बढ़ेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भुटेकोशी नदीमा फेरि बिहानैदेखि बाढ़ी केही बढ़ेपछि सरकारवालाहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। यही भदौ 10 गते तिब्बतर्फबाट आएको बाढ़ीमा परिकारको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुनः बाढ़ी बढ़ेपछि सरकारवालाहरूले सतर्क रहन भनेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, रसुवाले भुटेकोशी नदीमा बाढ़ीको भाव थप केही बढ़ेको सूचना प्राप्त भएकाले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङ स्थित त्रिशुली नदीमा जलसतह खतराको तहभन्दा 3 मिटर बढ़ेको छ। रसुवाको भुटेकोशी क्षेत्रबाट आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेको हो। साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ़ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ। त्यस्तै सुनकोशी नदी, कुर्कोट, सिन्धुली जलमापन केन्द्रमा पनि जलस्तरले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। त्रिशुली नदीमा आज बिहान बाढ़ी आउँदा धादिङको गल्छी गाउँपालिका 4 चिरौदीका 4 घर बगाएको छ। प्रहरीका अनुसार बाढ़ीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। यसैबीच त्रिशुली नदीमा पानीको भाव निरन्तर बढ़दै गएको र तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: लाउरेहरू
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
4: के गर्नु अब? पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
5: लाखै देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: पर्खाईमा हुनुहुन्छ। अब त्यो घड़ी समाप्त भइसकेको छ। नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी यहाँको साथमा आइसकेको छ। मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरू जो रेडियो नजिक रहेर इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ, अनि कति साथीहरू सामाजिक सञ्जाल फेसबुक लाइभमा हामीलाई हेरिरहनु भएको छ, टिकटक लाइभमा हेरिरहनु भएको छ, नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट सुन्दै र हेर्दै गर्दा चाहिँ त्यो रमाइलोपनको अनि आफ्नोपनको आभास चाहिँ गर्नु भएको छ। त्यही विश्वास मैले मेरा प्रिय मित्रहरूबाट लिएको छु। मेरा साथीहरू, अब तपाईँ जहाँ हुनुहुन्छ इन्द्रणीको बसाईलाई साथ दिइरहनुहुन्छ भन्ने पनि मलाई लागेको छ। सँगसँगै यो एउटा विपदको समयमा हामी छौं। भाद्र 10 गते भोटे कोशी रसुवामा आएको बाढ़ीको कारण धेरै जनधनको क्षति भएको छ। राष्ट्रिय विपदको यो घड़ीमा हामीले हाम्रो ठाउँबाट के गर्न सक्छौ, यी कार्यहरू चाहिँ हामीले गर्नुपर्छ। अब अहिले विशेष गरी नुवाकोट, त्यसपछि रसुवा नुवाकोट होइन, अनि यता तपाईँको धादिङ गोर्खा लगायतका विभिन्न ठाउँहरूमा बाढ़ी फेरि पनि बढ़दै गएको भन्ने कुरा आज बिहानैबाट समाचार प्राप्त भएको छ। र हामी आग्रह अनुरोध गर्न चाहन्छौ, तपाईँ जुन नदी तटीय क्षेत्रमा हुनुहुन्छ ती ठाउँहरूमा रहने मित्रहरू, तपाईँहरू सुरक्षित रहनुहोला, अन्यलाई सुरक्षित बनाउनुहोला। सँगसँगै कृष्णभीरमा जुन पहिरो भनौं अथवा सड़क भाँसिँदाखेरि त्यहाँ चाहिँ अब पूर्णरूपमा चाहिँ आगमन बन्द गरिएको छ, आगमन होइन, त्यसले गर्दाखेरि सबै ठाउँहरूमा हिँड्दै र बुझ्दै गर्दा चाहिँ सचेत रहनुहोला। यतिखेर हामी इन्द्रणी मार्फत यो जानकारी पनि गराउन चाहन्छौ। र अब भूकम्प पछि होइन, अब हामी थलिएका नागरिक, त्यसपछि कोरोना आयो, कोरोना पछि देशले जेएनजी आन्दोलन बेहोर्नु पर्यो, जेएनजी आन्दोलन पछि हेर्नुहोस् फेरि अहिले एक किसिमको दैवी प्रकोप आयो जसका कारण हामीलाई केही न केही अपूर्णीय क्षतिहरू पुगिरहेको छ। अब त उठ्न लाग्यौं है भन्ने बेलामा फेरि हामी केही वर्ष पछाडि धकेलिएका छौं। आज सारा नेपाली जो देश विदेशमा हुनुहुन्छ सबैको मन रोएको छ र प्रधानमन्त्री राहत कोषमा राहत उपलब्ध पनि भइरहेको छ। छोटो समयमा आम नागरिकले गर्नुभएको विश्वास सरकारका लागि यो सराहनीय छ र अब हामी चाहन्छौ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको त्यो रकम सही ठाउँमा सदुपयोग होस्, जसका कारण जो वास्तविक पीड़ित छन् ती पीड़ितहरूले चाहिँ पाउन्, यो हाम्रो चाहिँ एकदम सरकारसँग आग्रह पनि छ। र अब जुन क्षति भएको छ त्यो क्षतिलाई विस्तारै हामीले पूर्ण बनाउँदै जानुपर्छ, जसका लागि सरकार लागिरहेको छ, नागरिक लागिरहेका छन्, सँगसँगै जनताहरू लागिरहेका छन्। घर देश परदेश जहाँ हुनुहुन्छ तपाईँ आफ्नो ठाउँबाट लागेर केही हदसम्म भए पनि आफ्ना ठाउँहरूबाट सहयोग गरिरहनु भएको छ। व्यक्तिगत रूपमा सहयोग आएको छ, संस्थागत रूपमा सहयोग आएको छ, व्यापारी वर्गहरूले सहयोग गर्नुभएको छ र अब हामी उठ्छौं है भन्ने एउटा उदाहरण पनि पछिल्लो समय पेश गरिरहनु भएको छ। र हिजो मात्रै संचारकर्मी कमल सरगम, त्यसपछि स्वयं म आफै पनि त्यहाँ गए, त्यसपछि हाम्रो धेरै साथीहरू हेमराज भट्टदेखि लिएर उमेशदेखि लिएर हाम्रा धेरै साथीहरू चाहिँ हामी विशेष गरी नुवाकोट गएका थियौं हिजो त्यहाँको वस्तु अवस्था बुझ्नको लागि। त्यहाँ जाँदाखेरि साँच्चीकै मन कुडिन्छ, मन रुन्छ, अब भनौं कसलाई भन्ने होइन। त्यहाँ चाहिँ बट्टार बजारमा रहेको जुन श्री एक नम्बर गन, एक नम्बर श्री गनमा चाहिँ त्यहाँ चाहिँ विपदको लागि विभिन्न ठाउँहरूबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ घाइतेहरू हुनुहुन्छ, अनि त्यहाँबाट फेरि पारी जानको लागि बाटो छैन, हेली मार्फत आफ्ना आफन्तको अवस्था के छ बुझ्नको लागि गइरहेको, अनि रसुवादेखि लिएर विभिन्न ठाउँहरूबाट त्यहाँ चाहिँ उद्धार गरेर ल्याइरहेको विभिन्न ठाउँहरूबाट हामीले त्यो देख्न पायौं। सँगै बट्टार बजार त ठिकै छ, बट्टार बजारबाट अगाडि बढ़िसकेपछि जुन ढुङ्गे बजार छ, ढुङ्गे बजार पूर्ण रूपमा नष्ट भएको छ। त्यहाँ नुवाकोटको त्रिशुली बजारबाट अथवा विदुरबाट अगाडि बढ़दै गर्दा अब माथि बेत्रावतीदेखि लिएर माथिबाट आएको बाढ़ले तलसम्म क्षति पुगेको छ। अब यसले गर्दाखेरि चाहिँ एकदम अपूर्णीय क्षति छ, असाध्य दुःखको घड़ीमा आज नेपालीहरू रहनु भएको छ। सबैलाई एक किसिमको अब चाहिँ घाइते हुनेहरूको लागि हामी स्वास्थ्य लाभको कामना गर्छौं। जति चाहिँ बाढ़ी पीड़ितमा पर्नु भएको छ उहाँहरू सबैलाई हामी श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ। परिवारजनमा समवेदना छ, यो विपदको घड़ीमा हामी सबै एक हौं है, हाम्रो कामना यही नै रहेको छ। आजको यस कार्यक्रमलाई नेपाटपले साथ दिएको छ, नेपालको नम्बर 1 पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई तपाईँले सम्झन सक्नुहुन्छ। नेपाटप आजको कार्यक्रमको प्रायोजक हो भन्दै हामी कार्यक्रमको श्री गणेश गर्दैछौ गीतबाट। नारीहरूको महान चाड हरितालिका आउँदैछ, चाडबाडहरू नजिकै गर्दा यस्ता खालका दैवीय प्रकोपदेखि लिएर हामीलाई चाहिँ किसिमको क्षत विच्छेद बनाइदिएको छ। यतिखेर दिदी बहिनीहरू नाचगानमा व्यस्त रहेर दर खाएर रमाइलो गरेर हिँड्ने बेलामा अहिले चाहिँ अब दर खाने भन्दा पनि अब त्यहाँ नाचगान गर्ने पैसा भन्दा पनि यो पैसाहरू चाहिँ राहत कोषमा राखौँ न भन्ने पनि हिसाबले अगाडि बढ्नु भएको छ। पक्कै पनि अब यो दुःखको बेलामा सबैको सारथी हामी बन्नुपर्छ, सरकारको सारथी हामी बन्नुपर्छ भन्दै टेक्निकल सपोर्टमा इच्छा हुनुहुन्छ काठमाडौँबाट देशैभरका रेडियोबाट साथ दिने सबै मनहरूलाई नमन गर्दै हामी राख्दैछौ यो गीतलाई।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुन्नु भएको छ। म चन्द्रमणि तपाईँको साथमा रहेको छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले हामीलाई साथ दिइरहनु भएको छ अनि विभिन्न जानकारीहरू गराइरहेका छौं। चीनतर्फ 104 जना नेपाली बेपत्ता भएको खबर पनि छ। सँगसँगै रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 734 भन्दा बढ़ी भइसकेको छ। विभिन्न देशहरूले बाढ़ी प्रभावितलाई अब चाहिँ सहायता दिने घोषणाहरू गरिरहेका छन्। रसुवा बाढ़ी प्रभावितका लागि श्रीलंकाको 10 लाख अमेरिकी डलर मानवीय सहायता शुरू भएको छ। यो पनि जानकारी। भारतबाट प्राविधिक टोली र पुल सहित 4थो खेप सहायता नेपालमा आइपुग्यो भन्ने पनि समाचार यहाँलाई हामी गराउन चाहन्छौं। र अमेरिकाले 36 लाख डलर सहायता दिने, 10,000 परिवारलाई चाहिँ खाद्यान्न उपलब्ध गराउने, यो पनि हामीले यहाँलाई जानकारी गराउन चाहन्छौ। यस्ता हामीसँग धेरै समाचारहरू छन् र गृह मन्त्रालयले विभिन्न बाढ़ी प्रभावित क्षेत्रहरूमा सहसचिव स्तरको टोली खटाएको छ। र अर्को कुरा, अब विभिन्न ठाउँहरूमा राहतका कुरा छन्, सहज रूपमा जान सक्ने अवस्था छैन। हामीले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ किनभने पुलहरू सबै बगाएका छन्। वैकल्पिक रूपमा पनि केही बाटाहरू प्रयोग गर्न सकिने व्यवस्था गृहले गरेको छ। अनि विशेष गरी यता रसुवा टिमुरे साइडमा 4 दिनपछि बल्ल बल्ल आजबाट चाउचाउसम्म पुग्न सकेको अवस्था भनेर चाहिँ समाचारहरू पनि आएका छन्। पहिचान नखुलेका 228 शव देवघाटको जंगलमा व्यवस्थापन गरिँदै भन्ने समाचार पनि एकातिर छ। यस्ता धेरै छन् र अब हामी यी सबै सन्दर्भहरूसँगै जानकारीहरू यहाँलाई गराउँदै अगाडि पनि बढ़िरहेका छन्। देशैभरका विभिन्न रेडियोबाट हामीलाई सुनिरहनु भएको छ। तपाईसँग पनि केही समाचार छन् भने हामीलाई खबर गर्न सक्नुहुन्छ। र अझै पनि उद्धारका लागि निरन्तर रूपमा सरकार लागेको छ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टोली घटनास्थल जहाँ चाहिँ घटनाहरू घटेका छन् ती ठाउँहरूमा पुगिरहेको छ र विभिन्न सुरुङहरूमा रहेकाहरूको उद्धार गर्ने क्रम जारी रहेको छ। यो पनि समाचार हामीले यहाँलाई जानकारी गराइरहेका छौं। र हिजो भर्खर पनि हामीले 4 दिनसम्म चाहिँ माटोले पुरिएकी 6 वर्षीया बालिकाको उद्धार गरेर अहिले सकुशल रहेको पनि समाचार त यहाँले सुन्न पाइरहनु भएको छ। र हामी आग्रह गर्न चाहन्छौं र तपाईँका पनि परिवारहरू धेरै बेपत्ता भएको होला, होइन, विभिन्न ठाउँमा घुम्न गएकाहरूको अत्तो पत्तो छैन होला। अब यसले गर्दाखेरि चाहिँ किसिमको भनौ के गर्ने कसो गर्ने, होइन, तपाईँ किसिमको पीड़ामा हुनुहुन्छ। हुन त्यतिखेर सम्पूर्ण नेपाल रोइरहेको अवस्था छ। नेपालीहरू असाध्यै पीड़ामा छन्। आज रसुवामा आएको बाढ़ीका कारण, भोटेकोशीको रसुवाबाट आएको बाढ़ीका कारण आज ती ठाउँहरूमा रहनेहरू त पीड़ामै हुनुहुन्छ। त्यति मात्र होइन, एउटा नेपालीलाई पर्दा अर्को नेपालले सहयोग गर्छ भन्ने उदाहरण पनि पछिल्लो समय पेश भएको छ। विभिन्न स्थानीय पालिकाहरूले आफ्ना खालका घोषणाहरू गर्नुभएको छ। गोकर्णेश्वर नगरपालिकाले 51 लाखको राहत कोष घोषणा गरिसकेको छ र आफ्ना नागरिक विभिन्न संघ संस्था क्लबहरूलाई हातेमालो गर्नको लागि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले एउटा निर्णय गर्दै नै आह्वान गरिसक्नु भएको छ। र गोकर्णेश्वर नगरपालिकाको राहत कोष खातामा पनि अहिले चाहिँ भनौं रकमहरू संकलन हुन थालेका छन्। विभिन्न संघ संस्थाहरूले र व्यक्तिगत सहयोगहरू पनि त्यहाँ प्राप्त हुन थालेको छ। अहिले सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण र बाढ़ी प्रभावितलाई यो उठाउने जुन कार्य गरेको छ, यो सँगै स्थानीय सरकार पनि सरकार भएको कारणले उनीहरूले पनि यतिखेर राहत संकलनको कार्यलाई जारी राखेका छन्। सम्भवतः पछि निर्णय गराएर चाहे त्यो एकद्वार प्रणाली अन्तर्गत स्थानीय पालिकाहरूले सरकारलाई पनि हस्तान्तरण गर्न सक्छन् अथवा त्यहाँका स्थानीय प्रशासनहरूसँग मिलेर पनि त्यहाँ भएका विभिन्न क्षतिसँगै त्यहाँका भौतिक संरचनाहरू बनाउनको लागिदेखि लिएर मानवीय सहायताको लागि पनि ती कोषहरू काम लाग्नेछन् भन्ने आशा हामीले लिएका छौं। अब इन्द्रणीको बसाई हो, नेपाटपद्वारा प्रायोजित छ। नेपालको नम्बर 1 पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई यहाँले सम्झन सक्नुहुन्छ। अब यतिखेर पनि हामी ढिला गर्दैनौ, एउटा फेरि पनि तीजकै गीत राख्छौं, त्यसपछि आउँछौ मेरा साथीहरू। इन्द्रणीको बसाईलाई सुन्दै रहनुहोला।

देशैभरका रेडियोबाट इन्द्रलाई सुनिरहनु भएको छ र हामी तीजका भाकाहरू यहाँलाई सुनाइरहेका छौं। नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ नयाँ गीतहरू पनि आउने क्रम जारी छ र विशेष गरी हरितालिका तीज लक्षित गीतहरू नै बढ़ी मात्रामा अहिले सांगीतिक बजारमा छन्। अब तीज सकेपछि दशैं आउने, दशैंपछि तिहारका भाकाहरू, यसरी नै हामी हरेक संस्कृति चाड़पर्वहरूसँग नेपाली गीत संगीतको साइनोलाई अझ प्रगाढ बढ़ाउँदै अगाडि बढ़िरहेका छौं र समय अनुसार अथवा चाड़बाड़ विशेष अनुसार नै इन्द्रणीको श्रृंखला अगाडि बढ़छ र त्यही समय क्रमसँगै चाडबाड विशेष गीत संगीतहरू पनि इन्द्रणीको बसाईबाट सुन्दै र सुनाउँदै हामी अगाडि बढ़िरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, विकास कार्कीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। हाम्रो दीपक विवशले पनि गुड मर्निङ दाई, म पनि सुन्दैछु भन्नुभएको छ। नमस्कार, म नवराज निराज केवलपुर दुई धादिङको मान्छे, अहिले दुहा कतारबाट सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। सुदर्शन बहादुर सुदर्शन बुढा छेत्रीले पनि हामीलाई पनि पीड़ा त गहिरो थियो, यो घटनाले एक किसिमको विश्वलाई दुखी बनाएको छ भनेर लेख्नु भएको छ। उहाँले बाली पीड़ितकै कुरा गर्नुभएको छ। अनिता भण्डारीले पनि गुड मर्निङ दाई भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। दुर्गा पराजुलीले हामीलाई सुनिरहनु भएको छ, हरिशरणम हामीलाई साथ दिइरहनु भएको छ, यहाँलाई पनि हामी नमन व्यक्त गर्न चाहन्छौ यसरी हामीलाई इन्द्रणीको बसाई मार्फत साथ दिइरहनु भएको छ। श्री हरिशरणम यहाँलाई पनि व्यक्त गर्न चाहन्छु। अमर घरतीले सबैलाई गुड मर्निङ भन्न चाहनु भएको छ। कुन रेडियो हो भनेर हाम्रो जेग्री ब्रोले भन्नुभएको छ, हाम्रो चाहिँ रेडियो काठमाडौँ 92.1 हो, यहाँबाट प्रसारित हुँदै गर्दा देशैभरका धेरै रेडियोबाट इन्द्रणीको श्रृंखलालाई देशभर सुन्न सकिन्छ र भिडियो मार्फत हेर्न सकिन्छ, यो जानकारी पनि म साथीहरूलाई गराउन चाहन्छु। ध्यानु देवी गुड मर्निङ नमस्कार सुन्दै हुनुहुन्छ। रामकृष्ण कार्कीले पनि सबैलाई सम्झना भन्नुभएको छ, अनि बुनु पाठकले पनि हामीलाई सुन्दै हुनुहुन्छ होइन, अनि हामीलाई यति धेरै माया गर्नुभएको छ दुर्गाजीले, दुर्गाजी यहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो दिपसन दिव्यानी श्रेष्ठले पनि हार्दिक नमस्कार सुन्दैछु भन्नुभएको छ। हाम्रो भीमजी पनि टुप्लुक्क आउनु भएको छ, यहाँलाई पनि नमन छ। सँगै यानके लामी छाने उमेशले पनि हामीलाई सुनिरहेको जानकारी गराउनु भएको छ। दुर्गाजीले यति धेरै सपोर्ट गर्नुभएको छ, यसका लागि नमन गर्न चाहन्छु र उहाँले लेख्नु पनि भएको छ र उहाँको आज एउटा टिकटक हेर्दै गर्दा कस्तो खल्लो लाग्यो, त्यस्तो चाहिँ टिकटक बनाउन नपाए एकदम म सखीलाई यो आग्रह गर्छु। अनि हाम्रो तारा त्रिपाठीले पनि कति राम्रो सङ भन्नुभएको छ तीजका गीत। हाम्रो तारा त्रिपाठी गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 नयाँ बस्ती वासुकी चोकमा हुनुहुन्छ, हामीलाई साथ दिइरहनु भएको छ, ताराजीलाई पनि नमन गर्न चाहन्छु। कञ्चन खत्री श्रेष्ठले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसपछि हाम्रो राहुल थापा मगर प्यारो मान्छे हामीलाई साथ दिइरहेको अवस्था छ, राहुललाई पनि नमस्कार। अनि गिरी किशोरले पनि साथी बनाऊ भनेर लेख्नु भएको छ। सुदर्शन बुढा छेत्रीले पनि सबैलाई सम्झना आराम हुनुहुन्छ, अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। सँगै हाम्रो जेबी हुनुहुन्छ मलेसियाबाट, सबैलाई सम्झना पेनाङबाट भन्नुभएको छ। अनिल खत्रीले पनि हामीलाई साथ दिइरहनु भएको छ। दिनेशजी यहाँलाई पनि नमन छ, अब एउटा गीत राखौं बाहिरबाट हस भन्नुभएको छ। हाम्रो ईशाले मुसु मुसु हाँस्दै कहिले काहीँ अब राम्रा राम्रा गीतहरू बजिरहेछन् नि त होइन, कहिले चाहिँ एकदम मन छुने गीत आउँदा उफ भन्छन् हाम्रो ईशाले, अनि राम्रा गीतहरू आउँदा चाहिँ फुरुङ फुरुङबाट नाचिरहेकी पनि हुन्छन् हाम्रो ईशाले है। एकदम ल अब चाहिँ भने कस्तो गीत छ हामी सुनाउँदैछौ।

देशै भरका रेडियोबाट इन्द्रणीको अवस्थालाई सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, पक्कै पनि इन्द्रणीको अवस्था सुन्दै गर्दा रेडियोमा त्यसका गीतहरू बज्न थालेका छन्। अनि मोबाइल, फेसबुक अथवा सामाजिक सञ्जाल मार्फत पनि हेर्दै गर्दा त्यो रमाइलोपनको आभास त यहाँले गरि नै रहनु भएको छ। हामी इन्द्रणीको बसाईमा यहाँसँग छौं र विभिन्न जानकारी पनि इन्द्रणीको बसाई मार्फत गराइ नै रहेका छौं र विभिन्न चाहिँ समूहहरूद्वारा विभिन्न व्यापारी घरानादेखि लिएर विभिन्न व्यक्तिहरूले सरकारको राहत कोषमा राहतको लागि राहतहरू संकलन गरिराख्नु भएको छ र राहत कोषमा नगदहरू आउने क्रम जारी नै रहेको छ। ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा 1 करोड़को योगदान गरिसक्नु भएको छ, यो पनि समाचार हामीले यहाँलाई गरौं। र भोटेकोशीमा पानीको बहाव बढ्दैछ, सतर्कता अप्नाउनको लागि फेरि पनि यतिखेर यो जानकारी भइरहेको अवस्था छ र तपाईँ विभिन्न ठाउँमा हुनुहुन्छ, तपाईँले पनि टेलिफोन गर्दा आफ्ना इष्टमित्र आफन्तहरू हुनुहुन्छ भने एकदम सतर्क रहनको लागि अनुरोध पनि गर्न सक्नुहुन्छ। यो पनि हामीले यहाँलाई जानकारी गराइरहेका छौं। अब अहिले जुन चितवनको माटो मुनि गाडी लागेको सबको बारेमा विभिन्न सामाजिक सञ्जालमा बहसहरू उठ्न थालेको छ। यो सामूहिक अन्त्येष्टिकी व्यवस्थापन भन्ने प्रश्नहरू पनि बजारमा उठ्न थालेको छ। अब यसका लागि चाहिँ अब एक किसिमको अब अहिले डीएनए परीक्षणसँगै अगाडि बढ्दै गर्दा भोलि यसले चाहिँ पूर्णता पाउन सक्ने हो कि नपाउने हो भन्ने कुराहरू पनि बुझ्न जरूरी छ। र भोटेकोशी बाढीमा परेर त्रिशुली हुँदै चितवन भएर बग्ने नारायणीमा तैरेको अवस्थामा जुन खालका शवहरू आइपुगेका छन्, चौथो दिन शनिबार हिजोसम्म पनि धेरै शवहरू भेटिएको अवस्था छ र तीमध्ये धेरै चाहिँ महिला र पुरूषको संख्या लगभग र बालक सबै गरेर शवहरू भेटाउन थालिएको अवस्था छ। यसरी हामीले तपाईँलाई खबर गर्दै गर्दा हामीले पनि विभिन्न ठाउँहरूमा बुझ्दै जाँदाखेरि अब यी शव व्यवस्थापनका लागि चाहिँ कुन हिसाबले अगाडि बढ्न सक्छ भन्ने कुरा होला र सरकारले पनि केही आफ्ना चाहिँ अवधारणाहरू ल्याउन सक्छ र त्यसलाई अगाडि बढाउन सक्छ। र त्यहाँ विशेष गरी मेडिकल कलेज, स्थानीय प्रशासनले चिसो बनाएर राखेको औद्योगिक प्रतिष्ठानको सरकारी भवनहरू पर दुईवटा मास्क लगाउँदा पनि दुर्गन्ध फैलिएको अवस्था छ, त्यसले गर्दा अब यसलाई के गर्ने अथवा त्यसले भोलि त्यहाँ महामारी ल्याउन सक्छ होइन, यी विविध कुराहरू छन्। त्यसले गर्दा सरकारले कुनै अपना उपायहरू अप्नाउन सक्छ। त्यहाँ चाहिँ पहिलो दिन 60 को हारिमा सब पुगेपछि राख्ने नै ठाउँ नभएर प्रशासनले सबलाई नारायणी किनारमा छोड्ने अवस्था पनि आएको थियो। त्यसपछि कोठाको व्यवस्थापन गरेर भरतपुर अस्पतालमा धोई पखाली गरेर फोटो खिच्ने झोलामा राखेर यता सरकारी भवनको चिस्यान बनाएको कोठामा ल्याउँदा 11 गते साँझ परिसकेको अवस्था थियो। 10 गते पछिको यो कुरा गर्दै गर्दाखेरि अनि चितवन आसपासमा फिजारीको नारायणी नदी भएकाले अहिले धेरै शवहरू त्यहाँ भेटिने तथ्याङ्क पनि छ र सब व्यवस्थापन अन्य जिल्लाभन्दा अलि व्यवस्थित गर्न कोशिश पनि गरिरहेको जानकारी त्यहाँबाट प्राप्त भएको छ। यति ठूलो महाविपत्तिको यो अवस्था आउने परिकल्पना यदि नेपालको सरकारी संयन्त्रले पहिले अथवा कहिले गरेको छैन यो अवस्था हामीले बुझ्न सक्छौ। त्यसैले सबको पोस्टमार्टम गर्न पनि 1-2 जना डाक्टरले भरपर्ने अवस्था अहिले त्यहाँ आइरहेको छ। भरतपुर अस्पताललाई सबको पोस्टमार्टम, डीएनए परीक्षण लगायतका काम गर्न विशेषज्ञको अभावले निकै अप्ठ्यारो परिरहेको अवस्था पनि छ र अस्पतालले विज्ञप्ति मार्फत पनि जानकारी गराएको छ। अब एकातिर सब व्यवस्थापन चुनौती बढ्दै गएको अवस्था छ मित्रहरू, अर्कोतिर आफन्तहरूले फोटो हेरेर सब नै हेरेर पनि आफ्नो मान्छे हो होइन पहिचान गर्न समस्या बढ्दै गएको अवस्था छ, किनभने यता ठोकिने उता ठोकिने मुखहरू सुन्निएको अवस्था होइन अनि चोटपटकका कारणले चिन्न सक्ने अवस्था छैन र भेटिएका शवबाट जम्मा 9 वटा शव मात्र पहिचान भएका छन्, अन्य शवहरू पहिचान हुन सकेका छैनन्। यसले गर्दा असाध्यै जटिल अवस्था त्यहाँ सिर्जना भएको छ र शवको दुर्गन्ध फैलिएका कारण व्यवस्थापनमा काम गर्ने सुरक्षाकर्मी अनि पोस्टमार्टममा खटिने डीएनए नमूना संकलन लगायतका काम गर्ने विशेषज्ञहरू आफै जोखिममा पर्न आएको अवस्था पनि चाहिँ प्राप्त भएको छ र संघीय सरकारको स्वीकृति लिएर चितवन जिल्ला सुरक्षा समितिले एउटा निर्णय पनि गरेको छ र पहिचान नखुलेका सबलाई माटोमुनि गाडिने भन्ने कुरा पनि आएको छ र सोही निर्णय अनुरूप आज 96 वटा जसमा 35 महिला 59 पुरूष र 2 वटा लिंग पहिचान नभएका सब भरतपुर 1 मा
पर्ने देवघाटो जंगलको माटो मुनि गाडेर अहिले चाहिँ राखिएको अवस्था छ र गाडेर राखेको विषयलाई सर्वसाधारण तथा आफन्तहरूले अथवा आफन्त गुमाएका व्यक्तिले दुईतर्फी प्रतिक्रियाहरू दिएको अवस्था छ जुन सामाजिक सञ्जालमा तपाईँले देख्न पनि सक्नुहुन्छ। एकतर्फ आफ्ना आफन्त खोज्न रसुवादेखि चितवनतर्फ आइपुग्दा अथवा आइपुग्दा नभ्याउँदै किन गरियो शब्द अन्त्येष्टि भन्ने तर्क पनि छ, यो पनि हामी यहाँलाई अवगत गराउन चाहन्छौ। अर्कोतर्फ सडेर चिन्न नसक्ने भएका शवले थप रोगको जोखिम निम्त्याउनु भन्दा माटोमुनि राख्नु नै ठिक भन्ने तर्क एकातिर रहेको छ। अब माटोमुनि शव गाड्नु ठिक वा बेठिक भनेर तर्क गर्नुभन्दा अगाडि कसरी शव गाडिएको छ भन्ने कुराहरू हामीले बुझ्न जरूरी छ। मित्रहरू, शुक्रबार रातिदेखि नै डीएनए नमूना झिक्न चितवन प्रशासनको समन्वयमा भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज लगायतका विभिन्न अस्पतालका विशेष चिकित्सकहरूको टोली खटिएको छ। डीएनए नमूना संकलनमा खटिएका चिकित्सक प्रभावका अनुसार चाहिँ त्यहाँ राति नियमित बिजुली आएन र अहिले गर्मीको समय भएकोले एकातिर बिजुलीको पनि नियमितता छैन भन्ने कुरा त्यहाँबाट आएको छ। अर्कोतिर सडिसकेका शव भएकाले चिकित्सकले अथवा चिकित्सकको टोलीले राति नै डीएनएको लागि नमूना संकलन सकेन भन्ने कुरा पनि छ। त्यसमाथि आधा जति शवको मात्रै जाँच भएकाले सबै शवबाट कपाल, हड्डी लगायतका अङ्ग निकाल सुरक्षित गर्नुपर्ने अवस्था चिकित्सकहरू पुग्नु भएको छ र दिउँसो 12 बजे आसपासमा मात्रै चिकित्सकहरूले 96 शव नमूना संकलन गरेर सिद्ध्याएको अवस्था पनि छ जुन हिजोको कुराहरू हामीले यहाँलाई गराएका छौं। अब यी यसरी चाहिँ जुन खालका कुराहरू आएका छन् अब यसका लागि छलफल चलाउन जरूरी छ। सरकारले एउटा निर्णय गर्नुपर्छ, मानवीयताका कुराहरू राख्नुपर्छ, आफन्तीका कुराहरू सुन्नुपर्छ। अब हिजोको दिनमा त्यत्रो जनयुद्ध भयो नि, त्यत्रो जनयुद्ध हुँदाखेरि लास कहाँ पुगे, हरेक भयो कि चाहियो कि लास चाहियो भन्ने कुराहरू आउँछ कि अब मरिसके सास त छैन, लास भए पनि हामीले हेर्न पाउनुपर्छ भन्ने परिवारको मान्यता रहन सक्छ। त्यसैले यी कुराहरूलाई व्यवस्थापन गर्नको लागि सरकारले अब चिस्यान केन्द्रहरू तत्काल बनाएर हुन्छ कि अथवा विदेशबाट सहायता लिएर हुन्छ कि होइन, खरिद गरेर चिस्यान केन्द्र अस्थायी रूपमा बनाउन पनि सक्छ र शवहरूको व्यवस्थापन गर्न सक्छ भन्ने हाम्रो पनि बुझाइ छ। किनभने पशुपतिमा एउटा चाहिँ व्यवहारिष्य शवको व्यवस्थापन गर्दै आएका विरेजङ बस्नेतले समेत तपाईँको एक महिना डेढ महिना कुरेर होइन त्यसको चाहिँ निकोड गरेर मात्र चाहिँ ती व्यवहारिष्य शवहरूको चाहिँ व्यवस्थापन गरिरहेको हामीले पाउन सक्छौँ भने सरकार राज्य होइन सबैको भरोसा छ। त्यसैले व्यवस्थापन पहिलो कुरा हुन सक्छ है, यसका लागि चाहिँ सरकारले ध्यान दिनु जरूरी छ। हामी इन्द्रणीको बसाईमा छौं, अब तपाईँलाई कस्तो लागिरहेछ हाम्रा यी कुराहरू? पक्कै पनि यी जनताका आवाजहरू हुन्, यी प्रतिनिधि आवाजहरू हुन् जुन कुराहरू हामीले व्यक्त गरिरहेका छौं। अब चाहिँ एउटा गीत राखौं, बाहिरबाट हस भन्नुभएको छ है, ढिला गर्दिन, यो असाध्यै मन छुने तीजको गीत यहाँको लागि।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ र अहिले दैवी प्रकोपका कारण होइन देश एकदम भनौँ पीड़ामा छ तैपनि पीड़ाको माझ पनि रमाउनु पर्छ कार्यक्रमको तालिका अनुसार हामीले तीजका ती मनसुने गीतहरूलाई यहाँको माझमा राखिरहेका छौं अब यो जे नहुनु त भइसक्यो नि हेर्नुहोस् त अब अहिले सारा नेपाली पीड़ामा छ नि त होइन हामी यही पीड़ाका बीच पनि अब विस्तारै उठ्नुपर्छ है अब उठ्नुपर्छ त्यसपछि हामीले जुन अब अहिले अप्ठ्यारोमा हुनुहुन्छ विपदमा हुनुहुन्छ होइन अब सबैभन्दा ठूलो कुरो कति ठाउँहरूमा त अब होइन धनको क्षति त भयो भयो जनको क्षति हुनबाट हामीले अब नहुनको लागि चाहिँ हामीले सचेतना अप्नाउनु पर्छ यसका लागि हामी सबैजना जुट्नुपर्छ अब गर्न सक्ने सहयोग

रकम उठिसकेको अवस्था छ। देश विदेशका विभिन्न सहयोग जसले मानवीयताको लागि सहयोग गरिरहेका छन् ती कुराहरूको लागि अगाडि बढ्नुपर्छ। अब अहिले पनि पहिचानहरू खुल्न सकेको अवस्था छैन, को कहाँ के भन्ने कुराहरू छ। हामीले हाम्रै घर परिवार आफन्त गुमाएका छौं, आफ्ना नेपाली दाजुभाइलाई गुमाएका छौं, त्यो पीड़ा आज नेपालीले भोगिरहनु भएको छ र जसलाई पर्छ उसलाई बढ़ी त हुने नै भयो। आज अर्को नपर्नेको मन पनि दुखिरहेको छ र मलम पट्टी लगाउनको लागि सरकारलाई सहयोग र समर्थन साथ पनि दिइरहेको छ। हामीले देख्न सक्छौ, समाचारमा सुनिरहेका छौं, भाद्र 10 गते साँझदेखि नै 30 ठाउँहरूमा सरकारका गृहमन्त्रीदेखि लिएर सबै खटिरहनु भएको अवस्था छ र यसमा स्थानीय पालिकाहरूले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्। जो जहाँबाट खटिरहनु भएको छ उहाँहरू सबैलाई हामी सम्मान व्यक्त गर्न चाहन्छौं। हामी इन्द्रणीको बसाईमा छौं। अब यो बसाईमा कुरा मात्र गर पनि भएन, तपाईँलाई गीत संगीत पनि सुनाउनु पर्छ। अब हामी बिस्तारा बिस्तारा तीजका गीतहरू पनि बजारमा आउँदै गर्दा आज नयाँ गीत सुनाउने पालो भएका कारणले ती गीत संगीतहरू यहाँलाई सुनाइ पनि रहेका छौं। अब यतिखेर चाहिँ हामी टेक्निकल सपोर्टमा रहने हाम्रो यतिखेर ईसा हुनुहुन्छ, ईसाले साथ दिइरहनु भएको छ अनि विभिन्न जानकारी त हामीले तपाईँलाई गराइ नै रहेका छौं र तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँ सुन्दै रहँदाखेरि तपाईँले पनि आफ्ना आफन्तहरूलाई सोधखोज गर्नको लागि अझै पनि अब कतिको पहिचान खुल्न सकेको छैन, होइन, कति रसुवा पुग्नु भएको थियो होला, कति गोसाईकुण्ड जाँदै हुनुहुन्थ्यो होला, ती परिवार माझमा अब के छ कस्तो छ भने अन्धाधुन्ध अवस्था छ कि अझै पनि भेट्न सकेको अवस्था छैन। हाम्रो बाहिर ईसा पनि हुनुहुन्छ, ईसाको बाट पनि है आफ्नै परिवारबाट पनि उहाँको हराइरहनु भएको अवस्था छ। यसको लागि पहल कदमहरू भइरहेको छ तर भेट्न सकिएको अवस्था छैन। अब को कहाँ पुगेको छ र अब त्यो सब जहाँ त्यो संकलन गरिएको छ ती सब भएका ठाउँमा पहिचान गर्न सक्ने नै चिन्ने अवस्था छैन, होइन, ती कारणले गर्दा पनि असाध्यै पीड़ादायी क्षणमा हामी रहेका छौं र यसमा सबैले चाहिँ अब कसरी के गर्न सकिन्छ लाग्न जरूरी छ जस्तो हामीलाई लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं र आज इन्द्रणीमा तपाईलाई नयाँ गीतहरू सुनाउने पालो, त्यसैले इन्द्रणीको श्रृंखलालाई पनि हामी तालिका क्रमकै रूपमा अगाडि बढ़ाइरहेका छौं। हुन त्यो पीड़ा छ, गीत किन सुनाइरहेको होला चन्द्रमणले भन्ने पनि होला है, धेरैलाई त्यो परेको छ। अब मैले भने नि अब जेनाउनु त भइसकेको छ, अब विस्तार हामी सधैँभरि पीड़ाको पीड़ामा बसेर पनि भएन नि, अब बरु जहाँ जे भइरहेछ त्यसलाई अब अगाडि बढ़ाउने हो, राहतका कुराहरूलाई अगाडि बढ़ाउने हो, सहयोगका कुराहरूलाई अगाडि बढ़ाउने हो, अथवा ती ठाउँहरूमा उद्धार गर्नको लागि जाने हो, होइन, जहाँ चाहिँ खाद्यान्नहरू पुग्न सकेको छैन, हिलो लेदोले घरहरू पुगेका छन् ती ठाउँहरूमा चाहिँ अब विभिन्न संघ संस्थाहरूले हातेमाले गर्ने हो कि ती ठाउँहरूमा गएर हाते साङ्लो बनाएर काममा खटिने हो, यसका लागि चाहिँ सबै जुट्नुपर्छ र तपाईँको मनमा लागेका कुरा मैले भने आज हामीले सुनाइरहेका गीतहरूमा पनि केही तलमाथि भयो होला, सकेसम्म मन छुने गीतहरू नै सुनाउने प्रयासमा हामी थियौं। त्यो बावजुद पनि यो दैवी प्रकोप राष्ट्रिय विपत्ति परेको बेलामा हामीले तीजका केही गीतहरूलाई प्रतिनिधि गीतका रूपमा सुनायौं। मैले भने यस्तो बेलामा गीत नसुनाए पनि हुन्थ्यो चन्द्रमणले भन्ने त लाग्यो होला, त्यो बावजुद पनि अब हामी उठ्नुपर्छ भन्ने हिसाबले मात्र हामीले यी गीतहरू सुनाएका हौं, होइन त्यसा बाहिरबाट हो भन्नुभएको छ। अब ढिला गर्दिन, विदाई माग्ने तर्फमा छु, नेपाल टपलाई विशेष आभार व्यक्त गर्न चाहन्छु, इन्द्रणीको बसाईलाई सुनेर साथ दिनुभएको छ। फेरि पनि भन्न चाहन्छु, अहिले विपदको घड़ीमा छौं, हामी नेपाली परेको बेलामा सहयोग गर्न सक्ने मन भएका नेपाली हौं, आज हामीले थोरै सहयोग गर्दामा हामी घट्नेवाला छैनौं है, त्यसैले यो विपदमा जहाँबाट जे गर्न सकिन्छ ती बाढ़ी पीड़ित ती दैवी प्रकोपमा परेकाहरूको राहतको लागि जुटौं है, सबैजना जुटौं, म यहाँलाई यही अनुरोध गर्न चाहन्छु। यही अनुरोधको साथमा इन्द्रणीको बसाई देशैभरबाट सुन्नुभयो तपाईँलाई धन्यवाद दिँदै एउटा गीत छोड्दै वासुदेव पोखरेलको शब्दको गीत छ, यो गीत यहाँलाई छोड्दै इन्द्रणीबाट विदा हुन्छु। तपाईँको पल शुभ रहोस्, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो। कुशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 734 जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढ़ीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। चितवनमा 259 जना, नवलपरासी पूर्वमा 184 जना, नवलपरासी पश्चिममा 82 जना, गोर्खामा 58 जना, नुवाकोटमा 52 जना, धादिङमा 50 जना, तनहुँमा 36 जना, रसोमा 13 जना छन् भने 2498 जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका 85 जना रहेका छन्, जसमा सेना 45, प्रहरी 27, सशस्त्र प्रहरी 13 जना समेत रहेका छन्। त्यस्तै विभिन्न जल विद्युत आयोजनाबाट मात्र 933 जना कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा 599 विदेशी नागरिक र उनीहरूसँगै गएका 127 नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट 562, नुवाकोटबाट 115 जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। विपदपछि उद्धारका लागि देशभर 19,895 सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म 8,186 जनाको जीवित उद्धार गरिएको छ। भारतले नेपालको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले 11 टन राहत सामग्री र प्राविधिक टोली सहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्। विदेश मन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। भारतीय वायुसेनाको C-130 विमान मार्फत विपद व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण सहितको सुरुङ टनेल प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौँ स्थित भारतीय दूतावासले जानकारी दिएको छ। त्यस्तै डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरण सहितको फोरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ। दूतावासका अनुसार ब्ल्याङ्केट, स्लिङ ब्याग, त्रिपाल, प्लास्टिकका सेट, सरसफाईका सामग्री लगायतका राहत सामग्री पनि नेपाल

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। त्रिशुली त्रिवी जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर हेमन्तराज जोशी भोटेको सीमा आएको बाढ़ीपछि बेपत्ता भएका छन्। उनको खोजीका लागि परिवार यति बेला सरकारसँग हार गुहार मागिरहेको छ। बझाङको जय पृथ्वी नगरपालिका 8 स्थायी घर भएका 32 वर्षीय जोशी चन्द्रागिरी नगरपालिका 10 बस्दै आएका थिए। उनी निर्माणाधीन त्रिशुली टीबी जल विद्युत आयोजनाको साइटमा काम गर्दै आएका थिए। उनकी बहिनी सावित्री जोशी आफ्नो फोनको घण्टी बज्न सद्दाएको खबर आयो कि भन्ने आशा गर्छिन्। अहिलेसम्म हाम्रो मान्छे कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने केही थाहा छैन। सरकारले केही न केही गर्छ भनेर हामी पर्खिरहेका छौ, उनले भनेकी छन्। दिन बित्दै जाँदा अत्यास लाग्न थालेको सावित्रीले बताएकी छन्। अब त हामीसँग धैर्य र सहन सक्ने क्षमता पनि छैन, मेरो दाईको उद्धार गरिदिनुहोस् सरकार, उनले भनिन्। उनले त्रिशुली त्रिवी साइटमा रहेका व्यक्तिहरूको वास्तविक अवस्था पत्ता गाउन सरकारले ढिलो गरिरहेको गुनासो समेत गरेकी छन्। त्यस्तै उनले सरकारले त्रिशुली थ्रीबी क्षेत्रमा अवस्था जटिल रहेको भन्ने कारण देखाएर खोजी तथा उद्धारबाट पन्छिन नमिल्ने समेत बताएकी छन्। त्यहाँको अवस्था जटिल छ भनेर उम्किन पाइन्छ, अवस्था जटिल छ भने त्यसलाई समाधान गर्न राज्यका सबै संयन्त्र परिचालन हुनुपर्छ। राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय जहाँबाट सहयोग लिनुपर्छ, लिएर भए पनि हाम्रा मान्छेलाई फर्काउन जरूरी छ, उनले भनेकी छन्। अब आश्वासन मात्र होइन, आफूलाई सही सूचना चाहिएको उनले बताइन्। त्यहाँको वास्तविक अवस्था के हो, हाम्रा मान्छे कहाँ छन्, कस्तो अवस्थामा छन् र उद्धारको काम कहाँसम्म पुगेको छ भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउनु पर्यो, सावित्रीले भनेकी छन्। अमेरिकाले नेपालका बाढ़ी प्रभावितहरूका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्स मार्फत एक सन्देश जारी गर्दै यस विपदको घड़ीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रश्न पारेको छ। मन्त्रालयले घोषणा गरेको सहायता अन्तर्गत बाढ़ीबाट प्रभावित 10,000 घर परिवारलाई 3 महिनासम्मका लागि आपतकालीन खाद्यान्न उपलब्ध गराइनेछ। त्यसै गरी मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको समेत उल्लेख गरेको छ। त्यस्तै नेपाललाई श्रीलंकाले समेत 10 लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले 27 अगस्त 2026 एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार श्रीलंकाका राष्ट्रपति अनुराग कुमारा दिशा नायकीले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिशा नायकीले विपदका कारण भएको ज्यानको क्षति र पीड़ाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना समेत प्रकट गरेका छन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हरेक दिन साथी पनि आउँछ रिक्वेस्ट टाइम गाउँ शहर देश विदेश ठाउँ छ रिक्वेस्ट टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
1: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
0: सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा हाल कतार
0: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
1: सपना सासङ्खर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
0: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
1: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
0: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
1: सुजन कुलुङ राई सिलिचोङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार
0: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
1: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा
0: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
1: सरोज याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ
0: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
1: निलका खालिङ राई चैनपुर नगरपालिका 9 सङ्खुवा सभा
0: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार
1: मिडिया प्रेमी निमु शेर्पा 556 नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा
0: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई
1: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: किशोर कोइ राई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
1: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ
0: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
1: शर्मिला राई खाँदबारी नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
0: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
1: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
0: प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी सङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
0: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके
1: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
1: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाजैमा तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेखबेस्तीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै आइरहनु भएको छ. विशेष गरेर तपाईँले सजिलोको लागि चाहिँ हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा तपाईँले लाइभ मार्फत सुनिरहनु भएको छ अनि कति साथीहरूले चाहिँ मोबाइलको एप्लिकेशनहरूबाट पनि सुन्न सक्नुहुन्छ. हाम्रो पात्र मोबाइल एप्लिकेशन, नेपाली पात्र मोबाइल एप्लिकेशन, अलएफएम नेपाली रेडियो लगायतका विभिन्न मोबाइल एप्लिकेशनबाट यो समय हामीलाई तपाईँले संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ. आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय तपाईँ हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ. यो कार्यक्रमलाई भने मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ. उहाँहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु. कार्यक्रममा तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गर्ने गर्छु. अबको 12 बजेसम्म तपाईँसँग नै रहन्छु. यति बेला नेवार समुदायमा चाहिँ होइन यो जात्रा विशेष चलिरहेको छ. आज चाहिँ रूपाई जात्रा यानि कि हिले जात्रा, गोरु जात्रा पनि भन्ने चलन छ होला होइन. विशेष गरी यो चाहिँ नेवार समुदायले चाहिँ मनाउन शुरू गरेको रूपाई जात्रा देशैभर आज चाहिँ उत्सवको रूपमा मनाउने गरिन्छ होइन. अनि विशेष यसमा के छ भने चाहिँ योमा चाहिँ विशेष यो रूपाई जात्रा चाहिँ नेपाल एउटा कृषि प्रधान देश पनि हो होइन. कृषि प्रधान हाम्रो देशमा चाहिँ हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ. कतै पर्याप्त पानी पर्छ कहिले, कतै पर्याप्त पानी नपरेर रूपाईका चुनौतीहरू पनि बढ्छन्. यो साल पनि त्यस्तै भयो कतैतिर. अनि कतैका किसानहरू दाजुभाइ दिदीबहिनीहरू चाहिँ खुसी भयो भने कतैका किसान दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ रूपाई सोचे जस्तो रूपमा नहुँदा पीर चिन्ता र मानसिक तनाव पनि बढ़्यो. तर कतै ढिलो चाँडो, कतै सजिलो त कतै थुप्रै कठिनाईहरू समाधान गर्दै रूपाई भइरहेको छ. सम्भवत अब सकिसकेको छ. हाम्रो कृषि प्रधान देशको किसानहरूको सबैभन्दा ठूलो चाड रोपाई सकिएको उपलक्ष्यमा आजको दिन खुशियाली स्वरूप देशका विभिन्न स्थानमा रोपाई जात्रा मनाइन्छ. विशेष गरी यो समयमा चाहिँ विभिन्न ठाउँमा चाहिँ विभिन्न कन्सर्टहरू पनि गर्ने चलन छ. विभिन्न होइन देशका राष्ट्रिय कलाकारहरू बोलाउने होइन, अनि एउटा चाहिँ त्यो साँझमा चाहिँ विभिन्न कन्सर्ट गरेर चाहिँ कार्यक्रमहरूलाई चाहिँ गर्ने पनि चलन छ. आज पनि चैनपुरमा एकदम व्यापक रूपमा माहौल बढ़िरहेको छ. यो गोरु जात्राको अवसरमा बाहिर जात्रा निकालिसकिएको अवस्था छ. अनि जात्रा हेर्न आउनेहरूको भीड़भाड़, उत्तिकै माहौल, उत्तिकै चहलपहल पनि देख्न सकिन्छ. र आज साँझ चैनपुरमा पनि होइन विशेष गरेर सांगीतिक साँझ रमाइलो गर्ने आज चाहिँ रहेको छ. आज चाहिँ मलाई लाग्छ दुईजना कलाकारहरू आउँदै हुनुहुन्छ होला, फुलन्देका आमा अनि मिलन नेवारसम्मबाट. उहाँहरूको चाहिँ आज बजेट प्रस्तुति रहनेछ चैनपुरमा. तपाईँ पनि हेर्न आउनुहुन्छ नि होला होइन. तपाईँ कति साथीहरू त आइसक्नु भएको छ. यही चैनपुरको पेरी फेरीबाट हामीलाई सुन्दै हुनुहुन्छ होला. तपाईँ जहाँ जहाँ रहेर भने यो समय चाहिँ हामी सँगै नै हुनुपर्छ मैले अपेक्षा गर्दछु. भन्दै अब म ढिला गर्दिन, तपाईँकै सम्झना सन्देशतर्फ लाग्नुपर्छ किनभने धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू चाहिँ पठाइरहनु भएको छ. तपाईँले सम्झना सन्देशहरू पठाउँदै गर्दा आफ्ना आफन्तजन इष्टमित्र साथीभाइलाई सम्झिनुहुन्छ. त्यो सँगै तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत सङ्गीत छ भने त्यसलाई पनि तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ. प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउनु भयो भने अवश्य पनि तपाईँको रोजाइका ती सुमधुर गीत संगीतहरू यो बसाइमा राख्नेछु. भन्दै अब म ढिला गर्दिन, साथीहरूको सन्देशतर्फ लाग्न चाहन्छु. शिशिर चञ्चलेले म्यासेज पठाउनु भएको छ. हाई रमा नाना, नमस्ते, म शिशिर चञ्चले पारी पाँच खबरबाट हो. नाना एउटा गीत रोजेको छु, बजाइदिनु ल भन्नुभएको छ. सबै पैसा सकियो रौसीले लिङ्क तल राखिदिएको छु भनेर लेख्नुहुन्छ. बस्ने गीत सबै प्रोग्राम सुनेर बस्नुहुने साथीहरूको लागि अनि आज हिले जात्राको सम्पूर्णमा शुभकामना. सानो हुँदा घरबाट जान नदिँदा पनि बिहानै भागी भागी चैनपुर जात्रा हेर्न गएको पल झल झली याद आएको छ आज भनेर लेख्नु भएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ. हुन्छ, त्यस्तो अब धेरै साथीहरूको यो समयमा त नहोला होइन. पहिला पहिला चाहिँ अब गाउँघरमा अति नै धेरै काम गर्नुपर्छ
गर्ने हुन्थ्यो। आजभोलि त गाउँघरमा काम गर्ने चाप पनि अलिक हटेको छ, किनकि गाउँघरमा बस्ने जनता नै छैनन् अहिले होइन। गाउँघरका प्राय जसो गर्ने सक्ने भनेको चाहिँ यति बेला सहर केन्द्रित भएका छन्। गाउँघरमा चाहिँ त्यही बुढापाका र केटाकेटी मात्रै बस्ने चलन छ। अनि यो हुँदै गर्दाखेरि चाहिँ यो वर्ष दिनको चाडमा चाहिँ रमाइलो गर्न दिनुपर्छ भन्ने अहिले आजभोलिको चाहिँ त्यो पाइन्छ। तर पहिला पहिला चाहिँ कामै गर्नुपर्छ धेरै होइन, अनि त्यसरी चाहिँ दिन फाल्नुहुन्न के नै हुन्छ र भन्ने पनि हुन्थ्यो। त्यो भागाउँदा चाहिँ खासै त्यसरी हिँड्ने समय पनि मिल्थेन, घरबाट पाइन्थेन होइन, हरेक समस्याहरू हुन्थ्यो। त्यही कुराको चाहिँ उहाँले आजको दिनमा चाहिँ झलझल याद आइरहेको छ भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर मिलन घायल मुटुले गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। हिमाल सामलिङ राईले सबैलाई सम्झिनु भएको छ। मुनाकोई ज्यूले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुहुन्छ। दिल्सा राईले हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो, अनि मलाई आज कका केके मुभीको टाइटल सङ बजाइदिनुहोस् ल भन्नुभएको छ। नव बज्ने गीत डियर मित्राले लगायत नाम छुटेका सम्पूर्ण साथीहरूको लागि मिस यू अल नाना जुनिता चामलिङ राईलाई शीघ्र स्वास्थ्य लाभको कामना, आफ्नो ख्याल गर्नुहोला भनेर लेख्नु भएको छ। अनि शान्ति बिसीले मिस यू अल भनेर मेसेज गर्नु भएको छ। शान्तिजीलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ आचल योन्जन, योन्जनजीले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते दिदी, इट्स मी आचल योन्जन फ्रम चैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा जस्ट फर यु एण्ड हस्बेन्ड प्रिन्स पाक्रिन, डियर सम्झना रूमाङसा, अस्मिता लहरुङ एआर, अस्मी सोताङ, राइनी राजकला, प्यारी दिविसा मगर, बहिनी रञ्जना योन्जन, सम्झना योन्जन लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्ने गएर नमस्ते बाई बाई भनेर लेख्नु भएको छ। राइनी राजकलाको मेसेज कम्प्लिटली प्राप्त भएको छैन, धर्मराजजीले कार्यक्रम सुन्दै हुनुहुन्छ, लेख्नुहुन्छ नमस्ते म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने इलामकी बहिनी मुना लम्साल तिमल सिन्हा र फुच्ची कमला गौतम, झापाका संचारकर्मी साथीहरू विजय शेखर भट्टराई र रवि किरणलाई जन्मदिनको शुभकामना, सबैमा शुभदिन भनेर लेख्नु भएको छ। ओके ढकाल धर्मराजीलाई मेसेजको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। यति बेला हामीलाई मेसेज पठाउनुहुने राइनी राजकलाको मेसेज कम्प्लिटली प्राप्त भएको छ। उहाँले लेख्नुहुन्छ हेलो सेवाकी नाना, म पनि आएँ है सिसुवाबाट, आज मलाई लामो समयपछि गीत रोजेको छु, बजाइदिनु न है नाना, तीज गीत आइनामा यो तिजैमा विष्णुमाझीको भन्नुभएको छ। मिस यू डियर सुजन राई, सुरज राई तुम्था, त्यसै गरेर प्यारी माया मदन तामाङ, चामलिङ निर्मला राई, भाइ मौसम लिम्बू, त्यसै गरेर साथी दीपक सञ्जौरी, लाफा आशिष बराल मगर, डियर राजा सुजन थापा, त्यसै गरेर लेख्नु भएको छ हिरो विक्रम शंकर, आकाश राई, आशिष नयन बस्नेत, वरूण चन्चानी राई, मुटु दिल्सा राई, मायलु युनिसा तामाङ, त्यसै गरेर लेख्नु भएको छ महिला भाइ शिशिर चञ्चले, राजविरही काइला, प्यारी बुनु रिमा थामे, आचल योञ्जन, रोमन मोक्तान तामाङ, चन्द्रकला सरी चञ्चले टिकाराम, मीडिया प्रेमी परदेशी कान्छो एण्ड अल फ्रेन्ड्सलाई मिस यू भनेर मेसेज पठाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दिलु रुम्बाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, मि दिलु रुम्बाङसा फ्रम सभा पोखरी ज्यामिरे, म पनि मजाले प्रोग्राम सुन्दैछु, अनि तपाईँहरूकोतिर मौसम कस्तो छ भन्नुभएको छ। मौसम एकदमै राम्रो छ, बिहान मजाले घाम लाग्यो र अहिले भर्खरै चाहिँ हल्का फिस पानी पनि पर्यो, केही फेरि मौसम शीतल पनि छ। आज त अब यो रोपाई जात्राको दिनमा प्राय पानी पर्छ होइन, पानी पर्छ कि जस्तो पनि लाग्दैछ, किनकि अघि नै पानी हल्का फिस फिसाइसकेको छ। यता हाम्रोतिर त मजाले घाम लागिरहेको छ है, त्यो जिल्लातिर हुनुहुन्छ, बाबालाई कार्य सफलताको शुभकामना, साथमा मिठो माया सम्झना टेक केयर भन्नुभएको छ। अपकमिङ सङ जस्ट फर यु एण्ड प्यारो मान्छे उज्जवल राई, त्यसै गरेर प्यारी भदैनी सम्झना रुम्बाङस, ज्वाइँ सन्देश कुलुङ राई, त्यसै गरेर भदै हिमाल याम्फो, हिमाल चामलुङ राई, माया बिनु बिनी दत्ता शंकर, क्युटी दिल्सा राई, मायलु मनकुमारी कान्छे कुलुङ, मुटु चन्द्र माया तामाङ, त्यसै गरेर बेस्टी प्रतिमा वाला खाम, प्यारी सोनिजा कुलुङ, डियर हरु रञ्जना बाहेङ राई, मीडिया प्रेमी निमु शेर्पा, सानो माया शेर्पा, प्रेमु शेर्पा, सुशीला विश्वकर्मा, पूर्वेली खुशी ममता पोया, प्रतीक्षा थुलुङ राई, सपना शंकर, अनि मेरो घर फ्यामिलीमा पनि मिठो माया सम्झना, हेभ अ गुड डे अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। ओके दिलुजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाईमा अब भने तपाईँको निम्ति एउटा गीत राख्छु, साथीले रोजाईमा पार्नुभएको यो गीत हो, सबै पैसा सक्यो रोसी लेभलको गीतलाई चाहिँ आज शिशिर सञ्चालीले रोजाईमा पार्नुभएको छ। सो यो समुद्र गीत यति बेला तपाईँको निम्ति राख्छु, कार्यक्रम सुन्दै रहनुहोस्।

स्वर्ग जाने बाटो भुले अनि यतै फर्के सिधै खान्छु म त तिमी हान्दै गर फर्के चोर ठुलो भएको चोरलाई रङ्गे हात पक्रे सिधा बोल्दा नपच्नेलाई मुख तरि काटे गर्न पनि कति गरे होला लामो डाहा केन छर यसले मुला भन्थिस् नि देख्न पर्छ कपडा मेरो गए पनि जहाँ पेट दुख्छ काठा मेरो आँखा भेर होला बेचामा मेरो पाले परलाई मल बनाउँछु म तपन तेरो पैसा भए कति धन कमाउँछु म तेरो कमण्डलाई नाश अहम कम गराउँछु म तैले दुःख पाएको देख्न पाए त झन् रमाउँछु म।

हजुर, यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे साथीले रोजाईमा पार्नु भएको थियो। शिशिर चञ्चलेको रोजाईमा परेको यो गीत तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बिर्सेको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्न सक्नुहुन्छ। सजिलोको लागि तपाईँले हाम्रो पात्र मोबाइल एप्लिकेशन, नेपाली पात्र मोबाइल एप्लिकेशन र अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट सुन्न सक्नुहुन्छ। अझ सजिलोको लागि तपाईँ यदि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुकमा चाहिँ हामी प्रत्यक्ष रूपमा लाइभमा छौं। रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभबाट हामीलाई सुन्न सक्नुहुन्छ। र तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अब पनि मैले फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशहरूलाई वाचन गर्नुपर्छ, किनकि यो बसाइमा धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाउँदै हुनुहुन्छ। सो ढिला गर्दिन, अब बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, यति बेला हामीलाई म्यासेज पठाउनु भएको छ राई कुमार जङ याखाले, मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर सबिना मोक्तानले पनि सबैलाई सम्झना भनेर म्यासेज पठाउनु भएको छ। अर्को साथी हुनुहुन्छ मिडिया प्रेमी निमल शेर्पा, उहाँले लेख्नुहुन्छ हेलो गुड मर्निङ नमस्कार दिदी, म पाँच सबना चुङखुरङबाट निमल शेर्पा हो। चैनपुरसम्मको यात्रामा भएको कारणले कसैको नाम लिन सकिन, मिस यु अल मार्फेन सोके बाई बाई भनेर लेख्नु भएको छ। ओके, ल तपाईँलाई चैनपुरमा वेलकम छ। सम्भवतः तपाईँ जात्रा हेर्नकै आउँदै हुनुहुन्छ होला होइन। अनि अर्को साथी तीर्थ राई हुनुहुन्छ, उहाँले नमस्ते रमा नाना खानपारी छ तल्लो पाङ्ठाबाट, तीर्थ राई हो, म पनि कार्यक्रम सुन्दै गरेको जानकारी गराउँदै बस्ने गीत डेडिकेट गर्नुपर्दा सरसुरज राई तुम्सा जमुना कान्छी, त्यसै गरेर रिमा थामी, मीडिया प्रेमी निमु शेर्पा, सपना तामाङ मोक्तान, मीडिया प्रेमी राई अनिसा, बहिनी चन्द्रमाया तामाङ, भूमिका राई, सोनिम शेर्पा, रञ्जना बाहिङ राई, रंजित राई, योगिनी निहाङ लिम्बू, राई सफलायो, सानुमाया शेर्पा, राज घले मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भनेर लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। प्रतिमा स्पर्शीले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। अर्को साथी शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार एन्ड सांगीतिक अभिवादन, म पर हिलिहाङ साथ घरबै हाल फेडिङ चार डब्लुबाट शुक्रराज सोसाइटी निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइहरूलाई सम्झिनु पर्दा नाम यस प्रकार छ भनेर लेख्नुहुन्छ जीवन सहयात्री कमला रसाईली, प्रेमकला आचार्य, डेकेन्द्र सम्भाम्पे, अरूणा सम्भाम्पे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमे लिम्बू, सञ्चमाया केरूङ, ताराशंकर, विनिता दाहाल सुवेदी, त्यसै गरेर मनमाया तिमसिना, रामकृष्ण एकलिया त्रिपा, सरेश स्वर्णिम राई अनि मुना खड्का, त्यसै गरेर सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तवराई, कविता गतानी, धन गजमेर, हर्पल रोस्नी, त्यसै गरेर सरस्वता पोखरेल, राज घले मगर, प्याकुली गीता लिम्बू अनि त्यसै गरेर लेख्नु भएको छ दिलु याम्फुल राई, हरिमाया अस्ति सरी लेख्नुहुन्छ, हरिमाया समलागाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, देवेन किशोर रञ्जन, त्यसै गरेर भीमनाथ मिश्र दाई अनि त्यसै गरेर खड्ग शंकर मामा लगायत एकदमै धेरै भन्दा पनि धेरै साथीहरूको नाम लेख्नु भएको छ। अघि शुक्रराज्यलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सपना तामाङ मोक्तानले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच सपनाजी मेसेजको निम्ति। तपाईँलाई कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु अनि तपाईँकै रोजाईका गीत संगीतहरू तपाईँलाई नै सुनाइरहेकी छु। अब भने अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्ने बेला भइसकेको छ। साथीले रोजाईमा पार्नु भएको यो अर्को सुमधुर गीत यति बेला तपाईँको निम्ति राख्छु। कार्यक्रम सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
7: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने,
6: लाखे सल्लाह दिएको के प्वाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
10: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है,
11: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
12: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
13: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
13: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
14: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
15: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

All right, welcome back after third commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेक विषयको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ. अनि त्यसै गरेर हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्रो अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट पनि तपाईँले हामीलाई यति बेला संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ. आशा गर्छ यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ. अब पालो तपाईँका सम्झना सन्देशहरू वाचन गर्ने हो, किनकि धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ. त्यो ढिला नगरिकन म अब बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु. हजुर, यति बेला लक्ष्मण मगरले मेसेज पठाउनु भएको छ र लक्ष्मणजीले लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार हजुर, रमा मेसकी चकबर, अनि कस्तो छ मौसम आजको? भन्नुभयो मौसम ठिकै छ, अघि बिहान घाम लागेको थियो, अहिले पनि हल्का हल्का घाम नै छ होइन. अनि म चाहिँ तिनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखे बासोई धनकुटा हाल मलेसियाबाट. मेरा साथीहरू गीता मगर, देव बासकोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मीडिया प्रेमी निर्मला वनिम, सुस्मिता राई, बिमला मगर, सपना शंकर, गीता लिम्बु, त्यसै गरेर लेख्नु भएको छ भूमिका राई, राजघले मगर, मीडिया प्रेमी निमु शेर्पा, सम्झना बराइली, माया राई, लिम्बुनी साझा, त्यसै गरेर मनिषा घरती मगर, अनि लेख्नु भएको छ उहाँले दिलु सानु याम्फो, मम्मी बाबाको प्यारी छोरी माया बन्त बराई, किराती अञ्जना, टीकाराम सुनवार, नानु सरगम भोजपुरी, कमल श्रेष्ठ, रीता राई रोदन लगायत सम्पूर्णको लागि भनेर धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ. सो थ्याङ्क यू सो मच मेसेजको लागि लक्ष्मणजीलाई. अर्को साथी शुक्रराज याखा हुनुहुन्छ, हेलो हाई मर्निङ रमा, इट्स मे शंखुवा सभा खराङ हात्तीसुडी हाल चिचिलाबाट शुक्रराज याखा हो. मलाई माया तिमीसँगै प्रताप दास प्रवीणा अधिकारीको सङ बजाइदिनु ल भन्नुभएको रहेछ. सङ सुनाउनु पर्दा सोनिका याम्फो, गरिमा श्रेष्ठ, त्यसै गरेर करिश्मा श्रेष्ठ, अनि पवित्र राई, अञ्जिता मल्ल भनेर लेख्नु भएको छ, अनि त्यसै गरेर सविता शेर्पा, अनि त्यसै गरेर अल माई फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्दै बाई बाई भन्नुभएको छ. डोमा शेर्पा हुनुहुन्छ, डोमाजीले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ. सो थ्याङ्क यू सो मच तपाईँलाई. कुलुङ नरजितले नमस्कार दी हजुर, म पनि सुन्दैछु है, के छ तपाईँको खबर? अनि शङ्खुवा सभातिर अहिले जात्राको चहल पहल भइरहेछ होला भन्नुभयो. पक्कै पनि बाहिर जात्राको चहल पहल छ, जात्रा निकालिसकेको अवस्था जस्तो लागेको थियो होइन. अनि मलाई मिल्छ भने दिलमा छाउँ छ भन्ने सङ्ग बजाइदिनु न ल भनेर लेख्नु भएको रहेछ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि नरजितजी. अर्को मित्र हुनुहुन्छ राई कुमार जङ याखा, उहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ. किशोर कोही राईले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनुहुन्छ. एल्सना कुलुङ राईले हेलो क्युटाना सेवा, मी एल्सना कुलुङ राई भोजपुरबाट सुन्दैछु भनेर लेख्नु भएको छ. ओके, तपाईँलाई थ्याङ्क यू सो मच मेसेजको लागि. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ र अब भने कार्यक्रममा ढिला नगरिकन तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु. साथीको रोजाइमा परेको यो गीत सुन्दै रहनुहोस्.

हजुर आइन आमा यो तेजमा विष्णु बाजीको आवाजमा सजिएको यो निकै नै मिठो तेज विशेष गीतलाई साथीले रोजाइमा पार्नुभयो, तसर्थ मैले तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ लेख बिर्सेको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर हाम्रो अफिसियल वेबसाइटबाट सुनिरहनु भएको छ। हाम्रो पात्र मोबाइल एप्लिकेशन नेपाली पात्र अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। हाम्रो विशेष गरी रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। अब पनि म ढिला गर्दिन, बाँकी रहेका साथीहरूको सम्झना सन्देशहरू धेरै छन्, बाँकी सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई अभागी जिन्दगीजीले लेख्नु भएको छ, हेलो नाना सेवा के हजुर, के छ हजुरको खबर, आज पनि आए है, घर माङ्तेवा हाल धारणबाट हो, किराती अर्पण कुलुङ हो, अनि संगरोजीको सुप ले गरिदिनु ल भन्नुभएको छ। सुशान्त केसीको लेख्नु भएको छ, साथ सयमा तिम्रो भन्ने सङ हो भन्नुभएको छ। अनि साथीहरू मुटुराइनी सुदीक्षा कुलुङ, छोरी आरुषी कुलुङ, त्यसै गरेर विपस कुलुङ पृथक, हरपल रोशनी, मायाको चिनो, दिल्सा राई, अलिसा लिम्बू, मीडिया प्रेमी राई, अनिसा राई, सफल आयोस, राज घलेमगर, कुमार प्रजा, रिमा थामी, गगन तेरथुमे, त्यसै गरेर माधव ढुङ्गेल, मनको साथी जीवन कार्की, जीवन फाविन, अनि त्यसै गरेर दाई राजेश कुलुङ, बहिनी मनिता कुलुङ भन्नुभएको छ, सरोज छेत्री, वरूण चञ्चली राई, मनकुमारी कान्छे कुलुङ लगायत।

एन्ड टु अल माई फ्रेन्ड्स इन्जो दिस सङ थ्याङ्क यू भन्नुभएको छ। मन कुमारी कान्छी गुलुङले मिस यु अल भनेर लेख्नुहुन्छ। त्यसै गरेर अस्मि सोताङले हेलो हाई सेवा सिस्टर विथ मी अस्मि सोताङ खानपारीबाट हो। फ्रेन्ड्स मिस गर्नुपर्दा हजुरलाई मिठो सम्झना छोरी इच्छा लिम्बू त्यसै गरेर मुटु सानस पसिका किराती प्यारी सोनिम शेर्पा क्युटी दिल्सा राई त्यसै गरेर क्युटी मुना घिसिङ मायालु सुनिता कुलुङ त्यसै गरेर प्यारी सुमिता लिम्बुखिम दादा माधव टुङ्गेल त्यसै गरेर राजविरही गाइना लिम्बु विजय मित्र सुरज राई तुम्सा सम्दिनी सरस्वता पोखरेल छेत्री अनि भाइ शिशिर सञ्चले कृष्ण तामाङ आशिष नयन बस्नेत सुस्मिता नासरिङ सानुमाया शेर्पा मीडिया प्रेमी निमु शेर्पा दादाहरू जनक रजारी मगर लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ। आज मलाई बद्री सापकोटा र कमला रिग्मीको आवाजमा रहेको तीज भाका हाँसेर जिउने हो अब त भन्ने भाका मिल्छ भने बजाइदिनुहोस्। हेलो हजुर नमस्कार, म तिन्जुरो मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो भनेर लेख्नु भएको छ। अनि साथीहरू सम्झनु पर्दा देव बास्कोटा, मनोज भुजेल, सुसिया रते लिम्बु, लोकेन थोक्लेन लिम्बु, राजन खतिवड़ा, चित्र योगी अनि कार्की सुशीला सरला राई लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। टीकाराम सुनवारले दर्शन नमस्कार, म टीकाराम सुनवार तिन्जुरे मीडिया ग्रुपको सदस्य रामेछाप घरबै हाल काठमाडौँबाट कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कन्दङमा मीडिया प्रेमी निर्मला वनिम, जीवन सुब्बा त्यसै गरेर भूमिका राई, पलपल अपेक्षा सेन, लक्ष्मण मगर, राज घले मगर, समर्पित सुनवार भन्नुभएको छ, रमला साम्पाङ राई, रामलाल सुमन, घाइल अभिरमान सुनवार, देवबासकोटा, रुबिना थामी, प्रेमकला आचार्य, कमला मुखिया लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। लीला माया श्रेष्ठ हुनुहुन्छ। लीला मायाजीले हेलो सिस मी लीला माया श्रेष्ठ पाँच खबरबाट सुन्दैछु, मिस यू अल भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच लीला मायाजी। नम्रता शेर्पाले पनि मिस यू अल भनेर लेख्नुभयो। ईश्वरी मेवहाङ राईले हेलो नमस्ते, म ईश्वरी मेवहाङ राई फ्रम भोजपुर, मिस यू अस्मिता राई नखोक, सुमिका मेवहाङ राई, मेवहाङले युनिसा लाङसभा, कृष्ण राई, आइसिका कुलुङ त्यसै गरेर आर्या कुलुङ त्यसै गरेर आर्सिका मेवहाङ अनि युसाहाङ लिम्बु, सुरज राई तुम्सा, पवित्र राई, वरुण चञ्चले राई, अनुजा तामाङ गुरूङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। कृष्ण तामाङले मिस यू अल एण्ड गेट विल सन जुनिता चामलिङ मामुलाई भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ मीडिया प्रेमी राई अनिसा, उहाँले नमस्ते मे भोजबाट, मीडिया प्रेमी राई अनिसा हो, अपकमिङ सङ डेडिकेट टु माई फ्रेन्ड्स चामलिङ नकोल, अर्जुन याखा, त्यसै गरेर दाई राई पिके भन्नुभएको छ, रामकुमार लिम्बु, डियर मोटु इस्मी राई, त्यसै गरेर तीर्थ राई, रिमा थामी, सत्यकला इसरा, बसन्त श्रेष्ठ, सुरज राई तुम्सा, अमन माङबु लिम्बु, त्यसै गरेर सुजन कार्की, दुर्गा कटवाल लगायत सम्पूर्णको लागि भन्ने धेरै साथीहरूको नाम लेख्नु भएको छ। अनि रोनिसा राईले मिस यू अल भन्नुहुन्छ। धर्मराजले पनि नमस्ते, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई पवन परिवार र लक्ष्मी नेपालीले गाउनु भएको बर्खा लाग्यो बर्खा लाग्यो बाढी पहिरो बोलको गीत बजाइदिनुहोस् ल भन्ने भएको छ। यस गीत मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिँदै शुभ दिन भन्न चाहन्छु। भोटे कोसीको बाढीमा परि ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना, बेपत्ता परिवारहरूको खोजी कार्य तथा पीड़ितहरूलाई उचित राहत क्षतिपूर्तिको व्यवस्था चाँडो होस् भन्ने कामना गर्नुभएको छ। सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवार हो, मि सृजना तामाङ हो, सुरबाट हो, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स इन जस्ट फर यू भन्नु भएको छ। त्यसै गरेर सपना शंकरले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनुहुन्छ। देवन किशोर अञ्जनले यदि अरूको खुशी लुटेर आफू रमाउन खोज्नुहुन्छ भने त्यो त केवल क्षणिक मात्र हुनेछ, किनकि एकछिनको खुशीले जिन्दगी भरपर छुटाउनु पर्दछ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवन किशोर अञ्जन दोहा कतार भनेर लेख्नु भएको छ। धन्यवाद तपाईँलाई। कमला वनेमले पनि हामीलाई सुन्दै हुनुहुन्छ, ताप्लेजनगरमै हाल कोविडबाट मेसेज पठाउनुभयो। निर्मलाजीले पनि सबैलाई सम्झिनु भएको छ। नुमा छाले पनि मिसु सन्तोष काफेलाई भन्नुभएको छ। विनिता दाहाल सुवेदीले पनि हामीलाई सुनिरहनु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धनकुटाबाट हुनुहुँदो रहेछ विनोद लजालुले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना गर्नुभएको छ काठमाडौँबाट। अनि त्यसै गरेर सोनिम शेर्पाले सबैलाई सम्झिनुभयो, सुनिता कुलुङले पनि कार्यक्रम सुनिरहनु भएको छ, धेरै धेरै धन्यवाद छ। अरुण नदी खत्रीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ। अब चाहिँ मैले सुटिनुपर्छ, मैले अन्तिममा केही साथीहरूको म्यासेज सुत्तले वाचन गर्न पाइन, समयले नेटवर्क काटिसकेको छ। सोही तिनजनासम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद भन्दै आजको यो कार्यक्रमबाट सुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

गर्ने भारत र चिनिया टोली उद्धारमा 498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्क विहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जिल्ला विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसरी सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोशी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी, डाँडागाउँ, हाकुट, ठूलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागडुंगा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णभीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढ़ीले 4 घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन

0: भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: श्री डाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहु, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेको छ। तोलाको 4,780 रूपियाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रूपियाँ थियो। अब विदेशको खबर, भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभयो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीन मुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर, सेभिया विरूद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाकोलाई जित दिलाउन एलेक्स बाइनाले 2 र एडेमोला लुकम्यानले 1 गोल गरेका छन्। सोभियाका लागि मुगियल सियराले 1 गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एटलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सियराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एटलेटिकोले 3 खेलबाट

आतंक जोड़ेको छ। पहिलो हार बेहोरेको सेभियस समान खेलबाट 6 अंकका साथ पाँचौं स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनुको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एटलेटिको स्पेनिस लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह बेगर के क्वाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
5: के साह्रो हो त चाहिँ बजार जान्छु भन्थ्यो

0: एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
0: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
0: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट पाइन्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 98165448।
0: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
2: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339664 सम्पर्क राख्नुहोस्। दृष्टि, स्वास्थ्य, आँखा, सुन्दर संसार।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु, जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन। सम्पर्क नम्बर 029575292। फोन नम्बर 98423045019।
8: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
9: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ, सङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: छ।
1: माथिल्लो त्रिशुली थिरी एको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षा कर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
2: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो। दुईवटा वैकल्पिक बाटोबाट गाडी चल्न सक्ने गल्छी स्याप्रुवेसी सड़क दुई हप्ताभित्र खुलाउने गरी तयारी।
1: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
2: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामी छानीले एक महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ पाँच

0: से बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
0: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज आइतबार 5 औं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ। सम्पर्क विहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्रतत्र छाडेका शवको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले,
7: केन्द्रबाट त आए छैन, अब त्यो स्वच्छहरूबाट चाहिँ अलिअलि आइरहेछ खानेकुरोहरू, संघबाट अलिक त्यहाँबाट केही पनि आए छैन। अहिले हामीले कसो भने विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन। पालिका प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
6: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू? अहिले
7: हाम्रो टोलीमा लगभग होला तपाईँको 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्न सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
6: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक
8: आरोग्यहीन बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
7: अभिभावक घुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छ, होइन बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको छ। बुवा आमा नभएकोलाई त हामीले नै ह्यान्डल गर्नुपर्ने हुन्छ। हामी बुवा आमा भएर पनि के होइन, तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठा भाडा तिनीहरूले तपाईँको महिनामा 20-25 हजार भन्छ। त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी बसिरहेको छौँ हेल्लो घम्बोमा, अब त्यही खायो समाजमा त्यतिकै बसिरहेको।
8: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
7: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा किसर एउटा लगाएर हामी एउटा चप्पल पनि नगर नाङ्गै खुटो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 9-10 दिन जति पुग्छ। धेरैजना हजार हजारजना मान्छेले खानु हो, त्यो 150-200 बोरोले केही पनि पुग्दैन होइन।
6: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष यमनाथ आचार्य बताउनुहुन्छ।
9: अब हामी सधैँ पर निर्भर मात्र भएर हुँदैन होइन, त्यहाँ बिजुलीका चिज चाहिँ तत्काल त्यहाँ वितरण गर्नु पर्यो होइन। बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन। फेरि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्नु पर्यो, छिटो भन्दा छिटो बाटो खुलाउनु पर्यो। पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन, 5-7 दिनलाई पुग्ने आएको छ। वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ कि त्यहाँ वरिपरि जाने अवस्था छैन होइन। सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन। यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ, विदेशीको पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन। राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, केटापट्टि गरिदिनु पर्यो।
8: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
9: समन्वय उहाँहरू आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अवरात खटिरहेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ, नपाए पनि ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटा खाए पनि हामी काम गर्छौँ। तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
8: बाल बालिकाको अवस्था
9: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जन संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्नु पर्यो भन्ने छलफल गरेका छु हेडसरसँग पनि, त्यही अनुसार लाग्छ।
6: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40-45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल
0: फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556493333 4935555।
15: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
16: पैसामा छ शक्ति, पैसामा छ सहारा।
15: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
16: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
15: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
16: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा।
16: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
17: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो। पोहाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
18: बाँकी खबर, पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाडौँ बाई रोड 9 पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री, खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाडौँ ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाई छ। मुख्य विकल्पमा हेटौड़ाको सड़क प्रयोग हुनेछ।
17: धादिङको गल्छी र रसुवाको स्याफ्रुवेसी सड़क खण्ड 2 संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड़ने कोल्पुखोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको फ्लोका कारण
6: पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
18: रसुवाबाड़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावना बारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जैसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
6: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपो स्यातपो दो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दी खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
18: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरूङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरूङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
6: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्रीसहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार तिरुवनन्तराष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थित रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ी बारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6660, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
4: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभयो। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
5: सड़क विस्तार, बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
6: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ। कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इज भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ। गभर्मेन्ट मिलले पनि अलिकति सब्सिडी त छैछ इटसेल्फ गाडीमा, बेटरै भन्छु।
7: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजेल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ, किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो। किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ, अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन। कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटी, एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडी भन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
8: नमस्ते, म सुमन तान्द्राकार। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि। इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेको छ, अहिले पनि सकेको छैन, त्यही हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ। लाइन बस्नु पर्ने पेट्रोलमा, पेट्रोल लागि हाकार मचिने घरमा गाडी थम्काउनु पर्ने, त्यही हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
9: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफ सर ब्रिलियन ब्रान्डबाट हो। डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर 25 किलोमिटर गाडी चलिरहेको छ, डिजलको भाउ हेर्नु सर 200 रुपियाँ पर लिटर छ। दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ। यो हाम्रो इभी भनेको तपाईँको 700 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फ्युल चार्ज हुन्छ। यो भने तपाईँको 300 एभरेज दिन्छ, कहाँ 8 हजार फ्युलमा कहाँ 700।
10: म चाहिँ शेखर गजुरेल। आर्थिक रूपमा अब एउटा हामीले ट्याक्की निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि, 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै झन्डै डिजल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ। जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या, 10 लाखमा त 10 करोड बचायो। त्यो त उसले सेभिङ मात्रै भयो, सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ। 2 महिनामा गाडी छिर्ने हो, त्यही 15-20 हजारको खर्च आउने हो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इक्वेडरले एलिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो।
5: नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिता भरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्।
4: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो। यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीको आज 5औं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
4: माथिल्लो तिर्चुली 3A जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, प्वाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
5: कृष्ण भीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, 2 वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने। बल्सिसा प्रवेशी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी।
4: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
5: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको 4 विधाका मनोनयन सार्वजनिक।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल हर तपाई सँगै
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमी नै भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
4: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
6: मनोकामना सुनचाँदी पसल
7: चैनपुर छत्री चोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44, 98-15-38-77-75
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9862-33-964 सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
9: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ
10: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
9: औ लु समस्याको समाधान भनेकै म हो
11: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
10: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
11: लु अब त्यहीँबाट जाने
9: लाखे सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
12: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852-51-094 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ
0: We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9� 5 7 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9
12: संखुवा सभा
14: लै लै माया लै काटी माकुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी
15: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन रेडियो

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह दिएको के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

Quiero que lo hagas, pero ya.

सात बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। त्रिशुली नदीको बाढ़ीले धादिङमा चारवटा घर र झोलुङ्गे पुल बगायो। माथिल्लो त्रिशुली तिनैको क्राउन हेड भेटियो, उद्धार टोली भित्र प्रवेश। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै। र दोस्रो पटक एसिया कपमा छनौट हुने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुग्यो। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन अलएफएम नेपाली रेडियो र नेपाली पात्र मोबाइल एप्लिकेशनबाट केही साथ सुन्न सकिन्छ भने अझ सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। जिल्ला भलिबल संघ संखुवा सभाको अध्यक्षमा मेदिनी घिमिरी सर्वसम्मत चयन हुनुभएको छ। हिजो सदरमुकाम खादबारीमा भएको 10 औं जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। भलिबल संघको अधिवेशनबाट संघको उपाध्यक्षमा सुमन श्रेष्ठ र रविन लो, सचिवमा तीर्थराज पन्त तथा कोषाध्यक्षमा विष्णु श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा जापान राई, मणि सुन्दर राई, शान्त राई, विवश श्रेष्ठ, दिवस श्रेष्ठ, बिन्दा मोक्तान, आसिम राई, सुनिल लिङथेप र प्रवीणा तामाङ चयन भएका छन्। अधिवेशनबाट प्रदेश प्रतिनिधिमा विनोद राई र सुरेन्द्र गिरी तथा केन्द्रीय

प्रतिनिधिमा मेदिनी घिमिरे सर्वसम्मत चयन भएका छन्। नवनिर्मित कार्य समितिले जिल्लामा भलिबल खेलको विकास, खेलाड़ी उत्पादन तथा प्रतियोगितालाई थप व्यवस्थित बनाउने जिम्मेवारी पाएको छ। संखुवा सभामा भलिबल लोकप्रिय खेलका रूपमा रहेको र जिल्लाका विभिन्न स्थानीय तहमा नियमित रूपमा प्रतियोगिता तथा खेलकुद गतिविधि हुँदै आएका छन्। नवनिर्वाचित अध्यक्ष मेदिनी घिमिरेले नयाँ नेतृत्व चयनसँगै जिल्लामा भलिबल खेलको संस्थागत विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। भलिबल खेलमा संखुवा सभाले प्राप्त गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय उपलब्धिलाई कायम राख्दै थप उपलब्धि सहित भलिबल खेल र खेलाड़ीको व्यावसायीकरणमा जोड़ दिने उहाँको भनाई छ। भोटेकोसी हुँदै आज बिहान आएको बाढ़ीले धादिङमा चारवटा घर र चरौदीको झोलुङ्गे फूल बगाएको छ। यस्तै अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका चार चिरौदीमा त्रिशुली नदीमा आएको बाढ़ीले चारवटा घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँका थप चार पाँचवटा घर जोखिममा परेका छन्। त्यस्तै गोर्खाको घ्यालचोक र धादिङको चरौदी जोड़ने झोलुङ्गे पुल पनि त्रिशुली नदीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेको सीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। नेपाली सेनाले माथिल्लो त्रिशुली तीन ए जलविद्युत आयोजनाको क्राउन हेड फेला पारेको छ। विगत तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो सुरुङको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायत सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उदार अनुरोध पोर्टल सञ्चालनका लागि कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य ब्याङ्कका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाई छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बाँच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेको सिबादीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि पौने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको बताउनुभयो। सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ। खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ। हाम्रो क्षमताले भ्याइन भने
अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्दछ, उहाँले भन्नुभयो। प्रवक्ता चालिसेले पीड़ितलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकालाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितसम्म तत्काल राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेका समयमा बाढ़ीबाट पीड़ित हुन पुगेको बताउँदै तिनको पनि खोजी र सुरक्षाका लागि ध्यान दिनुपर्ने जोड़ दिनुभयो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरान बीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव झनै बढ़ाउने नीति लिएको छ। वाशिङटनले इरानसँग व्यापार र आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कार्यवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाव दिनुरहेको विश्लेषकहरूको भनाइ छ। युद्ध शुरू भएको छ महिना भइसक्दा पनि कुनै पनि पक्ष पछि नहट्ने संकेत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार जस्ता क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः शुरू गराउन कूटनीतिक प्रयास जारी राखेका छन्। र अन्त्यमा खेल खबर। एक वर्ष अघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः मलेसिया कपमा पुग्ने लक्ष्यको साथ नेपाली टोली एसएससी पुरूष प्रिमियर कपको नयाँ यात्रामा छ। मलेसियामा आइतबारदेखि शुरू भएको प्रतियोगितामा फेरिएको नेतृत्व र नयाँ अनुहारका साथ मैदान उत्रिन लागेको नेपालले सोमबार आफ्नो पहिलो खेलमा बहराइनको सामना गर्नेछ। सन् 2023 नेपालमै भएको प्रिमियर कपको फाइनल रोमाञ्चक बनेको थियो। वर्षाका कारण पहिलो दिन सम्पन्न हुन नसकेको फाइनल खेल भोलिपल्ट सकिएको थियो, जहाँ नेपालले चिरपरिचित प्रतिद्वन्दी युएईलाई हराएर उपाधि जितेको थियो। उपाधि मात्र नभएर नेपालले पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको थियो, जहाँ नेपालले भारत र पाकिस्तान जस्ता टोलीसँग खेलेको थियो। यसपटक पनि नेपाली टोली प्रिमियर कपको उपाधि जितेर दोस्रो पटक एसिया कपमा पुग्ने लक्ष्यका साथ मलेसिया पुगेको छ। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। त्रिशुली नदीको बाढ़ीले धादिङमा चारवटा घर र झुलुङ्गे पुल बगायो। माथिल्लो त्रिशुली 3-1 क्राउन हेड भेटियो, उदार टोली भित्र प्रवेश। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै। र दोस्रो पटक एसिया कपमा छनौट हुने लक्ष्य साथ नेपाली टोली मलेसिया पुग्यो। हस्त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9855547141।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
4: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069772।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861143460।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ जुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने,
6: लाख सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
10: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
11: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखे सल्लाह लिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 फट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बात, हाड जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 0 पोइन्ट 1300 लाइन, सम्पर्क नम्बर 029 570 1292, फोन नम्बर 98 4 23 45 19।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174।

0: त्यहीँबाट जाने
1: लखै सल्लै दिएको के पाक बोले कुन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरु ल्याएको रेडियो छ लु सुनौँ त
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
3: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
4: होइन के साह्र हो तपाईँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त
3: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
4: हे लाठी यति कुरामा टेन्सन लिनुहुन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
3: धन्यवाद दादा म अहिले नै गइहाले
4: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841506000
3: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440
4: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069760

क्षति पारिबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षतिज पारिबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षतिज पारिबाट, यादहरू कति कति क्षतिज पारिबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षतिज पारिबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षतिज पारीको व्यवसाय मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पुग्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका थालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको

0: पालिका चार देवढुङ्गा सङ्खुवा सभा
1: जीवन फरेन सभा पोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया
0: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा
1: निशान युङहाङ माङ्सेबुङ गाउँपालिका तीन इलाम
0: ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट सङ्खुवा सभा
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया
0: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे सङ्खुवा सभा
1: राज राई चैनपुर नगरपालिका दस लेवारी सङ्खुवा सभा हाल काठमाडौँ
0: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
1: सुजन कुलुङ राई सिनिचोङ एक बैसिन्दा सङ्खुवा सभा हाल कतार
0: जनिता चामलिङ राई फेडिङ नगरपालिका पाँच सरसिउला केराबारी पाँचथर हाल कुवेत
1: विजय लिम्बु पाँच खपन नगरपालिका एक कुसुवा सङ्खुवा सभा हाल मलेसिया
0: सन्तोष याखा चैनपुर नगरपालिका एघार लोहाकोट सङ्खुवा सभा हाल कुवेत
1: प्रदेशी ललित बल भोजपुर एक भाङराङ भोजपुर हाल साउदी अरब
0: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा हाल कतार
1: नवीन गुरुङ पाँच खपन नगरपालिका नौ सङ्खुवा सभा हाल मलेसिया
0: शुक्रराज याखा चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
1: गजेन्द्र जिमी चैनपुर नगरपालिका एघार लोहाकोट सङ्खुवा सभा
0: सन्तोष काफले सदानन्द नगरपालिका आठ दिङला भोजपुर
1: सुरज राई तुम्सा पोवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
0: र सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा

0: रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, कोहले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना सासङखर, मादी नगर

0: नमस्कार। कार्यक्रम क्षितिज पारीको बर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा भने म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम क्षितिज पारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर तपाईले मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो त्यसै गरेर अलफेम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई यो समय सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुन्दै हुनुहुन्छ। यो कार्यक्रम क्षितिज पारीको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा भने तपाईँकै सम्झना सन्देशहरूलाई हामी राख्नेछौ। जति पनि साथीहरू कार्यक्रममा सुनिरहनु भएको छ कार्यक्रमलाई भने तपाईँले यो कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। फोन गर्नको लागि रेडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23। यो नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। नेपालमा रहनुहुने साथीहरूले हामीलाई सीधा सम्पर्क गर्न सक्नुहुन्छ भने यदि तपाईँ चाहिँ प्रवासमा हुनुहुन्छ अथवा नेपालभन्दा बाहिर हुनुहुन्छ भने चाहिँ तपाईँले हामीलाई चाहिँ व्हाट्सएप मार्फत फोन गर्न सक्नुहुन्छ। व्हाट्सएप नम्बर हो सोही नम्बर 98 40 68 68 23। यो नम्बर तपाईँको लागि खुल्ला छ। सुनिरहनु भएको साथीहरूले अवश्य पनि सहभागिता जनाउनु हुने नै छ भन्ने लागेको छ, किनकि अब तपाईँ प्रवासमा रहँदै गर्दा तपाईँका घरदेशमा रहनुभएका आफन्तजनहरूको खबर खबर के छ कसो छ होइन, उहाँहरूको लागि केही सन्देश छ केही भन्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। अर्थात घरदेशमा रहिरहँदा पनि तपाईँका प्रदेशी आफन्तजन प्रियजनको याद आइरहेको छ, सम्झना आइरहेको छ, उहाँहरूको लागि केही भन्न चाहनुहुन्छ भने यस व्यवसाय मार्फत आफ्नै आवाजबाट तपाईँले उहाँहरूको लागि केही सन्देश राख्न सक्नुहुन्छ भन्दै अब म ढिला गर्दिन यो व्यवसायमा धेरैभन्दा धेरै साथीहरूलाई जोड्नेछु अनि केही सुमधुर नेपाली गीत संगीतहरू पनि तपाईँको लागि सुनाउने नै छ। र आज चाहिँ विशेष गरेर रूपाई जात्रा यानि कि हिले जात्रा हो, सो अवसरमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरू पनि अहिले पनि सञ्चालन भइरहेको छ। चैनपुरमै पनि अहिले एकदमै सांगीतिक साझा भइरहेको छ, यहीँ प्रतिर टोरी खेलमा विशेष कार्यक्रम भइरहेको छ। सम्भवतः फुलेन बेकी आमाको चाहिँ प्रस्तुति सकियो कि जस्तो लागेको छ। र सँगै चाहिँ विशेष गरी अहिले मिलन नेवारले चाहिँ आफ्नो प्रस्तुति दिइरहनु भएको धेरै चाहिँ हेर्न आउने जात्रा हेर्न आउने कलाकारहरूलाई हेर्न आउनेको माहौल उत्तिकै छ, एकदमै धेरै चहल पहल मैले पनि यहाँबाट निहालिरहेकी छु। अब म ढिला गर्दिन, तपाईँ जहाँ रहनुहोस् होइन रमाउनुहोस् रमाउनुहोस् तर हामीलाई पनि समय मिलेसम्म त्यस्तोनिर साथ दिनुहोस्, कार्यक्रममा सहभागिता जनाउनुहोस् यही भन्न चाहन्छु। अब म फोन कलतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? भोजपुर किमालुङबाट चामलिङ निर्मला बोल्नुभयो, के छ तपाईँको खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छ निर्मलाजी। अनि के छ अहिले के गर्दै हुनुहुन्छ, खानपान भइसक्यो यहाँको? बिहे छ भन्नुभयो हो? ओहो, यो भदौ महिनामा पनि बिहे हुन्छ र? ए ला ला, ठिक छ, अब त्यही हो आफ्नो आफ्नो ठाउँ अनुसारको परम्परा पनि हुन सक्छ है। अनि अहिले कता बिहेतिरै हुनुहुन्छ कि कसो कि घरतिरै हुनुहुन्छ? ए भने पछाडि जो तपाईँकै परिवारभित्रको तपाईँकै परिवारमा लगभग बिहे छ भनौ न होइन? ए ला ला, ठिक छ, हुन्छ। अब यो होइन अब घरमै तपाईँको कार्यक्रम छ, त्यो भइरहँदा त तपाईँ पक्कै पनि व्यस्त हुनुपर्ने हो, तर पनि हामीलाई फोन गर्नु भएको छ, पक्कै पनि यहाँले सुन्दै हुनुहुन्छ पनि होला। ल ठिक छ, खुसी लाग्यो, अब साथी सम्झिनुहोस् न है।
1: साथी सम्झेस भन्दा अगाडि तपाईँ अनि अरू नेसनल इन्टरटेनमा नै गुडलाई भन्न चाहन्छु। अनि विशेष गरी त मेरो प्रवर्तनमा गाउँपालिका ट्याङ्क औलातिर हुनुहुन्छ, घर परिवार विशेष सम्झना चाहन्छु। अनि मेरो केही साथीहरू सम्झन गर्दाखेरि हाम्रो वरुण पञ्चले राई हुनुहुन्छ, शान्ति लिम्बु, उहाँलाई पनि धेरै सम्झना गुड नाइट शुभकामना पनि भन्न चाहन्छु। अनि राई पुङ्ख हुनुहुन्छ, आशिष नयन बस्नेत, अर्पित अम्जान हुनुहुन्छ, अनि त्यस्तो खालि सानो कमला अनि बहिनी सुनिता सुनलाई पनि गुड नाइट शुभकामना पनि भन्न चाहन्छु। हाम्रो नम्रता शेर्पालाई पनि त्यही कामना गर्छु। अनि मन कुमारी कान्छु पनि रामिला कुमार रञ्जना भाइ बहिनी रिमा थामीलाई पनि गुड नाइट शुभकामना पनि फेरि सम्झेको छु भन्न चाहन्छु। अब साथीहरू त धेरै नै हुनुहुन्छ, रञ्जना शङ्कर कोइराला, युनिका तामाङ, मिश्री मनिषा शेर्पा, जस्तो साथीले प्रोग्राम सुन्नु भएको छ छैन, अब धेरै साथीहरूले अब बिर्सिसक्नु भयो, अब त्यही हो मसँग पहिलेको नम्बर पनि छैन, अब सबैलाई भेट्नु त्यसरी पनि समात्नेछु भन्ने छु।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो चामलिङ निर्मला राई भोजको केमालुङबाट हामीलाई फोन गर्नुभयो र सम्पूर्ण सम्पूर्ण साथीहरूलाई सम्झिँदै व्यवसायबाट विदा भइसक्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएप मार्फत जोडिनु भयो, स्वागत गर्छु। हेलो, हजुर, रात्रिकालीन नमस्ते। छ्याफुल्ला बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
2: रोमन मोक्तान तामाङ, यता दुबईदेखि।
0: हजुर, दुबईबाट रोमन मोक्तान तामाङ बोल्दै हुनुहुन्छ, के छ यहाँको खबर? आराम हुनुहुन्छ रोमनजी?
2: मेरो खबर एकदम आराम, खबर ठिकै छ, म पनि आराम गर्दैछु, भर्खर ड्युटीबाट आएर बसेको मात्र।
0: ड्युटी सकाउनु भयो आजलाई? ठिक छ, ठिक छ, खुसी लाग्यो। ठ्याक्कै यो समयमा तपाईँको ड्युटी सकिँदो रहेछ, कार्यक्रम सुन्नलाई चाहिँ तपाईँलाई राम्रै समय मिल्ने रहेछ है। हुन्छ, खुसी लाग्यो, त्यही भएर न यहाँले नियमित जसो सहभागिता जनाउँदै आइरहनु भएको रहेछ, खुसी लाग्यो। अब साथीहरू सम्झिनुहोस् रमनजी।
2: हुन्छ, रात्रिकालीन सन्देश राख्नुभयो फर्स्टमा त हजुरको लागि, अनि रेडियोहरू अल इन्डिया टिमलाई नै गुड नाइट शुभकामना पनि भन्न चाहन्छु।
0: हस्, थ्याङ्क यू सो मच।
2: सुरतिर हुनुहुने घर परिवार धेरै धेरै माया सम्झना भन्न चाहन्छु, अनि केही साथीहरूलाई रात्रिकालीन सन्देश राख्नुभयो त दाई मन्त्री आशा राई हुनुहुन्छ, अनि दाई कुबेली आकाश राई, दाई राजलाई, एसन विराज राई, सुरज राई हुनुहुन्छ, अनि वरुण चञ्चल राई, हिमाई राई, अनि युनिसा तामाङ, सपना तामाङ, कल्पना तामाङ, अनि भूमिका राई, कुची अङ्का राई, अनि चानु कमला, सरस्वती पोखरेल, अनि
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो रोमन मोक्तान तामाङ, हामीलाई मलेसियाबाट सरी दुबईबाट फोन गर्नुभयो र सबै सबैलाई व्यवसायबाट सम्झिँदै विदा भइसक्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, उहाँ पनि वाट्सएपबाट नै जोडिनु भएको छ, स्वागत गर्छु। नमस्ते, हेलो, नमस्ते हजुर।
3: हेलो, नमस्ते, नमस्कार।
0: हजुर, नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? हिमाल सामलिङ राई, सभा पोखरी घर भई हाल मलेसियाबाट हामीलाई फोन गर्दै हुनुहुन्छ। अनि के छ यहाँको खबर, सन्चै हुनुहुन्छ हिमालजी? हजुर, मेरो खबर एकदम ठिक छ, होइन, म मात्रै नभएर हामी रेडियो अरुण होल इन्टायर टिम एकदमै ठिक छ आएको, यता मजाले जात्रा लागेको छ, साथीहरूलाई जात्रा लागेको छ, बाहिर निस्कनु भएको छ, म पनि बन्द कोठामा आज एक्लै छु है। अनि के छ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ हिमालजी?
3: हजुर, सुन्दैछु भन्दा नि अहिले भर्खर म बाहिरबाट आएको थिएँ, अनि आइरहेको रहेछ प्रोग्राम, अनि प्रत्येक फोन ट्राई गरेको, फोन पनि लागिहाल्यो,
0: ल हुन्छ, जेऊ हामीलाई सम्झिनु भएको छ त्यही नै ठुलो कुरो हो। हुन्छ, अब साथीहरू सम्झिनु हिमालजी, अनि हामी छुटिन्छौ। हेलो हिमालजी, त्यस्तै लाग्यो मलाई पनि, ल ठिक छ, अहिले आवाज आइरहेछ, अब साथीहरू सम्झिनुहोस् न।
3: अनि साथीहरूको नाम लिनु पर्दा रेखा सम्झना हुनुहुन्छ, भूमिश्री, अनि मेरो साथीहरू बिन्दु छ, मेडिकल छ राई, अनि कुकुरको रमक छ, अनि भाइ मरियमको, अनि मिडिया प्रेमी शेर्पा, अनि बिना बिनिता शाशङ्क मगाई तैले जसले अरू नै सुनेर बसिरहनु भएको छ सबैजनाको त्यहाँ शुभ छ पनि, अनि लास्टमा सुमिता यात्रा
0: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो हिमाल चामलिङ सभा पोखरीको मित्र, हाल हामीलाई प्रवासबाट फोन गर्नुभयो र सबैलाई सम्झिँदै यो व्यवसायबाट सुटिसक्नु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हेलो आशिष नाइन काठमाडौँबाट आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ आशिष जी?
4: हजुर एकदम मङ्गल कुशलै छ भन्नुभयो। सिकागी सडकमा यति बेला चाहिँ कामतिरबाट रुमतिर आइपुगेको छ, अनि यसो प्रोग्राम सुन्दै गर्दा फोन लगाउने मौका पर्यो आज है। ठिकै छ अरू भनौँ न, यहाँहरूलाई के छ भन्छ त्यतातिर?
0: हजुर हामीलाई त एकदम ठिक छ, आराम छौँ, सन्चै छौँ आशिषजी। अनि त्यही हो, अब आज त मजाले जात्रा लागेको छ, पर्तिर नजिकै कन्सर्ट छ होइन, बाहिर धेरै माहौल छ, अरू सबै राम्रो छ, म आराम नै छु। अनि यहाँले कार्यक्रम भने सुन्न पाउनु भएको छ कि छैन आशिषजी?
4: म सुनिरहेको छु अहिले त, जस हाम्रो पात्रो बाचा पनि बजिरहेको छ मजाले लाइफतिर, जताततैबाट हामी जोडिने माध्यम भइरहेको छ, एकदम खुसीको कुरो है।
0: पक्कै पनि हुन्छ, सम्भव भएसम्म लाइभलाई यसो सेयर गरिदिनुहोस् होइन, अनि धेरै साथीहरू हामीसँग जोडिन सक्नुहुन्छ त्यो भयो भने। अनि आशिषजी ल ठिक छ, साथीहरू सम्झिनुहोस् न है।
4: हुन्छ, विशेष गरी हजुरलाई शुभरात्रि शुभ सपनाको कामना रेडियो इन्डिया टिमलाई नै, अनि साथीहरू भन्नु पर्दाखेरि चाहिँ भुवन सुन्दा, त्यसरी साहित्य साथी वरुण सन्तले भोजपुरहरूलाई धेरै सम्झना, सरकार धर्माज एक्सन्द्र निर्मला भट्टी लिम्बु, अनि कमला मुखिया, अनि पूर्वनी आकाश साई, अनि बहिनी साराई, सस्ता पोखेल मुना मुखिया, सृजना मुखिया, सुनिल शेर्पा, अश्विनी छताङ, अनि चञ्चली कुलुङ शर्मिला, त्यसरी कामी निर्मला, अशुकला सुलाई, पूर्वनी आकाश साई, अनि भूमिका राई तामाङ, अनि हाम्रो जीवन खाबेन, त्यसो गरी चाहिँ चङ्खु क्लासलाई पनि धेरै धेरै सम्झना, अनि निर्मला हुने पनि सानो कमला, अनि निमा राई, अनि प्रवीण मगर, निमा शेर्पा, बहिनी सुनिता कुनी, अनि अब सबै सबै विशेष गरी रेडियो सुन्ने, अनि हाम्रो मित्रालयलाई पनि धेरै धेरै सम्झना, सबैलाई सम्झना शुभरात्रि भन्दै।
0: हस् नमस्ते छुट्याउ साथी हुनुहुन्थ्यो आशिष नाइन काठमाडौँबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटे र आशिषजीले सबै सबै साथीहरूलाई सम्झिँदै व्यवसायबाट छुटिसक्नु भएको छ। पालो तपाईँको हो, तपाईँले सुनिरहनु भएको छ भने 9840 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला छ, जो जहाँ हुनुहुन्छ हामीसँगै हुनुहुन्छ होला, मैले यही अपेक्षा लिएकी छु। म फेरि पनि तपाईँलाई नै जोड्न चाहन्छु, यति बेला वाट्सएपबाट एकजना मित्रको आगमन भएको छ। हेलो
5: हेलो रात्रिकालीन दर्शन नमस्कार नाना।
0: हजुर रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
5: म बोल्दैछु भोजपुर सालपा सिलिचो घर भई, हाल कुवेतबाट, म सुस्मिता नाछिरिङ।
0: भोजपुरको सालपा सिलिचो घर यहाँको, हाल कुवेत हुनुहुन्छ है सुस्मिताजी?
5: हजुर हजुर नाना।
0: हजुर अनि के गर्दै हुनुहुन्छ अहिले, के छ कसो छ खबर खबर त्यताको सुनाउनु न।
5: मेरो खबर एकदमै ठिकै छ, अहिले म रेस्ट टाइम, त्यही भएर प्रोग्राम सुन्दै हेर्दै बसिरहेको छु भन्नुपर्छ
0: है। ए ल ठिक छ, कार्यक्रम सुन्दै पनि हुनुहुँदो रहेछ, फोन लाउनु भएको छ, खुसी लाग्यो। अब साथीहरू सम्झिनु सुस्मिताजी, अनि हामी छुटिन्छौँ।
5: ओके साथीहरू सम्झिनु पर्दाखेरि फर्स्टमा त तपाईँलाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि भोजपुर खाटामातिर मेरो बाबा मम्मी सुन्दै हुनुहुन्छ होला, मेरो बाबा मम्मीलाई पनि गुड नाइट शुभ पनि, आरामै हुनुहुन्छ होला भन्न चाहन्छु, म पनि आरामै छु भन्न चाहन्छु। अनि मरुङतिर हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यार छोरा युगलना छिरिङ, छोरा रिवा दुबु छोरालाई गुड नाइट शुभ सपनी मिठो माया भन्न चाहन्छु, अनि उदयपुरतिर बहिनी सानो सरगम, अनि छोरी ज्वाइस बसमान तवा, तिनैजनालाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि दाइहरू हुनुहुन्छ सागर गायल कुलुङ, अनि मौसम, अनि भविन्द्र, अनि मेरो भाइ कचिन्द्र, अनि भाइ पनि गोपाल स्वस्थ पनि भन्न चाहन्छु, अनि साथीहरू हुनुहुन्छ सुरज तुम्सा राई, अनि लिम्बु विजय, अनि कृष्ण तामाङ, अनि राजपिरे काइला, अनि अश्विनी छोताङ, अनि सानो माया शेर्पा, र जति पनि मलाई सुस्मिता नाछिरिङ भनेर चिन्नुहुन्छ, सबै साथीहरूलाई गुड नाइट शुभ सपनी भन्दै जान्छु ल, बाई।
0: हस् नमस्ते छुट्यौ साथी हुनुहुन्थ्यो हामीसँग सुस्मिता नाछिरिङ भोजुरको मित्र हल्कोवेदबाट फोन गर्नुभयो. उहाँसँग म छुटिसकेकी छु. यो रात्रिकालीन प्रहर अबको 9 बजेसम्म तपाईँसँग रहनेछु अनि तपाईँले आफ्ना आफन्तजन इष्टमित्र साथीभाइलाई व्यवसाय मार्फत मिठो सम्झनाको कसरी छोड्न सक्नुहुन्छ सुनिरहनु भएको छ भने तपाईँ जोडिन सक्नुहुन्छ. यो समय तपाईँसँग नै जोडिन्छौ. केही सुमधुर गीत संगीतहरू पनि तपाईँको लागि सुनाउनेछ. तयारी अवस्थामा छन्. यति बेला एकजना मित्र हुनुहुन्छ, वाट्सएपबाट आउनुभयो, स्वागत गर्छु. हेलो.
6: हेलो, गुड इभिनिङ. नमस्ते.
0: हजुर नमस्ते. को बोल्नु भयो, कुन ठाउँबाट?
6: हजुर, नेपालबाट.
0: पूर्वेली अन्जान असफल आयुष राई, के छ खबर खबर तपाईँको? आराम हुनुहुन्छ?
6: हजुर, म एकदमै फिट एन्ड फाइन छु. साथमा म लगाएको भने सबै नै राम्रै छ. हजुर लगाएको अरुणको खबर के छ?
0: हजुर, मेरो खबर एकदम ठिक छ. आराम छु, सन्चै छु होइन. अनि रेडियो अरुण होल इन्टरटेन पनि एकदमै ठिक ठाक छ सरोजी. अनि कार्यक्रमलाई तपाईँले कुन माध्यमबाट सुन्दै हुनुहुन्छ आज?
6: मैले फेसबुक लाइभबाट सुन्दैछु भन्नुपर्छ. अघि पनि कल रिसिभ भएको थियो, फेरि टिक्स कारणबाट फेरि कल ट्राई गरेको भन्नुपर्छ
0: है. हो, पक्कै पनि एकदमै धेरै कल आइरहेको छ तपाईँको. कल रिसिभ गरेका थिए, फेरि यसो अन्युर गर्ने बेलामा हेर्दा तपाईँको फोन डिस्कनेक्ट भइसकेछ है. ल हुन्छ, लाइभबाट जोडिएर सुन्दै हुनुहुँदो रहेछ. लाइभलाई यसो सेयर पनि गर्नुहोस् है त.
6: हस् हुन्छ, पक्कै पनि. अब कार्यक्रममा मेरो लागिसक्यो, अब सेयर गर्नेछु भन्नुपर्छ है. प्राविधिक मित्र,
0: हजुर आज प्राविधिक मित्र हुनुहुन्न, म आफै छु होइन, दुवै तर्फ मैले नै हेरिरहेको हो अहिले चाहिँ. ठिकै छ सरोजी, जोडिनु भयो. अब साथीहरू सम्झिनुहोस् त. ए आयुषी, ल साथीहरू सम्झिनुहोस्, तपाईँको नाम लामो छ त्यही भएर म एकदमै धेरै भुल्छु के. पूर्वेली असफल अन्जान आयुष है, कति लामो नाम राख्नुहुन्छ तपाईँले, राख्नु भएको छ. त्यही त, एउटा मात्रै भएदेखि त ठ्याक्कै थाहा हुन्छ होइन. अब थाहा नहुने त होइन, थाहा हुन्छ होइन ठ्याक्कै. अनि कतिवटा धेरैवटा नाम भन्दाखेरि चाहिँ पूर्वेली असफल अन्जान होइन अनि आयुष राई, कति लामो नाम छ नि त. ठिकै छ, अब आयुषजी साथीहरू सम्झिनुहोस् न.
6: हुन्छ, नेपालतिर रहनुहुने मेरो पूर्वतिर तिमीतिर हुनुहुन्छ पुनपुची सम्झना राई, दादा निशान राई, दिदी बुमाला प्लस भान्जा बिना प्लस बाबालाई मिठो निधरीका कामले धेरै सम्झना माया भन्न चाहन्छु. सर्वप्रथम त्यति मिठो बोल्नुहुन्छ सुनिल भाइ गीत गाउने हजुर, अनि डिजे अरुण जति पनि श्रोता मित्रले अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुहुने सबैजनालाई मिठो सम्झना प्लस माया भन्न चाहन्छु. र केही साथीहरू मिठा प्रेमी साथीहरू भन्नुपर्दा मुटु प्रेम तामाङ, मुटु आशिष सिंह प्लस मुटु सन्देश तामाङ, धेरै सम्झना प्लस मिठो माया छुट्टी हुनुहुन्छ साथी मिठोका तामाङ राई, रमला तामाङ राई, हाम्रो मिठा प्रेमी राई अनिसा हुनुहुन्छ, सरिता बान्ता सरिता राई हुनुहुन्छ, हाम्रो सोफिया बान्तालाई पनि सम्झना भन्न चाहन्छु, तीर्थ राई र सर हाम्रो रोलपाली सक्षम मगर हुनुहुन्छ, मिसिमाङ राई, रूपेश राई माथि, रोशन तुमाङ राई, दिदी भूमिका राई, भर्खर मात्रै कल गर्नुहुन्छ दादा आशिष बस्ने तर्का किरालाई, निकेश लिम्बू गोपाल राई, तटपट्टि सुरेन्द्र सुरेश, राज तामाङ, राजकुमार गुरुङ, दाजुकी पनि सम्झना, हाम्रो यकिन निमी हाङ लिम्बूलाई पनि सम्झना, रञ्जित राई हुनुहुन्छ, हाम्रो राई दिनु हुनुहुन्छ शङ्का सावतिर, बालकुमार राई हुनुहुन्छ भोजपुरतिर, हाम्रो राई निराज खडा राई अनि तर पनि सम्झना पर्छ मलाई है भन्न चाहन्छु, निस्ता बान्ता हुनुहुन्छ, निस्ता विशाल राई, हाम्रो जुन दिवानी सिगेला सीता लिम्बू, शङ्का श्रेष्ठ, सीता भण्डारले पनि सम्झना पर्छ माया भन्नुहुन्छ है. र मलाई जति पनि साथीहरूले हाम्रो कुवेतिर हुनुहुन्छ नाना सनिता राई र हाम्रो मिता राई, कल्पना तामाङलाई पनि धेरै सम्झना माया, नामतिरका सबै स्थललाई मिठो सम्झना भन्दै नामतिरका सबैलाई फेरि पनि भएर नमस्ते
0: नमस्ते बाई बाई. साथी हुनुहुन्थ्यो पूर्वेली असफल अन्जान आयुषजी, हामीलाई फोन गर्नुभयो र सबै सबैलाई सम्झिँदै व्यवसायबाट छोडिसक्नु भएको छ. बालो तपाईँको हो, म फेरि पनि व्हाट्सएप कल तर्फ नै लाग्न चाहन्छु. साथी हुनुहुन्छ, हेलो.
7: हेलो, रात्रिकालीन नमस्कार.
0: हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ? मलेसियाबाट सुरज राई तुम्सा, पौवादुम्मा गाउँपालिकाको मित्र, हाल चाहिँ मलेसियातिर हुनुहुन्छ, साथमा कार्यक्रम सुन्दै हुनुहुन्छ सुरजजी. सुनिराख्नु भएको छ, अनि के छ अहिलेको खबर, के गर्दै हुनुहुन्छ अहिले?
7: अहिलेको समयमा म ड्युटीतिर छु भन्नुपर्छ. हजुर
0: हजुर, हामी त एकदम ठिकठाक छौँ. हजुर पक्कै पनि. ल हुन्छ, यहाँले मजाले कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, सबै खबर खबर मलाई सोध्नै परेन, तपाईँलाई थाहा भइसकेको छ. अब साथीहरू सम्झिनुहोस् न है.
7: हुन्छ, आजको कार्यक्रम क्षतिज बारी मार्फत मेरो साथीभाइ इष्टमित्र सम्पूर्णलाई सम्झना राख्नु पर्दा चाहिँ प्रश्न त हजुर लगायत रेडियोहरू निन्दा तिमीलाई नै धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ पनि बाँकी रहेको यहाँ भोजपुर भन्न चाहन्छु। अनि यस्तै गरेर भोजपुरको पौधुमतिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरू अखबारम र यारमको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु भने यी साथीहरूको नामै लिनु पर्दा भर्खरै कल गरेर जानुभयो हाम्रो उता भोजपुरकी मलुङबाट जामलिङ निर्मल अनि युएईबाट रमन मोक्तान तामाङ र यता वेदबाट सुस्मिता दाछिरिङ उहाँहरू तिनैजनालाई मिठो सम्झना सहित गुड नाइट शुभ छ पनि भन्न चाहन्छु भने सर हुनुहुन्छ तीर्थ राई योगेनी न्याङ लिम्बू छिरिङ यन्दन लिम्बू विजय राज विधायक नाइला रन्जित राई र यता मातृका बस्ने कृष्ण तामाङ र भाइ विपिन रुम्दाली अनु शेर्पा अश्मी सोतङ राज कलतुङ सानुमाया शेर्पा अनुसाधिक सिग्राई ईश्वरी म्याङ सरस्वत पोखरेल हुनुहुन्छ भने सुनिता गुरुङ अनि काली कमल ओलेम लिम्बू हुनुहुन्छ भने प्रतिमा स्पर्शी र पुष्प पुष्पाञ्जली राई अनिता नखोक सन्देत नाना भूमिका राई र सुनी भुजेल सुनिम शेर्पा हुनुहुन्छ सरिन्दा गुरुङ युनिका बस्ने त्रिमा थामी मिडिया प्रेमी राई अनिसा मिडिया प्रेमी निमु शेर्पा सपना तामाङ मोक्ताम सुमित्रा पत्नी तामाङ शैली सोनिया गुरुङ तामाङ अनि रोशनी चामलिङ राई हुनुहुन्छ लगायत मलाई चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन चाहे हस्त नमस्ते अन्त्यमा करिना मगरलाई पनि भन्दै हजुरको बसाइबाट छुट्टिन चाहे हस्त नमस्ते शुभरात्रि।
0: हस् नमस्ते शुभरात्रि। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो सुरज राई तुम्छा मलेसियाबाट। धेरै भन्दा पनि धेरै साथीहरूलाई सम्झिँदै यो व्यवसायबाट छुटिसक्नु भएको छ पालो तपाईँको हो साथी हुनुहुन्छ। हेलो
8: हेलो नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? अरुण पारीबाट वरुणजी आउनुभयो, यता अरुणवारीसम्म आउनु भएको छ। के छ खबर, अहिले के गर्दै हुनुहुन्छ वरुणजी? खानपान भइसक्यो होला नि है?
8: खानपान भयो नि, म त सुखी छ कि प्रोग्राम आइरहेको छ भनेर हाम्रो आजले खबर गर्नुभयो। म त सिधाउन आएको आज दिनैभरि अलिक बिजी बिजी नै भइहाल्छ, काम भइहाल्थ्यो।
0: त्यही भएर म त
8: खानले सुति पनि गएको थिएँ अनि उहाँले फोन गर्नुभयो अनि कार्यक्रम आइसक्यो त मैले त गरिसकेँ, अब तपाईँले गर्नै भन्नुभयो
0: ठिक छ। हाम्रो उहाँ साथीलाई धेरै धेरै धन्यवाद। तपाईँ सुतिसक्नु भएको साथीलाई पनि होइन फोन गर्नुहोस् भनेर खबर पनि आउनु भएछ, जोडिनुभयो। हुन्छ वरुणजी, अब साथीहरू सम्झिनुहोस् न है।
8: विशेष त अब तपाईँलाई अनि कुटा शुभ पनि भन्न चाहन्छु अनि बहिनी हिमा राई अनि हाम्रो आशिष बस्नेतलाई एकदम मिठोमाई सम्झना सहित गुड नाइट भन्न चाहन्छु अनि प्रवीण मगर हाम्रो मेघराज कोइराला सुनिता कुलुङ हुनुहुन्छ सुनु सुनिता पूर्वेली आकाश राई जुना लिम्बू हाम्रो सानु कमला अनि रैनी राज कला पूर्वेली आकाश राई हुनुहुन्छ अनि त्यसै गरी सुरज श्रेष्ठ हाम्रो रोमन मुक्तान तामाङ अनि त्यसै गरी हाम्रो ढकाल धर्मराज हुनुहुन्छ सुमी लिम्बू अनि शिशिर चञ्चले कमला मुखिया हुनुहुन्छ अनि हाम्रो राजु राई काइला मुना मुखिया अनि अनुराधा गुरुङ भूमिका राई कृष्ण तामाङ हुनुहुन्छ अनि जुनिका गुरुङ रचना लामा अनि अस्मी सोताङ हुनुहुन्छ रिपल पौडेल भाइ सन्तोष काफले अनि छिना गुरुङ हुनुहुन्छ चञ्चली कुलुङ शर्मिला ईश्वरी म्याङ हुनुहुन्छ याम मगर अमिरा अमृता पदम कुलुङ श्रीराम दाहाल अनि हाम्रो चामलिङ निर्मला हुनुहुन्छ सती न्याङ आदित्य राई सपना लिम्बू रेखा लिम्बू सरस्वता पोखरेल बहिनी दिल्सा राई अनि समित तयनपुरे हुनुहुन्छ एक्सन विराट गुराचर सुचारा राज घले काली कमला वनेम लगायत सबै सबैलाई एकदम गुड नाइट शुभ छ पनि भन्दै छुटिन्छ है। बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई भोजपुरबाट भरुण चञ्चली राईले फोन गर्नुभयो, उहाँसँग म छुटिसके यो रात्रिकालीन प्रहर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। अबको 9 बजेसम्म तपाईँसँग रहनेछु, लगभग आधा उदी समय हामीले व्यतीत गरिसकेका छौं, अझै पनि बाँकी समय छ। बाँकी समयमा तपाईँसँग नै जोडिनेछु, केही सुमधुर गीत संगीतहरू पनि तपाईँको लागि तयारी छ, किनकि मिठा गीत संगीतहरूबाट पनि यो कार्यक्रममा थप मनोरञ्जन चाहिँ हामीले दिलाउनुपर्छ। अहिले पनि कार्यक्रममा एउटा मिठो गीत राख्न चाहन्छु, यो गीत पश्चात फेरि म तपाईँहरूसँग नै कुराकानी गर्नको निम्ति फर्केर आउने नै छु। कार्यक्रम सुन्दै रहनुहोस्।

0: हजुर, दुईटा फूल देउरालीमा यो निकै नै मिठो कालजयी गीत तपाईँको लागि कार्यक्रममा राखे। विशेष गरी यो गीत तपाईँले सुन्नुभयो, नारायण गोपालको आवाज भनेको निकै नै मिठो गीत थियो। कार्यक्रम क्षितिज पारेको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारी भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ भने हाम्रो पात्रो मोबाइल एप्लिकेशन नेपाली पात्रो अनि अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। अब म फेरि पनि ढिला नगरिकन तपाईँसँग नै जोडिन चाहन्छु। यति बेला साथी हुनुहुन्छ लाइनमा, वाट्सएपबाट आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ हजुर? मलेसियाबाट राजविरही काइला बोल्दै हुनुहुन्छ। के छ हजुरको खबर, आराम हुनुहुन्छ? हजुर, अनि कार्यक्रम त मजाले सुन्दै हुनुहुन्छ नि होइन? ठिक छ, खुसी लाग्यो जोडिनु भएको छ। के छ तपाईँकोतिर खबर, के गर्दै हुनुहुन्छ अहिले? ड्युटीतिर त हुनुहुन्न नि कि कसो? ठिक छ, हुन्छ, जोडिनु भयो। अब साथीहरू सम्झिनुहोस् न।
1: हुन्छ साथी, सम्झिनु सबैभन्दा पहिला थर्जु लगायत हाम्रो रेडियो अरू नेटवर्क इन्टरटेनमेन्ट एकदम शुभ छ, पनि साथमा गुड नाइट पनि भन्न चाहे। त्यसै गरी यहाँनिर भने जीवन साथीको रूपबाटलाई पनि एकदम धेरै धेरै सम्झना साथमा गुडनाइट भन्न चाहन्छु। र केही साथीहरूसँग पनि पर्दा हाम्रो तुलसी रामदार हुन्छ, हाम्रो लिम्बु विजय सर हुन्छ, त्यसै गरी मिकराज भाइ मोहन हुन्छ, अशोक तामाङ अनि वरुण चन्द्र राई हुन्छ, हाम्रो कृष्ण तामाङ हुन्छ, दिनसा राई, जीवन तामाङ हुन्छ, सरल छेत्री हुन्छ, हाम्रो सानुमा शेर्पा हुन्छ, सुनिम शेर्पा, रोमन मक्तान सिङ्काजी हुन्छ, सानु कमला, हाम्रो तामाङ पञ्चा हुन्छ, सन्तोष काफी भूमिका राई हुन्छ, मिठा बेन लिङ्गु शेर्पा हुन्छ, सपना तामाङ मोक्तान हुन्छ, लगायत जति पनि मलाई राजीले काइला भनेदिनु हुन्छ, सम्पूर्णलाई धेरै धेरै सम्झना साथमा गुड नाइट भन्दै चुकिन्छु। भएन
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो राजविरही काइला, हामीलाई प्रभासबाट फोन गर्नुभयो र सबै सबैलाई सम्झिँदै यो व्यवसायबाट छुटिसक्नु भएको छ। अर्को मित्र हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? मिडिया प्रेमी राइनी अनिसा भन्नुभयो। ए, अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? हजुर, मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। अनि के छ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन? ला हुन्छ, साथी सम्झिनुहोस् न। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो मिडिया प्रेमी राई अनिसा भोजपुरबाट, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। पालो तपाईँको हो, यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। हेलो, हेलो, नमस्ते
2: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट? काठमाडौँबाट भूमिका राई बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, आराम हुनुहुन्छ? हजुर, हामीलाई पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ है। अनि के गर्दै हुनुहुन्छ अहिले भूमिका जी, खाना भइसक्यो?
2: मेरो खाना भर्खरै भयो, तपाईँले नि भर्खरै देखि सुन्दैछु फेसबुक लाइभदेखि भन्नुपर्छ है त।
0: ए ला, ठिक छ, खुसी लाग्यो जोडिनु भएको छ। अब साथीहरू सम्झिनुहोस् न।
2: हुन्छ, फर्स्ट अफ अल त तपाईँ लगाएर निराज परिवारलाई गुड नाइट, शुभ छ पनि भन्न चाहे। अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष राई बस्ने, बोबी श्री मगर, रश्मि छेत्री, दिदी अल्का बान्तवा, प्रवीण मगर, मिना शेर्पा, भरुण चन्तले, डकल धर्मराज, राजले मगर, सरस्वता पोखरेल, रन्जित राई, तिर्थ राई, सुरज राई, समीर प्रयोगी, मन्त्र साथी, जीवन कार्की, रोमन मुद्दान तामाङ, कमला मुखिया मुना मुखिया दिदी अनि अनिष्का जेनु बान्तवा मुना राई लिम्बू अनि जीवन जाबेन अनि धेरै साथीहरू त हुनुहुन्छ है सोनिङ शेर्पा निङ शेर्पा रोमक तामाङ पूर्वेली अन्जनाइस लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै छुट्टी बाई बाई
0: हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो भूमिकाजी हामीलाई काठमाडौँबाट फोन गर्नुभयो उहाँसँग म सुटिसकेकी छु अब पालो तपाईँको हो तपाईँले पनि सुनिरहनु भएको छ भने 9840868823 यो नम्बर डायल गर्न सक्नुहुन्छ तपाईँ जहाँ रहे तापनि तपाईँले फोन गर्नुभयो भने तपाईँसँग मेरो कुराकानी हुने नै छ यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट भोजपुरको मित्र हालकुवेटबाट पुष्पाञ्जली राई बोल्दै हुनुहुन्छ के छ आराम हुनुहुन्छ पुष्पाञ्जलीजी हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन पुष्पाञ्जलीजीले ठिक छ अझै पनि समय त छ त्यति धेरै अन्तिम स्थितिमै त छैनौ हामी होइन समय अझै पनि बाँकी छ हुन्छ पुष्पाञ्जलीजी जोडिनु भयो अब साथीले सम्झिनुहोस् अनि हामी छुट्नुपर्छ
3: मेरो घर परिवारमा हस्बेन्ड लक्ष्मण छोरी सुनिमा छोरा सिजनलाई गुड नाइट शुभ सपनी साथमा मिठो माया सम्झना भन्न चाहन्छु अनि सँगसँगै साँझको किराउन त मेरो बाबा मम्मीलाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु अनि

0: मलाई सम्झने भनेर चिन्नुहुने सम्पूर्णलाई गुड नाइट शुभ सपनी भन्दै जान्छु।
1: नमस्ते, बाई बाई। साथी भोजपुरको मित्र हाल हामीलाई प्रवासबाट फोन गर्नुभयो पुष्पाञ्जली राईले, उहाँसँग म सुनिसके। अर्को साथी हुनुहुन्छ फोन लाइनमा। हेलो,
2: हेलो रमना, नमस्कार।
1: नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सोनिम शेर्पा ओखलढुङ्गाबाट बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर सुनाउनु, ओखलढुङ्गातिर कस्तो छ, के गर्दै हुनुहुन्छ अहिले?
2: मेरो खबर सबै ठिकै नै छ। ओखलढुङ्गातिर मौसम चाहिँ दिनभरि पानी पर्यो, अहिले त्यतिकै कार्यक्रम चाहिँ बसिरहेको छु। यस्तै छ, ठिकै छ भन्नुपर्छ। तपाईँको कस्तो छ?
1: हजुर, मेरो पनि एकदम राम्रो छ, आराम छु, सन्चै छु है। अनि त्यता जात्रा कस्तो भयो त नि आज?
2: हजुर,
1: जात्रा कस्तो भयो? जात्रा
2: जात्रा राम्रै भयो होला उता बजारतिर। म अहिले गाउँतिर आएको छु, अब भोलि फर्किन्छु होला, भोलि त सकिहाल्छ।
1: तपाईँ त अनि कस्तो ठ्याक्कै जात्रा हेर्ने बेलामा चाहिँ गाउँ जानु भएछ है?
2: हजुर हजुर, अब त्यति धेरै उस्ता लाग्दैन, अस्तो त लाग्दैन, तर त्यो देखिहाल्यो भने चाहिँ हेर्न धेरै डर लाग्छ भनौँ न।
1: ए ल, ठिक छ ठिक छ, हुन्छ, जोडिनु भयो, खुसी लागेको छ।
2: एकदमै कन्सर्ट चलिरहेको कुरा पनि सुनिरहेको थियो अहिले होइन?
1: हजुर, चलिरहेको छ लगभग, अहिले त सकियो कि कसो है, बाहिर निकै चलपल देखिया छु, सायद कन्सर्ट सकेर मान्छे फर्क्याउ कि जस्तो लागेको छ होइन। आज यो साल कन्सर्ट अलि चाँडै सुरु भयो जस्तो लाग्यो, नत्र त यति बेला भर्खर भर्खर सुरु हुनै लागे हुन्थ्यो अरू बेला हुँदाखेरि। यो पटक चाहिँ अगाडिबाट नै मैले चाहिँ कलाकारहरूको प्रस्तुतिहरू देख्न पाइरहेको थिएँ, अहिले चाहिँ लगभग सकियो कि जस्तो लागेको छ। ठिकै छ, जोडिनु भयो, खुसी लाग्यो, अब साथीहरू सम्झिनुहोस् है।
2: हजुर हुन्छ, विशेष तपाईँ लगायत हाम्रो रेडियो अरुण होल एन्टरटेनमेन्ट सम्पूर्णलाई गुड नाइट शुभरात्रि भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दाखेरि प्यारी साथी हुनुहुन्छ अस्मि सोताङ, अनि रञ्जना बाइङ हुनुहुन्छ, अनि सुमिता याखालाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि दिलका राई, सरस्वत पोखरेल, अनि अघि भर्खरै कल गर्ने हाम्रो आशिष नाइन बस्नेत हुनुहुन्छ, अनि सुरज राई तुम

0: 是农历刚刚是那个黑天雨有那个三次的时候他刚刚刚刚那边的老婆要让他们怎么不理解吗上车呢我那一本三次的那个三次的那个把他的那个那个试试那么来两个说明谁吧
1: 嗯哼
0: 他们给他上来那你那么谁让他这是他那谁上谁吧说明给他用
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो लिम्बु विजय हामीलाई फोन गर्नुभयो मलेसियाबाट र छुटिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को एकजना साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट कराउनु भएको छ स्वागत गर्छु हेलो नमस्ते हजुर रात्रिकालीन नमस्कार कबुल्दै हुनुहुन्छ कुन ठाउँबाट सुनिताको लुङ बालादेखि बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर आराम हुनुहुन्छ सुनिताजी हजुर मेरो खबर पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि सुनिताजी साथीहरू सम्झिनुहोस् न है हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सुनिता कुलुङ हामीलाई फोन गर्नुभयो बालाबाट उहाँसँग म छुटिसकेकी छु कार्यक्रम क्षितिज पारेको बसाई हो तपाईँले सुन्दै हुनुहुन्छ यो बसाईमा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840668823 नम्बर तपाईँको लागि खुल्ला छ यति बेला अर्को साथीको आगमन भएको छ स्वागत गर्छु हेलो हेलो नमस्ते हजुर हेलो नमस्कार हजुर हेलो हजुर साथी हुनुहुन्थ्यो वाट्सएपबाट आउनु भएको थियो हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्ने जमर्को गरे उहाँसँग मैले कुराकानी गर्न सकिनँ उताको आवाज सुन्न सकिनँ या त उहाँ आफै बिजी हुनुहुन्थ्यो कि जस्तो पनि लाग्यो ठिकै छ अर्को साथीलाई म स्वागत गर्छु हुनुहुन्छ हेलो हेलो
2: नमस्ते
1: हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट हेलो हजुर कृष्ण तामाङ बोल्दै हुनुहुन्छ कुन ठाउँबाट हो कृष्णजी हेलो कृष्णजी हेलो हजुर तपाईँ नबोल्नु भयो कि आवाज काटेर हो कि आवाज नै नहा हो होइन मेरो आवाज त सुन्दै हुनुहुन्छ नि तपाईँले हुन सक्छ है ल ठिक छ अहिले भने आवाज एकदमै क्लियर छ के छ खबर खबर के गर्दै हुनुहुन्छ कृष्णजी
2: मेरो खबर खबर एकदम ठिक छ भन्नुपर्छ भर्खर ड्युटी आइपुगेको
1: ए ड्युटी भर्खर सुरु हुन लाग्यो तपाईँको
2: हजुर अनि यहाँ दिल्सा पनि हामीलाई कल गर्नु है दादा भन्दै हुनुहुन्थ्यो अनि त्यही भएर कल गरेको
1: ए हजुर
2: कल पनि लाग्यो एकदम खुसी छु
1: ओके ल ठिक छ भर्खर ड्युटी सुरु भयो भन्नुभयो कति बज्दैछ त्यताको अहिले हुन्छ आफ्नो एकदम केयर गर्नुहोस् होइन ड्युटीमा हुनुहुन्छ भर्खरै सुरु गर्न लाग्नु भएको छ यता सम्झिनु भयो हामीलाई फोन गर्नुभयो अब आफ्नो आफन्त झन् इष्टमित्र साथीभाइहरूलाई सम्झिन सक्नुहुन्छ हुन्छ अब साथी सम्झिनुहोस् कृष्णजी
2: गुड नाइट भन्न चाहन्छु अनि अरू नेसन हो गुड नाइट भन्न चाहन्छु

0: त्यसरी मलाई भर्खरै फोन गर्दै गर्नै जाँदा भन्दै हुने चाहिँ हाम्रो उसलाई पनि गुड नाइट धुनु भन्न चाहन्छु। त्यसै गरी जुनिता चामलिङ राई उसलाई गुड नाइट ग्रेटुएसन भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरू भन्नुपर्दा हुनुहुन्छ अस्ति श्रोता हिमालय चौतारी हुनुहुन्छ, अनि त्यसै गरी मलेसियातिर हुन्छ हाम्रो लिम्बु विजय, अनि राजुराई काइला सुजान थापा हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो सुस्मिता नाचिरिङ हुनुहुन्छ, अनि त्यसै गरी सुनिता कुलुङ, अनि कमला राई काली, अनि मवती आखा, मेरो लामा तिता ढुङ्गा लगायत वडा कृष्ण भनेर चिनाउने सबैलाई, अनि हाम्रो आशिष नेन बस्नेत र ढकल धर्मराजलाई पनि गुड नाइट भन्दै बिदा हुन चाहन्छु हस् तपाईँलाई।
1: हस् नमस्ते, छुट्याउ साथी हुनुहुन्थ्यो कृष्ण तामाङ, हामीलाई साउदी अरबियाबाट फोन गर्नुभयो। उहाँको नेपाल घर पाँच खपन शङ्खुवा सभा हो, हामीलाई प्रभासबाट सम्झिनुभयो र यो व्यवसायबाट छुट्नु भएको छ। पाला तपाईँको हो, यति बेला अर्को मित्र हुनुहुन्छ, उहाँलाई पनि मैले वाट्सएपबाटै लिँदैछु। कहाँबाट को आउनुभयो? हेलो
2: हेलो, रात्रिकालीन
1: सेवारो, रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ?
2: हजुर, म मोरङ केराबारी घर भइहाल प्रवास मलेसियाबाट राईपी केराई भन्नुपर्छ।
1: मोरङ घर यहाँको हाल प्रवास मलेसियाबाट राईपी केराई।
2: हजुर, राई पिके राई मलेसियाबाट भन्नुपर्छ।
1: हजुर, राई पिके राई भन्नुभयो, पिकेको पनि फुल फर्म त होला नि होइन?
2: हजुर, पिकेको फुल फर्म, मेरो फुल फर्म त फडिन्द्र कुमार राई हो, अब पीले फडिन्द्र हुन्छ, पीले कुमार आरले राई।
1: ए ल, ठिक छ, फडिन्द्र कुमार राई, ल ठिक छ, हुन्छ, आउनुभयो, जोडिनुभयो, खुसी लाग्यो। अनि के छ खबर, अहिले के गर्दै हुनुहुन्छ फडिन्द्रजी?
2: म अहिले अहिलेको समयमा ड्युटी सकेर आएर प्रोग्राम सुन्दै बसिरहेको थिएँ, कल गरेको, कल ठ्याक्क लाग्यो, रिसिभ भयो, एकदम खुसी छु भन्नुपर्छ है। अनि हजुरहरूको खबर के छ?
1: ओके, हाम्रो खबर पनि एकदम ठिक छ पिकेजी, आराम छौ, सन्चै छौ है। अनि तपाईँले अहिले कार्यक्रम कहाँबाट सुन्दै हुनुहुन्छ, कुन माध्यमबाट सुन्दै हुनुहुन्छ?
2: हजुर, म फेसबुक लाइभ मार्फत भन्नुपर्छ है,
1: फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पेजमा तपाईँ जोडिनु भएको छ, पेजलाई लाइक फलो गर्नु भएको छ भने चाहिँ?
2: हजुर, मैले गरेको छु, मलाई मैले फलो चाहिँ मैले गरेको छु, तर मलाई प्रोग्राम आएको छ भनेर चाहिँ थाहा थिएन। एकजना साथी भोजपुरतिर हुनुहुन्छ, निका प्रेम राई, अनुसार भन्नु, उहाँले पो अरू नेकमा प्रोग्राम आइरहेछ रात्रिकालीन सन्देश कल गर्न भनेर उहाँले मलाई म्यासेज गर्नुभएको थियो, अनि मैले चाहिँ सुनेको छु, प्रोग्राम पनि आइरहेछ, अनि कल गरेको छु, कल पनि लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है त।
1: ओके ल, ठिक छ, हुन्छ, खुसी लाग्यो पिकेजी, जोडिनु भयो, अब छोटो मिठो साथी सम्झिनुहोस् अनि हामी छुट्नुपर्छ।
2: हुन्छ, ठिकै छ, आजको रात्रिकालीन सन्देश राख्नु पर्दा यति मिठो प्रोग्राम चलाउनुहुन्छ हजुर, सुस्तको लागि शुभरात्रि, गुड नाइट भन्न चाहन्छु, अनि त्यस्तै गरेर टेक्निसियनमा रहेर सपोर्ट गर्नुहुनेलाई पनि सही काम गर्न चाहन्छु। अनि त्यस्तै गरेर केही रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि साथीहरू सम्झिनु पर्दाखेरि भोजपुरतिर हुनुहुन्छ मिता प्रेम र अनिसा बनु, अनि तापेसिङतिर हुनुहुन्छ दुर्गा कटल, अनि हरपल र सात भले मगर, सिम्पल सरिना गुरुङ, अनि बहिनी स्मरिका, अनि त्यस्तै गरेर मोरङ याङ्सातिर हुन्छ दिलु सानो याम्पु, दिलु याम्पु राई, अनि त्यस्तै गरेर कुबेरतिर हुनुहुन्छ जुनिता चामलिङ, साथीलाई पनि शुभरात्रि गुड नाइट भन्न चाहन्छु, अनि चङ्कचापातिर हुन्छ रञ्जना पाइङ राई, अनि त्यस्तै गरेर हुनुहुन्छ राजेश राई, अनि तपिङतिरै हुनुहुन्छ उमेश चामलिङ राईलाई पनि सम्झेको छु, गुड नाइट भन्न चाहन्छु। अनि अहिलेको समयमा त जसले यस रात्रिकालीन शुभकामना सन्देश सुनेर बस्ने सम्पूर्णलाई शुभरात्रि, गुड नाइट भन्दै हजुरबाट अहिले चाहिँ छुट्टिन्छु, हस्त, टेक केयर, बाई बाई।
1: हस् नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो राई पिकेजी, हामीलाई मोरङ घर भई हाल प्रवास मलेसियाबाट फोन गर्नुभयो, अलिक लामै कुराकानी भएछ जस्तो लाग्यो। ठिकै छ, अब अन्तिममा एकजना साथीसँग कुराकानी गर्छु, त्यस पश्चात मैले पनि विदा माग्नुपर्छ, हुनुहुन्छ लाइनमा। हेलो, हजुर, रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? फुच्ची यमकला कुलुङ, तपाईँ बालातिरै हुनुहुन्छ है अहिले? ए, सिसुवातिर हुनुहुन्छ, बाला र सिसुवा भनेको छुट्टा छुट्टै हो नि है? ए अनि तपाईँ शिशुमा चाहिँ के कति कामले जानुभयो कि बसाइ चढिसक्नु भयो तपाईँ? ए एक दुई दिन पाहुना लाग्न जानुभएको छ भनेपछि ओके ल ठिक छ। अनि हुन्छ अब समय पनि छोटो छ, अन्तिममा छौ साथी सम्झिहाल्नुहोस् त।
3: अनि दिदीहरू हुन्छ हाम्रो निना शेर्पालाई युट्युब झन् कार्य सिक्नुहोला भन्न चाहन्छु। अनि साथीहरू त दिदी हुनुहुन्छ, अब जति पनि अहिले प्रोग्राम सुनेर बस्नु हुने चाहन्छु न साथीलाई
1: ओके नमस्ते टेकर बाबाई। साथी फुच्ची यामकला कुलुम बालक मित्र हाल शिशुवालाबाट फोन गर्नुभयो र व्यवसायबाट सुनिसक्नु भएको छ। अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ किनकि समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। स्वेतिन जेलसम्म सुनेर साथी नै तपाईँ सम्पूर्ण श्रोताभन्दा विशेष धन्यवाद छ। अनि कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको व्यवसायबाट छुटेर जाँदै गर्दा कार्यक्रमको अन्तिममा तपाईँको लागि एउटा मिठो गीत छोड्न चाहन्छु। त्योभन्दा अगाडि आजको कार्यक्रमलाई केही साथीहरूले शेयर गरेर साथ दिनुभएको छ, उहाँहरूको नाम लिन चाहन्छु। राजविरही काइलाले आजको कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ भने लिम्बू विजयजीले धेरैवटा ग्रुपमा शेयर गरेर धेरै साथ दिनुभएको छ। ओके धेरै धेरै धन्यवाद छ। यति नै साथीहरूको शेयरमा चाहिँ देखाएको छ, शेयरिङमा अलिक बढी नै देखाए पनि कहिलेकाहीँ कुनै कुनै तपाईँकै प्राइभेसी सेटिङले गर्दा तपाईँको शेयरिङ चाहिँ नदेखाएको पनि हुन सक्छ। केही छैन, जस जसले शेयर गर्नुभयो सबैलाई धेरै धेरै धन्यवाद भन्दै अन्त्यमा योगी तपाईँकै निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हस्त नमस्कार, शुभरात्री, शुभ सपनी।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरू टाइम चेक
3: इट्स 5 AM
4: अहिले बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल भदौ 15 गते सोमबार, भदौ कृष्ण पक्ष तृतीया 31 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: उद्धार तथा राहतका लागि तीनै तहका सरकारबीच समन्वयको अभाव। टिचिङ अस्पतालको भित्तामा खोज्दै आफन्त। बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम। कृष्णभिरमा सड़क फाँसिएपछि राजधानी जोड्ने मुख्य मार्ग अवरूद्ध। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो तर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
0: नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपालको छेछेन खोला र चीनतर्फको पुरेपु साङपो नदीको संगम स्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ़दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढ़ी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकाहरूलाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरी 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार हजार एक सय 71 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसवागढी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य शुरू गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य शुरू गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य शुरू नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसवागढी आयोजनाको विद्युत गृहमा गएको छ। चार दिनदेखि हराइरहेका हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 मध्ये 4 दुई दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्। 3 भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसवागढी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलाश गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टीम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टीमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढ़ी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीन सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी। उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढ़ी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढ़ी पीड़ितको राहतसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढ़ी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वड़ा नम्बर 6 अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। 3 तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: रसुवाको बाढ़ीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम भनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिस्ते। उनी बाढ़ीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक विदाको दिन भएकाले अस्पतालको ओपीडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड़ थियो। उनीहरू उपचारका लागि होइन, बाढ़ीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रितिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेस अस्पतालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढ़ीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढ़ीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढ़ीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेजले गौरवको परिवारसँगको अन्तिम सम्पर्क भनेको छ। गौरवलाई बाढ़ी आउँदैछ भन्ने सूचनाहरू भन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढ़ीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढ़ी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढ़ी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढ़ी आएको केही सेकेण्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढ़ी आएको जानकारी थियो, त्यसैले उनी जोगिनु पर्ने हो। उनले भनेका छन् कतै जंगलमा खाइते अवस्था कि उनले प्रश्न गरेका छन्। आशा र टर्बिस अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। एक दुईवटा होइन, सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो, पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइ रहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा ले भन्नुभएको छ। उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो, सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
2: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेन। यति बेला सरकारले खोज र का लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढ़ीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालू आर्थिक वर्ष 2083-84 लागि 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ। तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटीकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
2: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँ आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसाय संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको